0: रेडियो अन्नपूर्ण 93.4
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्नु संसार हो, त्यही जाऊँ न।
6: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
5: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना से, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा।
2: प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9464667887।
8: तन्ना आजै फेरि हाल्नुस्।
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल साउन 6 गते बुधबार। तदनुसार सन् 2026 जुलाई 22 तारीक नेपाल सम्बत 1146 असार शुक्ल पक्ष अष्टमी तिथि। तपाईंलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लियो। कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहने उल्लेख। जरा अभियानको समापन गर्दै कंग्रेस कास्की बीपी स्मृति दिवसमा युवा केन्द्रित विविध कार्यक्रम। जी फन्डको 37 स्थापना दिवस पोखरामा मनाइयो। श्रमिकको सम्मानित जीवन र सामाजिक सुरक्षा विस्तारमा जोड़। सरकारले प्रतिपक्ष प्रति प्रतिशोधको राजनीति शुरू गरेको पूर्व प्रधानमन्त्री देउवाको दावी। संवैधानिक निकायहरूलाई आतंकित बनाउन खोजेको आरोप। तनहुँमा यात्रुवाहक बस दुर्घटना 15 घाइते। प्रतिवादीकारी विरूद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर। पौने 2 करोड़ बिगो। ललितपुरको 13 आना जग्गा पनि जफत गर्न माग। मालवाहक जहाज आक्रमणबारे भारतको रूससँग विरोध। चीनको लाइभ फायर नौ सैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता र साफ च्याम्पियनशीप बंगलादेशमा हुने। साफका सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा। फिफाको अनुसन्धानमा अर्जेन्टिना औपचारिक अनुसन्धान शुरू।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 553834।

चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया र थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री सुडिम वाग्लेसँगको परामर्शपछि यो निर्णय गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ। सरकारले ल्याएको समता करको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु तथा दलित सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको उहाँले स्पष्ट पार्नु भएको छ। नागरिकको तहबाट आएका समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री शाहले भन्नुभएको छ, उहाँले नागरिकको माग र सुझावलाई सम्बोधन गर्दै अगाडि बढ़ने तथा समतामूलक समाज निर्माण गर्ने सरकारको प्रतिबद्धता अटल रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र आवश्यक परेमा कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहनेछ। उहाँले विपन्न तथा गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% शैया तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सरकारले करको दायरा विस्तार गर्दै अर्थतन्त्रलाई व्यवस्थित बनाउने लक्ष्यसहित समता करको व्यवस्था ल्याएको भए पनि नागरिक स्तरबाट आएको व्यापक प्रतिक्रियापछि तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले चालू आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागत योग्य भएको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनु भएको छ। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्, धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो, उहाँले भन्नुभएको छ। निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन। प्रमुख प्रतिपक्षी दल कंग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक हुनुपर्ने धारणा राख्नु भएको छ।

देशभर मनसून सक्रिय भएसँगै कृषि तथा पशुपक्षी क्षेत्रमा विभिन्न प्रकारका जोखिम बढ़ेकाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। अत्यधिक वर्षा, डुबान, पहिरो, रोग तथा किरा प्रकोपका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि समयमै पूर्व तयारी गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अनुरोध गरेको हो। नेपाल कृषि अनुसन्धान परिषद नाग अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा सार्वजनिक गरेको कृषि तथा पशुपक्षी सल्लाहमा मनसून जन्ने जोखिम न्यूनीकरणका विभिन्न उपाय समेटिएका छन्। कृषि प्रसार अधिकृत कृष्ण धितालले अत्यधिक वर्षाका कारण धान खेतीमा प्रतिकूल असर पर्न सक्ने बताउनु भएको छ। उहाँका अनुसार धानका 21 देखि 25 दिन उमेरका बेर्ना समयमै रोप्न, हरियो मलको प्रयोग बढ़ाउन तथा सिफारिश गरिएको मात्रामा मल खाद प्रयोग गर्नुपर्छ। बर्खायाममा धान बालीमा गबारो किरा, फेद कुहिने रोग तथा झारपातको समस्या बढ़न सक्ने भएकाले नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनु भएको छ। लगातार वर्षा हुँदा खेतमा अक्सिजनको मात्रा घट्ने र विभिन्न रोगका जीवाणु तथा ढुसी सक्रिय हुने भएकाले समयमै व्यवस्थापन नगरे उत्पादनमा असर पर्ने उहाँको भनाइ रहेको छ।

सरकारले हुलाक सेवा विभाग मार्फत 77 जिल्ला मध्ये 76 जिल्लाका नागरिकको घर दैलोमै राहदानी पुर्याउन थालेको छ। हुम्ला बाहेक सबै जिल्लामा राहदानी सेवा ग्राहकको घर दैलोमा पुर्याउन थालिएको हो। हुलाक सेवा विभागका सूचना अधिकारी जमुना मिश्रले हुम्ला जिल्ला प्रशासन कार्यालय राहदानी सेवा ग्राहकको घर दैलोमा पुर्याउन तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ। सुशासन कायम गर्दै जनताको सेवालाई पहिलो प्राथमिकता दिने भन्ने छ। राज्यको निर्णयलाई आत्मसात गर्दै विभागले राहदानी सहित अत्यावश्यक प्रमाणपत्र जनताको घर दैलोमा पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिएको छ। उहाँले भन्नुभएको छ, खोटाङ जिल्ला र हुम्ला जिल्लाका सेवाग्राहीलाई घरमा राहदानी दिन पाएका थिएनौ। खोटाङले साउन एकदेखि सेवा दियो, अब एक मात्र हुम्ला जिल्ला सेवा दिन तयारी अवस्थामा छ। हुम्लाका अधिकांश नागरिक नेपालगंजमा समेत बस्ने भएकाले घर दैलो सेवा दिन ढिला भएको उहाँले बताउनु भएको छ। यदि राहदानी हुम्ला जिल्ला प्रशासन कार्यालयबाटै घर दैलोमा पुर्याउन निवेदन आएमा सेवा दिइने उहाँले बताउनु भएको छ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 32,99,00,000 रूपियाँको बजेट सार्वजनिक ल्याएको छ। यो बजेट प्रदेश सभाबाट पारित भएर अब कार्यान्वयनका चरणमा छ। असार 1 गते आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले प्रदेश सभामा प्रस्तुत गर्नुभएको कुल बजेट मध्ये पूँजीगततर्फ 20,02,61,22,000 रूपियाँ विनियोजन गरिएको छ। यो कुल बजेटको 60.68% हो। चालूतर्फ 12,72,37,78,000 रूपियाँ छुट्याइएको छ। यो कुल विनियोजनको 38.56% हो। वित्तीय व्यवस्थापनको लागि 25 करोड़ रूपियाँ विनियोजन गरिएको छ। बजेट प्रस्तुत गर्ने समय मा नै मन्त्री शेरचनले चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनु भएको थियो। गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षको लागि बजेटको आकार पनि बढ़ी छ। गत आर्थिक वर्षमा 31,97,99,000 रूपियाँको बजेट ल्याएको थियो, जसमध्ये 64.36% मात्र बजेट कार्यान्वयन भएको थियो, जबकि आर्थिक वर्ष 81-82 70% बजेट कार्यान्वयन भएको थियो। बजेट कार्यान्वयन वा खर्च प्रतिशत घटेको अवस्थामा झन बढ़ीको बजेट आउँदा कार्यान्वयनको पाटो चुस्त नहुनेमा शंका पैदा भएको छ। सोही शंका हटाउन बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको विषयमा मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री र मन्त्रालयका सचिवसँग विस्तृत छलफल गर्नुभएको छ। छलफलका क्रममा बजेट तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया समयमै अगाडि बढ़ाउन आवश्यक मापदण्ड कार्यविधि तथा निर्देशिकाहरू तत्काल तयार गर्ने विषयमा जोड़ दिइएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै मन्त्रालय मार्फतका कार्यालयहरूको जनशक्ति अवस्था तथा व्यवस्थापनका विषयलाई शीघ्र टुंग्याउने तथा आर्थिक वर्षको वार्षिक समीक्षा छिटो सम्पन्न गरी योजना कार्यान्वयनका क्रममा देखिएका जटिलता र समस्याहरूको पहिचान गर्दै समाधानमुखी कार्ययोजना तयार गर्ने विषयमा जोड़ दिएको बताइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जम्मा 2 किलोमिटर दूरीमा रहेको अमरसिंह चोकसम्म सटल बस चलाउन पोखरा महानगरपालिकाले 8.5 लाख रूपियाँ खर्च गर्यो। प्रचारबाजीका लागि ताम झामका साथ शुरू गरिएको उक्त सेवालाई सर्वसाधारणको सहजताका लागि मुख्य शहरी केन्द्र मानिने पृथ्वी चोकसम्म समेत विस्तार गर्न महानगरपालिकाले उति बेला चासो दिएन। नागरिकबाट संकलित करको रकमबाट 8.5 लाख रूपियाँ र महानगरकै आग्रहमा 2 वटा बैंकले समेत लाखौं रूपियाँ बजेट खर्चिएको यो सेवा असार मसान्तमा सम्झौता सकिएपछि बन्दै भएको छ। सटल बस सञ्चालनका लागि महानगरको 8.5 लाख रूपियाँ बाहेक कामना सेवा विकास बैंकले 3.5 लाख र कृषि विकास बैंकले 5.5 लाख रूपियाँ खर्च गरेका थिए। विमानस्थलबाट छुट्ने बसलाई कम्तीमा पृथ्वी चोक वा लेक साइडसम्म लैजान नागरिक समाज र स्थानीयले पटक पटक माग गरे पनि महानगर नेतृत्वले त्यसलाई पूर्ण रूपमा व्यवस्था गरेको थियो। हामीले नगर प्रमुखलाई यो सेवा कम्तीमा पृथ्वी चोकसम्म विस्तार गर्न पटक पटक आग्रह गरेका थियौं, तर उहाँले लम्बे तान कुरा गरेर हाम्रो आग्रहलाई व्यवस्था गर्नुभयो। नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले भन्नुभएको छ, शुरूआतमा निकै तामझाम गरेको महानगरले सटल बस सेवा प्रचारका लागि भने आवश्यक ठानेन। बस सबैले देख्ने ठाउँमा राख्नुपर्नेमा पार्किङको कुनामा लगेर कसैले देख्छन् कि झैं गरी थन्काइएको सर्वसाधारणको गुनासो छ। रोहन शर्मा अधिकारीले भनेका छन्, म पनि कैयौंचोटि यो विमानस्थल हुँदै यात्रा गरे तर त्यो बसमा चढ्नलाई कसैले पनि बोलाउने निशुल्क बस छ भनेर सूचना प्रवाह गरेको थाहा दिइएन। त्यही भएर नै यो बसमा धेरै यात्रु नभएका होलान्। अमरसिंह चोकसम्म मात्र सीमित राखिएका कारण बसमा यात्रीको उपस्थिति नगन्ने थियो। भाड़ा समेत नउठ्ने र दीर्घकालीन संचालनको कुनै स्पष्ट खाका र योजना नभएपछि काठमाण्डुको महानगर यातायात प्रणालीले आफ्ना दुवै विद्युतीय बस असार मसान्तमै काठमाण्डु फिर्ता लगेको छ। वित्तीय साझेदारसँगको सम्झौता अनुसार दैनिक सञ्चालन खर्च त प्राप्त भयो तर दीर्घकालीन रूपमा सञ्चालन गर्ने कुनै निश्चित मोडल नै बनेन। महानगर यातायात प्रणालीका सचिव केशव नेपालले भनेका छन्, महानगरका तर्फबाट थप सञ्चालनबारे कुनै कुराकानी वा सम्झौता नवीकरणको पहल नभएपछि हामी गाड़ी काठमाण्डु फिर्ता ल्याउन बाध्य भयौं। ठूलो खर्च रकम खर्चिएर चलाइएको सेवामा दीर्घकालीन सोच नहुँदा सरकारी तथा निजी क्षेत्रको रकम बालुवामा पानी सरह भएको छ। विद्युतीय बस फिर्ता भएपछि सर्वत्र आलोचना खेपेका नगर प्रमुख धनराज आचार्यले भने, सटल बस सेवा बन्द नभएको र सशुल्क रूपमा निरन्तर रहेको दावी गर्दै सामाजिक सञ्जाल मार्फत खण्डन गरेका छन्। बरु उल्टै समाचार तथ्यहीन र भ्रमपूर्ण रहेको समेत भन्न भ्याएका छन्। तर असार मसान्तसम्म कुनै तयारी नगरेको महानगर नेतृत्वले मीडिया र नागरिकको दबावपछि स्थानीय बस व्यवसायीलाई गुहारेको छ। नगर प्रमुखको आग्रहपछि मंगलबारदेखि 1 महिनाको परीक्षणका लागि एउटा विद्युतीय र अर्को डिजल बस सञ्चालनमा ल्याइएको पोखरा बस सञ्चालक समितिले जनाएको छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Bejar ko bani lagisakeko cha. Bejar appliances, Bejar ko bani lagcha.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-578-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबेब केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98084-46-525।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेंस पढ्ने भनेको कहाँ पढ्ने होला?
1: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061 577 007 97 623 36 37।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21वीं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
9: फोन नम्बर 0614510000,
10: 0614510002, मोबाइल नम्बर 9856084466।
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
11: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
11: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
11: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
12: पाल रोग,
11: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
11: प्रसूति तथा स्त्री रोग,
12: छाला, यौन तथा कुष्ठ रोग,
11: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
11: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
11: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
11: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
11: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
11: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
11: फोन 061-572-648 572-849।
13: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
14: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
14: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्छन् त डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल्छु त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा

0: दिवंगता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856902777। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560333405, 9560333405।

जनजन बनाहेले समस्त स्वागत छ। बाँकी रहेका समाचारहरू। तनहुँको ब्यास नगरपालिका साथ स्थित कलेस्ती पुलमा हिजो यात्रुवाहक बस दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपरान्ह 3:15 बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको G1/64/65 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा चालक शमशेर नेपाली चालक सीटमै चियापिएर गम्भीर घाइते भएका थिए। सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपाल ट्रेड युनियन महासंघ जीफन गण्डकी प्रदेश कमिटिले 37 स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। मंगलबार पोखरामा आयोजित कार्यक्रममा श्रमिकको हक अधिकार योगदानमा आधारित सामाजिक सुरक्षा श्रम कानून तथा महासंघको आगामी महाधिवेशनको तयारीबारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै जीफन्ड गण्डकी अध्यक्ष रूद्र बहादुर खत्रुले जीफन्ड 2046 साल साउन 5 गते 5 वटा घटक संगठनबाट स्थापना भएको स्मरण गराउँदै हाल महासंघमा 23 वटा घटक संगठन आबद्ध रहेको जानकारी दिनुभएको छ। महासंघले सामान्य कृषि श्रमिकदेखि एयरलाइन्स निजी अस्पताल लगायत विभिन्न क्षेत्रमा संगठन विस्तार गरिसकेको र हाल करिब 5 लाख संगठित सदस्य रहेको उहाँको भनाइ छ। कार्यक्रममा श्रमिकले उचित ज्याला सम्मानित जीवन र सामाजिक सुरक्षाको प्रत्यावधि पाउनु पर्नेमा विशेष जोड़ दिइएको छ। श्रमिकले मिठो खाना राम्रो लगाउन तथा बिरामी पर्दा सहज उपचार र स्वास्थ्य सेवा सहित आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै जिउन पुग्ने ज्यालाको व्यवस्था गर्न महासंघ निरन्तर लागि परेको खत्रीको भनाई रहेको छ। वक्ताहरूले सबै श्रमिकलाई आफ्ना हक अधिकार कर्तव्य र दायित्वबारे सचेत र सुसूचित हुन आग्रह गरेका छन्। पछिल्लो समय श्रमसँग सम्बन्धित कानून संशोधन वा नयाँ कानून निर्माण गर्दा सरकारवालासँग पर्याप्त छलफल नगरी एकपक्षीय ढंगले अगाडि बढ़ने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। नेपाली कंग्रेस कास्कीले पार्टीले सञ्चालन गर्दै आएको जरा अभियानको समापन विभिन्न कार्यक्रमका साथ गर्ने भएको छ। अभियानको मुख्य समापन कार्यक्रम साउन 6 गते 44 बीपी स्मृति दिवसको अवसरमा पोखरास्थित पोखरा पार्टी प्यालेस वास्तराथरमा बिहान 11:30 बजे आयोजना गरिने भएको हो। कास्की कंग्रेसका सभापति किशोर दत्त बरालका अनुसार कार्यक्रम मार्फत बीपी कोइरालाको विचार दर्शन र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखिएको छ।

उहाँले कार्यक्रममा विशेष गरी युवाको उल्लेखनीय सहभागिता गराउने लक्ष्य रहेको भन्दै सबैलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गर्नुभएको छ। मुख्य कार्यक्रममा कंग्रेस कास्कीले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता तथा पोखराको पर्यटन विकास सम्बन्धी नीति प्रस्तावमा उत्कृष्ट हुने सहभागीहरूको सम्मान तथा प्रस्तुतिकरण गरिनेछ। पर्यटनको दीर्घकालीन विकासका लागि तयार गरिएका उत्कृष्ट नीति प्रस्ताव सार्वजनिक गरिने आयोजकले जनाएको छ। यसैगरी आजका युवाले बीपीबाट के सिक्न सक्छन् भन्ने विषयमा विशेष अन्तर्क्रिया तथा छलफल कार्यक्रम पनि हुनेछ। कार्यक्रममा बीपी कोइरालाको राजनीतिक नेतृत्व, लोकतान्त्रिक मूल्य मान्यता, साहित्यिक योगदान र समकालीन सान्दर्भिकता बारे विज्ञ तथा सहभागी बीच विस्तृत छलफल गरिनेछ। आयोजक अनुसार यसले नयाँ पुस्तालाई बीपीको विचार र जीवन दर्शन बारे गहिरो रूपमा बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठको नियुक्ति विरूद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश नृप ध्वज निरौलाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालय लगायत विपक्षीका नाममा 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको हो। अदालतले अन्तरिम आदेशको मागबारे तत्काल निर्णय नगरी श्रेष्ठको नियुक्ति सम्बन्धी सिफारिश र नियुक्ति निर्णयको फाइल झिकाउन आदेश दिएको छ। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षको भनाई सुन्न साउन 8 गते छलफलको लागि पेशी तोकेको छ। सो दिन सम्बन्धित निर्णय फाइल सहित उपस्थित हुन पनि विपक्षीहरूलाई आदेश दिएको छ।

0: नेपाली कंग्रेसका भूतपूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति शुरू गरेको र संवैधानिक निकायहरूलाई आतंकित बनाउन खोजेको गम्भीर आरोप लगाएका छन्। केही महिनादेखि स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले चाँडै स्वदेश फर्कने घोषणा पनि गरेका छन्। जननायक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर एक विशेष विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन्। विज्ञप्तिमा देउवाले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमाथि दबाव सिर्जना गर्न थालेको उल्लेख गरेका छन्। न्यायपालिका र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदैछ विज्ञप्तिमा भनिएको छ। यस्तो प्रवृत्तिले लोकतन्त्र, संविधान र राष्ट्रियता नै जोखिममा पर्ने तर्क रहेको छ। देउवाले मुलुकमा अहिले प्रतिशोध र निषेधको राजनीति हावी हुन थालेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय संवाद र साझा सहकार्यका आवश्यकता औल्याएका छन्। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको र श्रीमतीको नाममा जग्गा खरिद गरेको भन्दै 1,71,00,000 रूपियाँ बिगो कायम गर्दै विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। अधिकारीले प्राधिकरणबाट आह्वान गरेको बोलपत्रमा सहभागी भएका कम्पनी तथा कम्पनीका शेयर धनी लगायतका व्यक्तिहरू समेतको खाताबाट जग्गा विक्रेतालाई रकम भुक्तानी गरी श्रीमतीको नाममा जग्गा खरिद गरेको खुलेको थियो। यसरी 1,71,00,000 रूपियाँ घुस बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाल समेतबाट लिएको पुष्टि भएको अख्तियारको दावी छ। यसरी लिएको रकमबाट श्रीमतीको नाममा ललितपुरमा 13 किता जग्गा खरिद गरेको पाइएको छ। अधिकारी विरूद्ध यो विषयमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी दुवै कसुरमा सजाय माग दावी लिएको छ। दुवै कसुरमा बिगो समान 1,71,00,000 कायम गरिएको छ। यस्तै गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल विरूद्ध पनि सोही कसुरमा सजाय माग गरिएको छ। उनले नै अधिकारीलाई घुस दिएको आरोप रहेको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन्। श्रीलंकाबाट फर्किएपछि उनले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहेका छन्। प्रदेशका मुख्य नेतालाई काठमाण्डु बोलाएर अवस्थाबारे जानकारी लिँदै दाहालले एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था रहेको बताएका छन्। नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालले केही दिनदेखि आफू काठमाण्डु रहेको र शीर्ष नेताहरूसँगको छलफलमा प्रदेशमा एमालेसँगै गठबन्धनको निचोड़मा पार्टी पुगेको सुनाएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रीट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
7: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29
8: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
9: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
8: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
7: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
5: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59321 061-581-871

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: रारा चौचौ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

0: विषमसेना पूर्ण हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। जिल्ला प्रशासन कार्यालय कास्कीले सेवाग्राहीको चाप बढ़ेपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा बिहान 8 बजेदेखि नै शुरू गर्ने भएको छ। बुधबारदेखि लागू हुने गरी उक्त सेवा प्रभावका लागि समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराले जानकारी दिनुभएको छ। सेवाग्राहीले सार्वजनिक विदाका दिन बाहेक हरेक बिहान 8 बजेदेखि नै राष्ट्रिय परिचय पत्र सम्बन्धी प्राप्त गर्ने उहाँले बताउनु भएको छ। अन्तर्राष्ट्रिय समाचार। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाजमा भएको क्षेपास्त्र आक्रमणमा 4 भारतीय नागरिकको मृत्यु भएपछि भारतले मंगलबार रूससँग औपचारिक विरोध जनाएको छ। नयाँ दिल्लीले रूसका कार्यवाहक राजदूत भ्लादिमिर लाडनोभलाई विदेश मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर चिन्ता र कड़ा असन्तुष्टि व्यक्त गरेको हो। भारतीय विदेश मन्त्रालयका अनुसार आइतबार व्यावसायिक मालवाहक जहाज एमभी गोल्डेन लियोमाथि भएको आक्रमणमा 5 भारतीय नागरिक सवार थिए। तीमध्ये 4 जनाको मृत्यु भएको पुष्टि भएपछि भारतले घटनाको स्पष्ट शब्दमा निन्दा गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा, स्थायित्व र निर्वाध सञ्चालनमाथि गम्भीर असर पार्ने उल्लेख गरिएको छ। प्रशान्त महासागरमा रूससँगको संयुक्त नौ सैनिक अभ्यासका क्रममा चीनिया नौसेनाको एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक लाइफ फायर अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ। जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार आइतबार जापानी नौसेनाले लुयाङ 3 श्रेणीको चीनिया गाइडेड मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चीनिया युद्धपोत र एक रूसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो। अब खेल समाचार। दक्षिण एसियाली फुटबल महासंघ साफले च्याम्पियनशीप 2026 बंगलादेशको राजधानी ढाकामा आयोजना हुने घोषणा गरेको छ। प्रतियोगिता आगामी कार्तिक 18 मंगिर 1 नोभेम्बर 4 17 सञ्चालन हुनेछ। दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा गरिएको छ। यस संस्करण साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ भने सन् 2018 पछि पहिलो पटक बंगलादेशले प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतियोगिताको तयारी स्वरूप आगामी जुलाई 25 ढाकामा आधिकारिक लोगो सार्वजनिक गरिनेछ। फिफाले विश्वकप फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान शुरू गरेको पुष्टि गरेको छ। फिफाको अनुशासन समितिले फाइनल खेल समाप्त भएपछि भएको घटनाको छानबिन गर्न अनुशासन तथा नैतिकता सम्बन्धी अभियोजन नियुक्त गरेको जनाएको छ। घटनामा संलग्न खेलाड़ी वा प्रशिक्षक दोषी ठहरेमा उनीहरूलाई निलम्बनसम्मको कार्यवाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघलाई आर्थिक जरिवाना पनि हुन सक्ने सम्भावना रहेको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4 हाइलाइट्स अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लियो। कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहने उल्लेख। जरा अभियानको समापन गर्दै कंग्रेस कास्की, बीपी स्मृति दिवसमा युवा केन्द्रित विविध कार्यक्रम। जीफनको 37 स्थापना दिवस पोखरामा मनाइयो। श्रमिकको सम्मानित जीवन र सामाजिक सुरक्षा विस्तारमा जोड़। सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति शुरू गरेको पूर्व प्रधानमन्त्री देउवाको दावी। संवैधानिक निकायहरूलाई आतंकित बनाउन खोजेको आरोप। तनहुँमा यात्रुवाहक बस दुर्घटना, 15 घाइते। प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर। पाउने 2 करोड़ बिगो। ललितपुरको 13 आना जग्गा पनि जफत गर्न माग। मालवाहक जहाज आक्रमणबारे भारतको रूससँग विरोध। चीनको लाइफ फायर नौ सैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता। र साफ च्याम्पियनशीप बंगलादेशमा हुने। साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा। फिफाको अनुसन्धानमा अर्जेन्टिना, औपचारिक अनुसन्धान शुरू। बिहान 6 बजे कर्णपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो अन्नपूर्ण 93.4।

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम को।
6: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना खिनानी खानी तोला
7: खाने दीवा नासर बे रूपा कोट ज्योति सुनचाती दुकान महेंद्र पुलारी तोला
6: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टॉस सिक्री हार तन चने तो होनी जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानरी बेल्ले छाबा कोपिम ओछे
7: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै चार मोहै
6: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुला अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
6: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 0615808-15 98565-35815 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
9: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
10: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
10: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
12: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो?
9: वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
9: होम केयर सेवा होम केयर सेवा
10: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0161411777 मोबाइल 98569927।
13: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो, अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
14: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
13: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
14: होइन ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
13: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
14: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
13: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
10: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0161533123, 98028050701, 98028050702।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
16: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
16: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
9: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
16: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
16: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
17: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रही इंश्योरिंग फ्यूचर।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सब प्रकार का कैंसर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरु उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट कैंसर को उपचार का लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकट को व्यवस्था गरिएको छ र उपचार का लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नंबर 1 कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर। थप जानकारी का लागि संपर्क नंबर 9761005530।
3: के तपाईं ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगात्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईंका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979093।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9855600536।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। समसामयिक नै सामाजिक विषयवस्तुमा हामी छलफल गर्ने गर्छौं आजको बैठकमा। आज विशेष गरेर साउन महिनाको महिमाको सन्दर्भमा चर्चा गर्दैछौ। साउन महिना भगवान शिवको अति प्रिय महिना मानिन्छ। यस महिनामा गेरुवा वस्त्र धारण गरी खाली खुट्टा बोलबमको जयघोष गर्दै पवित्र नदी तथा तीर्थस्थलबाट जल उठाएर शिवालयहरूमा अर्पण गर्ने परम्परा हिन्दू धर्मशास्त्रमा विशेष महत्वका साथ वर्णन गरिएको छ। पोखराको सन्दर्भमा भन्नुपर्दा सेती नदी तथा अन्य पवित्र जलस्रोतबाट जल उठाई केदारेश्वर महादेव, गुप्तेश्वर महादेव लगायतका विभिन्न पवित्र शिवालयहरूमा जल अर्पण गर्ने बोलबम यात्राले यहाँको धार्मिक पर्यटन, सामाजिक सद्भाव र सांस्कृतिक जीवन्ततामा ठूलो योगदान पुर्याउँदै आएको छ। पोखरामा सञ्चालन हुने बोलबम यात्रा केवल एउटा धार्मिक अनुष्ठान मात्र नरहेर यसले युवा पुस्तालाई आफ्नो सनातन संस्कृतिसँग जोड्ने, भातृत्वको भावना अभिवृद्धि गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने एउटा बलियो माध्यमको रूपमा पनि आकार लिइसकेको छ। पोखरामा बोलबम यात्रा शुरू भएको यो वर्ष चाहिँ 25 वर्ष लागेको छ, अर्थात बोलबमको यो रजत वर्ष पनि हो। विगतका वर्षहरूदेखि नै यस यात्रालाई अझ अनुशासित, व्यवस्थित, मर्यादित र भव्य बनाउन विभिन्न धार्मिक संघ संस्थाहरूले अहोरात्र खटेर भूमिका निर्वाह गर्दै आएका छन्। यसै सन्दर्भमा विश्व हिन्दू महासंघले पनि सनातन धर्मको संरक्षण, प्रवर्धन र धार्मिक गतिविधिहरूलाई अनुशासित बनाउन निरन्तर नेतृत्वदायी र सहयोगी भूमिका खेल्दै आएको छ। आज हामीसँग यसै विषयमा गहन छलफल गर्नको लागि बोलबम यात्राको संयोजक लागेको छ, अर्थात बोलबमको यो रजत वर्ष पनि हो। विगतका वर्षहरूदेखि नै यस यात्रालाई अझ अनुशासित, व्यवस्थित, मर्यादित र भव्य बनाउन विभिन्न धार्मिक

0: वहाँ पोखराको बोलबम यात्राको ऐतिहासिक पृष्ठभूमि, यसको आध्यात्मिक एवं सामाजिक महत्व, शान्ति सुरक्षा तथा व्यवस्थापनका चुनौती, युवा पुस्ताको सहभागिता र आगामी दिनमा यसलाई अझ कसरी अन्तर्राष्ट्रिय स्तरसम्म प्रबन्धन गर्न सकिन्छ भन्ने विषयमा हामीसँग कुराकानीमा यति बेला जुट्दै हुनुहुन्छ। नमस्ते,
1: नमस्ते बोलबम।
0: सबभन्दा पहिला त यो साउन महिनाको यो महिमाको सन्दर्भमा आज हामी कुराकानी गर्न जुटिरहेको सन्दर्भमा, साउन महिना विशेष गरेर उत्पादनसँग पनि जोडिने, होइन, हरेक हिसाबले हरियालीसँग पनि जोडिने सन्दर्भमा शुभकामना पनि छ साउन यो महिनाको चाहिँ। अब यो 25 वर्ष चाहिँ बोलबम यात्रा भनौँ न पोखरामा यसको महिमा गान गर्न थालिएको, होइन, भइसकेको छ र यो 25 वर्षको सन्दर्भमा आज कुराकानी गरिरहँदाखेरि चाहिँ यसको अलिकति ऐतिहासिक पृष्ठभूमि, यसको शुरूआत कसरी भयो र त्यति बेला चाहिँ बोलबम भनेर बुझाउन कतिको कठिनाइ भयो भन्ने सन्दर्भ अलिकति जोड्दाखेरि सान्दर्भिक होला।
1: धन्यवाद। यो रेडियो अन्नपूर्ण सँगसँगै छौँ हामी, 25 वर्ष पुग्यो यो पनि, कति
0: 26-27
1: छौँ हामी अन्नपूर्ण एफएम र बोल्नु सँगसँगै छौँ र यो 25 वर्ष सायद मेरो अन्तर्वार्ता पनि यहाँ भएको छ र सौभाग्यले मलाई 25 वर्षमा पोखरामै बस्ने अवसर मिलेको छ र 25 वर्षै भगवान भोलेनाथ आशुतोष भगवान केदारेश्वरको सेवा गर्ने अवसर जुटेको छ। यो ठूलो कुरा हो, एउटा मान्छेको जीवनमा निरन्तर 25 वर्षसम्म एउटै संस्थामा र एकै ठाउँ भेटघाट भइराख्नु यो सुखद कुरा हो। त्यसको लागि म अन्नपूर्ण एफएमप्रति पनि आभारी छु, किनभने बोलबमलाई यो सतह यो स्थानसम्म पुर्याउन अन्नपूर्ण एफएमको पनि ठूलो योगदान छ। र यो सुरुवातको कुराहरूमा हामी 2057 सालमा म बाबाधाम गएको थिएँ। बाबाधाममा जाँदा हाम्रो एकजना सम्झिनै पर्छ, पवन जयसवाल, जो अहिले उहाँको शरीर छैन, उहाँसँगै हामी बाबाधाम गएका थियौँ र त्यहाँको परिस्थिति हामीले देखेका थियौँ। 2058 सालमा पोखराका केही केदारेश्वर महादेवमढी र हामीहरू मिलेर बोलबम यात्रा हामीले सुरुवात गर्यौं। त्यो बोलबम यात्रा सुरुवात गर्ने क्रममा हामीले भारतमा देख्यौं, त्यहाँ 108 किलोमिटर पैदल गइसकेपछि सुल्तानगंज जल उठाएर बाबाधामसम्म पुगिसकेपछि पनि जल चढाउने यथेष्ट राम्रो व्यवस्थापन नभएको, दौड़धूप हुने, अलिकति तीर्थयात्रीमा भीड़भाड़को अवस्था, सबै कुराहरूलाई मध्यनजर गर्दै हेर्दाखेरि र शास्त्रीय, त्यसपछि आफूलाई शास्त्रीय अध्ययनको रुचि बढ़्यो, त्यसपछि लिङ्ग पुराण र शिव पुराणमा यो बोलबम यात्रा, बोलबमको बारेमा, बमको बारेमा, बम खास गरी आगम परम्परा तन्त्र साधनासँग सम्बन्धित ओमको बीज मन्त्र हो, शिव मार्गीहरूले या शैव मार्गीहरूले या शिवको आराधना गर्नलाई हिजो पनि बम बम आलोक बम बम भनेर चाहिँ हाम्रा साधु सन्तहरू घर घरमा चाहिँ भिक्षादान भिक्षाटनको लागि हिँड्ने र बम शब्द नसुनेको होइन, हामीले सुन्दै आएको बम बम। अनि त्यस्तो पवित्र शब्द श्रावण महिनाको यो ऐतिहासिक पृष्ठभूमि छ, तथापि म सम्झि जाँदैछु। अनि हामी त्यहाँ गइसकेपछि यसो सबै कुरा बुझ्दाखेरि त नेपाल नै तपाईँको तन्त्र आगम परम्पराको चाहिँ पृष्ठभूमि भएको, शैव भूमि, शिव र शाक्त भूमि, अनि भारतमा यति ठूलो क्रेज छ, अनि हाम्रा पुराणहरू शास्त्रहरूमा वर्णित छ, हामी गाउँ कुनै बेला भएको होला, अब श्रावणमा व्रत बस्नेहरू, सोमबार व्रत बस्नेहरू केही साधक नभएको पनि होइन, तर उहाँहरू बोलबम यात्राको लागि चाहिँ भारतमै जाने जुन देखिएको थियो, होइन, यसलाई त तोड्नुपर्छ भन्ने हामीलाई लाग्यो। त्यसपछि हामी केदारेश्वर महादेव मढी र हामीहरू त्यहाँ हामी पनि समावेश भयौँ र हामीले सँगै बोलबम यात्रा सुरु गर्यौं। सुरुको बोलबम यात्रामा होइन, हजुरले यो देखेर आउनुभयो, भोगेर आउनुभयो, हजुरले प्रस्ताव ल्याउनुभयो, हजुरले समयको बस्दिनु पर्यो भन्नुभयो उहाँहरूले। अनि अब प्रस्तावको हिसाबले पनि म आफू संयोजक पनि सौभाग्य मिल्यो। अनि हामीले बोलबम धामलाई कसरी जागृत गर्न सकिन्छ भन्ने हिसाबले हामीमा देवघाट धामका वयोवृद्ध ज्ञान वृद्ध महामण्डलेश्वर एकजरा स्वामी आत्मानगिरीजी महाराजसँग परामर्श गर्यौं। तत्कालीन अवस्थामा उहाँ पोखरा गीता मन्दिरमा आउनु भएको थियो, मलाई याद छ। अनि उहाँको सरसल्लाह सुझाव र शास्त्रीय मर्यादा अनुसार चाहिँ पोखराको केदारेश्वरलाई बोलबम धामको रूपमा जागृत गर्ने भनेर हामीले एउटा ठूलो अनुष्ठान पनि गर्यौं र बोलबम धामको रूपमा शुरूआत गर्यौं। यो हाम्रो पृष्ठभूमि हो। सुरु सुरुमा एउटा समस्या थियो, जति बेला तत्कालीन अवस्थामा माओवादी द्वन्द नेपालमा चर्को रूपमा थियो, शुरूआत गर्नमा त्यति बेला धार्मिक गतिविधिहरू ठप्प जस्तो अवस्थामा थिए, कतिपय मठ मन्दिरका पुजारीहरू पिटिने मारिने या धर्मग्रन्थहरू च्यातिने अवस्था पनि त्यति बेला नभएका होइनन्। त्यति बेला हामीले बोलबम सुरु गर्दा बोलबमको ध्वनिले शान्ति पाउँछ, बोलबमको ध्वनिले शान्ति

0: अनुसारले भन्ने त्यो शान्तिको कामना गर्दै हामीले 2058 सालमा सुरुवात गर्यौं. अहिले 25 चाहिँ अवस्थामा समाइसकेका छौं. भगवानको कृपा नेपालमा शान्ति पनि आयो. त्यसपछि चुनौती पनि आयो. त्यति बेला यो बोलोम यात्रा सुरु गरिसकेपछि केही माओवादी भित्रका साथीहरूले तपाईँहरूले यस्तो कार्यक्रम नगरिदिनुहोस्, यो त तपाईँहरूले चाहिँ प्रायोजित कार्यक्रम भयो, भारतीय कार्यक्रम भयो, विदेशी आयातित कार्यक्रम ल्याउनु भयो या बाहिरबाट सञ्चालित हो तपाईँहरू यहाँ त्यहाँ भनेर हिसाबले दबाव पनि सिर्जना नभएका होइनन्. तथापि हामीले हाम्रो यात्रा रोकेनौं. अहिलेसम्म भगवान्को कृपाले, भोलेनाथको कृपाले सबै राम्रो भएको छ.
1: यो ऐतिहासिक पृष्ठभूमि होइन, यो कसरी शुरूआत भयो भन्ने सन्दर्भमा जोड्यौं, किन भन्दाखेरि यो 25 वर्षको अवसरमा चाहिँ हामी यो कार्यक्रममा कुराकानी गरिरहेका छौं र 75 तपाईँहरू मनाउँदै हुनुहुन्छ. साउन महिनामा बोलबम यात्रा गर्नुको आध्यात्मिक र धार्मिक रहस्य कारण के छ?
0: पहिलो कुरा त श्रावण महिना हामीले देवता र दानवहरू बीचको युद्धलाई लिएर हामीले कुरा गर्छौं. जुन युद्ध, जुन संघर्षबाट जुन हलाल बीचको चाहिँ उत्पत्ति भयो, कालकुट बीचको, जसले पृथ्वी नै खतम गरेर ध्वस्त हुने, पृथ्वीमा बीचको प्रभावले चाहिँ पृथ्वी सम्पूर्ण जीव जगत नै, सृष्टि नै बिग्रिने भइसकेपछि भगवान भोलेनाथले यसलाई चाहिँ ग्रहण गर्नुभएको, विष सेवन गरेको कथा प्रसंगबाट यो बम यात्रा सुरु हुन्छ. अनि त्यसले गर्दा त्यो ताप र रापबाट, विषको ताप र रापबाट उत्पन्न ताप र रापलाई चाहिँ कम गर्नलाई चाहिँ भगवान भोलेनाथले स्वयं त्रिशूलले चाहिँ हामीले नेपालकै कुसैकुण्ड जहाँ त्रिशूली नदी भन्छौँ त्यहाँ आएर जल प्रवाह गरेको र त्यो कुण्डमा आएर शान्ति मिलेको भन्ने हामी कथा सुन्छौँ. मैले त्यस कारण पनि नेपालमै बोलबम मनाउनुपर्छ भनेर हामीले सुरुवात गर्यौँ. किनभने यो त्यो पृष्ठभूमिलाई हेर्ने हो भने भगवान आशुतोष भगवान हलाल बीचपछि चाहिँ सबैभन्दा पहिला चाहिँ त्रिशूली गंगाको शिर गोसाईकुण्डमा आएर चाहिँ उहाँले चाहिँ त्यो गर्नुभयो र सृष्टिले पनि जलवर्षा वरुण देवताहरूले, अधिष्ठ देवताहरूले, इन्द्रादि आदि देवताहरूले अब चाहिँ तपाईँको जल वर्षा गराएर पृथ्वीका सारा चाहिँ ज्योतिर्लिङ्गहरूमा जुन ताप र राप ओझा भएको थियो त्यसलाई चाहिँ अभिषेक गर्ने काम भयो भने सम्पूर्ण भक्तजनहरूले, किनभने शिव त स्वरूप मात्रै होइन, निराकार पनि हो, आकार पनि हो, जसबाट चाहिँ हामी शिवलिङ्गको रूपमा चाहिँ ग्रहण गर्छौँ. सबैमा राप र ताप आइसकेपछि भक्तहरूले शीतलताको लागि चाहिँ दुधहरू चढाउने, अब जलहरू चढाउने, बेलपत्र चढाउने गरेका कथाहरू हामी पाउँछौ. अब बाँकी कुरा बाबाधाममा किन भयो भन्ने कुरामा त अब भगवान गरे रावणले चाहिँ शिवजीलाई तपस्या गरेर चाहिँ शिवलिङ्ग लिएर चाहिँ भाग्दै गर्दा यो त अनर्थ भयो भनेर विष्णुले छल गरेर त्यहाँ लामो कथा आउँछ. त्यस कारण धेरै प्रसङ्गहरू छन् यो कथाहरूमा, सयौं प्रसङ्गहरू छन् जसले श्रावण महिनाको बारेमा. हुन त भगवानको लागि के छ भने 365 दिन हर क्षण हर समय भगवानमा भक्तिमा लिन हुनुपर्छ, तर कुनै कुनै बारहरू विशिष्ट हुन्छन्. कहिलेकाहीँ हामी भन्ने गर्छौँ नि कुनै कुनै समय ईश्वर सर्वत्र छ तर देखिँदैन, हावा सर्वत्र छ देखिँदैन, कहिलेकाहीँ गाडीको टायर पञ्चर हुन्छ अनि त्यो पञ्चर भएको टायर हावा सर्वत्र हुँदा पञ्चर टायरमा त फेरि हावा हाल्नुपर्छ एउटा मेसिनको माध्यमबाट, एउटा केही मेसिन माध्यम चाहिन्छ नि त. त्यस्तै ईश्वर प्राप्तिलाई पनि सर्वत्र ईश्वर हुँदाहुँदै, प्रत्येक दिन ईश्वर हुँदाहुँदै, प्रत्येक क्षण र प्रत्येक बार कण कणमा ईश्वर हुँदाहुँदै पनि आराधना गर्ने केही निश्चित समयहरू तोकिएको छ. सोम वास्तवमा चन्द्रमा जसले सृष्टिमा रस दिन्छ, गन्ध दिन्छ, शीतलता प्रदान गर्छ, जसलाई चाहिँ भगवान भोलेनाथले हरदम आफ्नो राप र तापलाई कम गर्नलाई उहाँको शिरलाई एकचोटि सलग्न हेरौँ त उहाँको शिरमा चाहिँ चन्द्रमा हुनुहुन्छ होइन, उहाँकै शिरमा चाहिँ गङ्गा बग्नु भएको छ. त्यस कारण त सोमबारलाई विशेष बार गरौँ.
1: अनि यो वर्षको चाहिँ साउन महिनामा चाहिँ होइन अलिकति जो व्रत बस्न चाहन्छन् उनीहरूमा अलिकति कन्फ्युजन छ कि असार 32 साउन 24 जुन बृहस्पति अस्त छ त्यो कारणले गर्दाखेरि त्यति फल प्राप्त हुँदैन भन्ने खालको अलिकति कन्फ्युजन छ, यसबारेमा प्रश्न पारिदिनुहोस् न.
0: यो कस्तो छ भने भ्रम सृजना पनि हामीहरूबाटै भएको छ. यो अल्प ज्ञानम भयङ्करम भने जस्तो अल्प ज्ञानमा पनि हामीलाई बिगारेको छ. हामीले चाहिँ अग्नि स्थापना नयाँ कार्यहरू वास्तु पूजाहरू, गृह वास्तु पूजाहरू, यस्ता कुराहरू चाहिँ श्रावण भनौँ बृहस्पति अष्टममा वर्जित छन्। तथापि भगवान्को आराधना गर्न, उपवास बस्न, नियमित कार्यक्रम गर्न यसले केहीले रोक्दैन, किनभने बृहस्पति अष्ट भएको बेलामा तीज पर्व पर्यो अरे यसलाई के गर्ने, होइन मान्ने कि नमान्ने, एकादशी पनि पर्छ, सबै कुरा पर्छन्। अब बोलबम यात्रा भनेको भगवान्को शिव उपासना भनेको श्रावण महिनाको नियमित कार्यक्रम हो, त्यो नियमित कार्यक्रममा कुनै आकस्मिक गरिएको कार्यक्रम होइन, त्यस कारण यो नियमित कार्यक्रममा रोक्नुपर्छ भने केही पनि छैन, कुनै आधार छैन। हामीलाई यहाँ एउटा भ्रम सिर्जना गरिरहेको छ, कतिपय लौ शुक्र अस्त बृहस्पति अस्तमा चाहिँ यी कामहरू वर्जित छन् किन गरेको भनेर चाहिँ कतिपय कुराहरूमा छ, त्यस्तो होइन। हामी भारतवर्षमा गयौँ भने भागवत पनि चलेका हुन्छन्, कथाहरू पनि चलेका हुन्छन्, सत्सङ्ग पनि चलेको हुन्छ, तर के भने अब त्यसलाई अग्नि स्थापनादेखि लिएर कामको वासनाको या कुनै कारणले हुन्छ, अब आजभोलि अर्थ यज्ञ हुनेहरू ठाउँमा आर्थिक यज्ञ भइरहेका हुन्छन्, त्यस्तो होइन। तर के भने सोमबारको व्रत बस्ने त हाम्रो नियमित प्रक्रिया हो, त्यो नियमित प्रक्रिया छोड्नु हुँदैन।
1: अब अघि तपाईँले यसको पृष्ठभूमिको सन्दर्भमा जोड्नुभयो, भारतमा त्यो खालको होइन विशाल पदयात्रा गरेर जसरी तपाईँहरू त्यहाँबाट प्रेरित भएर पोखरामै शुरूआत गर्नुपर्छ भन्ने हिसाबले तपाईँहरू यो काममा थालनी गर्नुभयो नि, खास गरी अब यो खालको धार्मिक कार्य होइन यो खालको पदयात्रा वा भनौँ यो खालको बोलबम यात्रा चाहिँ आध्यात्मिक र धार्मिकसँग मात्रै जोडिँदैन, यसले पोखरा जस्तो पर्यटकीय शहरलाई पर्यटकलाई पनि आकर्षित गर्ने वा पोखरामा यस्तो खालको चाहिँ धार्मिक गतिविधि हुन्छ त्यहाँ पुग्नुपर्छ भन्ने खालको आशयसँग पनि जोडिन मिल्छ वा सकिन्छ। पोखराको धार्मिक र प्राकृतिक सुन्दरतासँग चाहिँ यो बोलबम यात्रालाई कसरी जोड्न सकिन्छ, कसरी जोडिएको छ?
0: सर्वप्रथम त यो बोलबम कार्यक्रमले अचम्मकिरायो भने हामीले पोखरामा शुरू गर्यौं, तर यसको व्यापकता देशको हरेक कुनामा पुग्यो। पहिलो कुरा त यसले ठूलो चाहिँ झड्का पोखरामा शुरू गर्यौं हामीले 1958 सालमा, 1959 सालको लगभगमा पर्वाधाम बुटोलमा शुरू भयो, त्यसपछि पिण्डेश्वरमा पहिलादेखि नै अलिअलि जल चढाउने कार्यक्रम थियो, त्यसलाई व्यवस्थित त्यहाँ भइसक्यो। काठमाडौँमा पनि सुन्दरी जलदेखि काठमाडौँ पशुपतिसम्म पनि शुरू भयो, त्यस लगत्तै देशभरि एकैचोटि झड्का भयो। त्यति बेला के चलन थियो भने अन्यथा नलिनु होला, हाम्रो समाजमा यति ठुलो बाक्लो बस्ती त थिएन, तर साउने सङ्क्रान्ति आयो भनेपछि पशु बलि या पशु वध गरेर चाहिँ बाटो बाटोमा चाहिँ बिला लगाएर चाहिँ भान्जा ज्वाइँ चेलाएर खुवाउने चलन थियो, त्यो श्रावण बार्ने खासै चलन थिएन। एउटा यसले यो रोक्यो, श्रावणमा भने जस्तो पवित्र महिना जसले जीव र जगतलाई कल्याणको लागि भगवान भोलेनाथले चाहिँ हलाल विशीकरण गरेको महिना, जसलाई हामीले चाहिँ तपस्या तप र साधनाको रूपमा मनाउनु पर्थ्यो, त्यही महिनामा जताततै चाहिँ मंसहरू भक्षण गरेको चाहिँ देखिन्थ्यो, त्यो टोटली रोकियो। एउटा कुरो त्यसले बौद्ध समाजमा सकारात्मक ऊर्जा दियो, त्यो मासुसँग रक्सी सम्बन्धित हुँदोरहेछ हामीले बुझेको समाजमा। एक महिना परिवारमा मासु माछा नखाइसकेपछि घरमा यसरी मैले गाली गर्छ है, मैले त रक्सी खाएर जान हुँदैन, व्रत बसिया छु भनेपछि कैयौं चाहिँ पुरुष साथीहरू या खाने पिउने साथीहरू पनि कन्ट्रोलमा जानुभयो, त्यसले यस श्रावण महिना नखाएपछि पुग्दो रहेछ, भदौमा नखाएको हुन्छ, असोज नखाए हुन्छ, धेरै मान्छेलाई चाहिँ यो मदिरा मांसहरूबाट छुटकारा दिने काम गर्यो, यसले एउटा समाज परिवर्तनमा ठूलो एउटा टेवा पुर्यायो। दोस्रो कुरो, पोखरामा हामीले बोलबम यात्रा शुरू गरिसकेपछि जुन पुँजी बाहिरिन्थ्यो, जुन श्रावण महिनाको बोलबम यात्राको लागि जुन यहाँका मान्छेहरू यहाँ गर्न नपाएर भारतमा जाने गर्नुहुन्थ्यो, त्यो भारतमा जाने बेला पुँजी पलायन रोकियो, नेपालमै खर्च गर्ने नेपालमै भ्रमण गरेपछि पुँजी पलायन रोकियो, यसले पहिलो प्रभाव। दोस्रो प्रभाव के भने यहाँका युवा युवतीहरू जुन चाहिँ बोलबम यात्रामा जानी नजानी रमाइलोको लागि होस् या भजन कीर्तनको माध्यमले होस् जसरी हुन्छ सहभागिता जनाउनु भयो, त्यो सहभागिता जनाउँदै जनाउँदै उहाँहरूलाई आध्यात्मिक चेतनाको विकास भयो। शुरूआत त्यसरी नै हुन्छ, रमाइलोको हिसाबले गइयो, बिस्तारै आध्यात्मिक चेतनाको विकास हुँदै गएपछि मान्छेमा परिवर्तन आयो। होइन, म आफैलाई भन्नुहुन्छ भने पनि म 58 साल भन्दा पहिलाको शंकर र 58 सालपछि बोलबम यात्रा शुरू गरेपछिको शंकर म फरक छु। म जस्ता तमाम धेरै साथीहरू हुन्छ जो परिवर्तित हुनुभयो, त्यसले गर्दा अनुशासनको रूपमा पनि यसले काम गर्यो, विदेश पलायन हुने पैसाको हिसाबले पनि पलायन गर्यो। अर्को कुरा के भने पोखराको बोलबम यात्रालाई काठमाडौँ सम्म पशुपतिनाथको श्रावण महिना दर्शन गरौं भनेर भारतबाट जुन पर्यटकहरू आउनु गर्थ्यो उहाँहरू पोखरातिर नि सोचिन थाल्नुभयो. ए पोखरा पनि पुलोम धाम छ, जाउँ त एकचोटि केदार छ, फेरि सुन्दर सिटी, त्यहाँ पनि पुलोम धाम छ भनेर भारतीय पर्यटकहरू या तराईबाट आउने पर्यटकहरू आन्तरिक बाह्य पर्यटकहरू पनि केही थपिन थाल्नुभयो. त्यसले त पर्यटनको माध्यम पनि बढ्यो. यसले गर्दा के भन्छ, समग्रमा युवा युवतीमा जागरण, मंस मदिराहरूमा कम होइन, आध्यात्मिक चेतनाको विकास र पर्यटन विकास, यसले मुख्य चारवटा लक्ष्यहरूमा यसले काम गर्यो. त्यसले गर्दा अनि अर्को सबभन्दा बलियो पक्ष भनेको मन्दिरहरूको आय स्तर बढ्यो. नेपालका सद्विन शिव मन्दिरहरू छन्, ती शिव मन्दिरहरू श्रावण महिनामा चिटिक्क हुने, पहिला पहिला शिवरात्रिमा मात्रै चिटिक्क हुने मन्दिरहरू श्रावण महिनामा नै रंगरोगन गरेर चिटिक्क भएर सरसफाई गरेर जुन एउटा चाहिँ माहौल बनेको छ मन्दिरहरूको होइन, यसले पनि हाम्रा मठ मन्दिरहरूको सरसफाई सुरक्षा बढेको छ. राम्रो छ, यसले पाँचौं कुराहरूले नै राम्रो छ. यो
1: अघि तपाईँले युवा पुस्ताको चाहिँ सहभागिताको सन्दर्भमा सन्दर्भ छोड्नुभयो होइन, जुनसुकै बहानामा भए पनि उनीहरू बोलबम यात्रामा सहभागी बनेको कारण चाहे त्यो रमाइलो गर्नको लागि भन्ने कुरा प्रसङ्ग छोड्नुभयो. उनीहरूको धर्मप्रतिको जुन हुन्छ नि आकर्षण वा धर्मप्रतिको उनीहरूको चेतनामा चाहिँ यो कार्यक्रमहरूले यस्ता कार्यक्रमहरूले कतिको अभिवृद्धि चाहिँ गराएको छ त, वा सनातनी संस्कृतिप्रतिको चाहिँ उनीहरूको आकर्षण कतिको बढाएको छ?
0: हामीले एउटा कुरा सुन्ने गर्थ्यौं कि बाबुबाजेबाट, अब त अहिले मान्छेले धर्मकर्म मान्न छोडे, अब सिद्धिनी भयो, अहिले केटाहरूले धर्म गरे मान्दैनन् भनेर चाहिँ पहिला पहिला बुवा आमाहरूले हामीलाई भन्ने गर्नुहुन्थ्यो अनि हामीलाई त्यस्तै लाग्थ्यो. तर साँच्ची के भनौँ, अहिले बुवा आमाको पालामा भन्दा अहिले बढी धर्म जान रहेछ, मान्छेको चेतना स्तर बढेको छ, सामाजिक सञ्जाल आदि इत्यादि खोजी कार्य अध्ययन कार्य मान्छेको बढेको छ र विश्व नै एकपटक चाहिँ पूर्ण भौतिकवाद नास्तिकतातिर दौडेको चाहिँ विश्व अहिले पूर्ण आध्यात्मिकतिर दौडिरहेछ. विश्वमा सारा मान्छेले प्रगति गर्यो, कमायो, समृद्धि गर्यो, प्रशस्त पैसा कमायो, धन दौलत भयो, गाडी भयो, आयस भयो, तर मान्छेलाई शान्ति भएन. मान्छेलाई अलिक शान्ति नै चाहिँ रहेछ. संसारमा सबभन्दा सुख भनेको त दिनभरि काम गरेर राति राम्रोसँग निदाउनु रहेछ, शान्ति नै चाहिँ रहेछ. त्यस कारण मान्छेले बिस्तारै आधुनिक विश्वमा सबभन्दा बढी प्रगति गरेका देशहरूका मान्छेहरूको झुकाव बिस्तारै अध्यात्म केन्द्रित भयो र अध्यात्मको खोजी गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि मूल जड चाहिँ वैदिक सनातन धर्म नै रहेछ, संस्कृत नै रहेछ, देवबाडी भाषा नै रहेछ. त्यसभित्रको चाहिँ तपाईँ हजारौं भाषा बोल्नुहोस्, हजारौं शिक्षा हासिल गर्नुहोस्, तर तपाईँलाई आत्मज्ञान आत्मबोध जबसम्म संस्कृत पढ्नुहुन्न नि, नजान हामी संस्कृत तम नजानमै आत्मबोध, तपाईँ जबसम्म संस्कृत जान्नुहुन्न तबसम्म तपाईँलाई आत्मबोध पनि जान्नुहुन्न होइन. तपाईँ सर्वभाषा बदामी, सर्वभाषा बोल्न सक्नुहुन्छ, सर्वभाषा चाहिँ सर्वज्ञान सम्पन्न हुनुहुन्छ, तर तपाईँले चाहिँ जबसम्म संस्कृत बुझ्नुहुन्न तबसम्म तपाईँले आत्मज्ञान बुझ्नुहुन्न, जब आत्मज्ञान बुझ्नुहुन्न तपाईँलाई शान्ति आउँदैन. त्यो कुराको बोध चाहिँ अहिले के भयो भने संसारभरिका मान्छेहरूमा त्यो हुँदै आयो. त्यस कारण विश्वका कैयौं मुलुकहरूमा संस्कृत क्याम्पसहरू होइन कलेजहरू स्थापना हुँदै गए, संस्कृत भाषाहरू अध्ययन हुँदै गयो. नासाले समेत चाहिँ ओमको ध्वनिको राप र ताप खोज्दै गयो अनि मान्छे तन्त्र साधना, आगम साधना, निगम साधना दुइटैको खोजी गर्न थाल्यो अनि बिस्तारै अहिले चाहिँ युवा पुस्तामा अहिले चाहिँ हिजो नबुझेर हामी कतै लहै लहैमा लागेका थियौँ, अहिले बुझेर अध्यात्ममा लागेको छ अहिले. त्यस कारण युवा पुस्ता धर्मभन्दा बाहिर छ भन्छ जस्तो मलाई चाहिँ लाग्दैन. म तमाम युवाहरूलाई सम्मान, केही अपवादमा समाजमा त्यो हुन्छ अनि अब बिस्तारै अहिले चाहिँ धर्ममा त्यो आक्रमण नबढेको चाहिँ होइन, तर यो सनातन हो न त नासन. सनातन धर्ममा भारतवर्षमा तपाईँको भारतमा मुगलले 500-700 वर्ष चाहिँ ठिचुमिचु गर्यो भारतवर्षमा, भारतमै है. मुगलहरूले चाहे गर चाहे उनीहरूले थुप्रै मन्दिरहरू भत्काए, थुप्रै गुम त्यसलाई चाहिँ तपाईँको चाहिँ मस्जिदमा परिणत गरे, कति त्यहीं थिचुमिचु गरे, कति मान्छेका जनै काटिए, कतिले आफ्नो चाहिँ बच्चाहरू परिवार जन्माउन चाहिँ बचाउनलाई चाहिँ बहुविवाह या बाल विवाहमा सम्म गएर चाहिँ हिन्दूहरूले बाल विवाहको संस्कार विकास गरे. बाल विवाह संस्कार त्यसरी आएको हो नि त, परधर्मीबाट आफ्नो बच्चाहरू जोगाउनलाई छानीमा बिहा गरेर दिने, नत्र भने त 25 वर्षमा त हाम्रो न त ब्रह्मचर्य बस्नु, हाम्रो शास्त्रले त ब्रह्मचर्य बस्नु, अध्ययन अध्यापन गर्नु, 25 वर्षपछि मलाई गृहस्थमा जानु, यस्तो राम्रो छ अब संस्कृतिलाई चाहिँ बाल विवाहमा परिणत गर्नेसम्म पुग्यो नि हामी त त्यो हामीले हाम्रा बच्चाहरू जोगाउनलाई त्यसले गर्दाखेरि चाहिँ अब मुस्लिमहरूले मुगलहरूले आक्रमण गरे अङ्ग्रेजहरूले कैयौं वर्ष आएर शासन गरे कैयौं मान्छेहरू यसलाई शासन गरे यसलाई चाहिँ खुम्च्याउने काम गर्यो तर यो न त नाशन सनातन भनेको न त नाशन कहिल्यै पनि नाश नहुने यो बीज तत्त्व हो कहिले फरक्क फक्रिन्छ कहिले कहीँ खुम्चेर कमलको फुल जस्तो हुन्छ त्यो यो प्रक्रिया रहिरहन्छन् तथापि यो नाश हुँदैन त्यस कारण अहिले चाहिँ चेतनाको स्तरको विकास फेरि बढेको छ आक्रमण हुँदा हुँदै पनि त्यत्तिकै फेरि हाम्रो चाहिँ आध्यात्मिक जागरण पनि भइरहेको छ त्यस कारण धर्म तपाईँ हामीले बचाएर मात्रै बच्ने होइन यो स्वतः धर्मले आफूलाई पनि रक्षा गर्छ धर्म रक्षति रक्षित धर्म रक्षा गर्नुपर्छ धर्मले रक्षा गर्छ भन्ने चेतना आइरहेछ होइन त्यस कारण यो राष्ट्रिय जागरणै आएको बेलामा हामीले मात्रै गरेर यो भएको भन्न पनि हुँदैन यो विश्वव्यापी नै धार्मिक जागरण चेतना बढाएको छ
1: अब अस्तिबाट चाहिँ पोखरामा बोलबम यात्रा शुरू भएको छ साउन महिनाभरि हरेक सोमबार चाहिँ बोलबम यात्रा गाईघाटबाट चाहिँ केदारेश्वर मन्दिरसम्मको लगभग 5 किलोमिटर
0: होइन 8 किलोमिटर
1: 8 किलोमिटर 8 किलोमिटरको यो पैदल चाहिँ होइन यात्रा गरेर दर्शनार्थीहरू होइन भक्तजनहरू पुग्ने गर्दछन् यसको व्यवस्थापनको विषयमा पनि हरेक वर्ष चाहिँ तपाईँहरूले तयारी त गरिराख्नु भएकै छ कतिपय अवस्थामा चाहिँ अलिकति सतर्कता यो साउन महिना भनेको अब अलिकति बाढी आउने समय पनि हो होइन अलिकति नदीहरूको सतह जल सतह बढ्ने समय पनि हो होइन त्यो सावधानी चाहिँ कतिको अपनाउनुहुन्छ गाईघाटमा होइन त्यहाँबाट जल लिने सन्दर्भमा पनि त्यहाँ भक्तजनहरू पुग्दाखेरि त्यो खालको चाहिँ व्यवस्थापनको हिसाबमा कतिको चुस्त दुरुस्त बनाउनुहुन्छ
0: मलाई सायद पहिलो इन्टरभ्यू मैले अन्नपूर्ण एफएममा प्रकाशजी हुनुहुन्थ्यो प्रकाशजीलाई मैले बोल्नुको बारेमा दिएको थिएँ तत्कालीन अवस्थामा दुईवटा घटना घटेका थिए गाईघाटमा अचानक चाहिँ जल भर्ने प्रोग्राममा दुईजना बहिनीहरू त्यहाँबाट बगाइएको थियो त्यो कुराले हामीलाई ठूलो चेतना पारिदियो त्यसपछि हामीले त्यहाँ चाहिँ नेपाल आर्मी र एपीएफबाट अहिले चाहिँ रेस्क्यू टोली त्यहाँ बस्छ त्यसपछि कुनै अप्रिय घटना भएको छैन त्यहाँ एउटा रेस्क्यू टोलीले चाहिँ हामीलाई तारजार गर्ने डोरी बाँधेर त्यहाँ बस्ने गरेका छ चुनौती हामीलाई त्यति बेला तत्काल चुनौती थपिएको थियो किन मान्छे नै गङ्गाजी जल इन्जिनलाई बगे अरे भन्ने सुन्नुपर्दा नराम्रो भएको थियो अहिले शान्ति सुरक्षाको हिसाबले नेपाल प्रहरी हाम्रो जिल्ला प्रशासन कार्यालयले राम्रो एउटा व्यवस्थापन गरिदिएको छ त्यसले चाहिँ हामीलाई त्यो समस्या छैन तथापि चुनौती नआउने भने होइन अब बर्खा छ पानी जतिसुकै ठूलो पानी पऱ्यो भने तपाईँलाई याद होला बोलोम यात्रीहरू दायाँ बायाँ गर्दैनन् पानी जतिसुकै ठूलो पऱ्यो भने तर स्वास्थ्यको चिन्ता त हुन्छ नि तर एउटा कुरो के छ भने यो बोलबम तपको यात्रा हो अहिले समस्या कहाँ आएको छ भने हामीले बोलबम त सुरु गऱ्यौं सबै मन्दिरहरूमा जागरण आयो तर मान्छेले के चाहिँ कुरा बुझेन भने भारतवर्षमा लाखौं शिवलिङ्गहरू छन् हजारौं शिवलिङ्गहरू छन् तर सबै ठाउँ चाहिँ बोलबम यात्रा मनाइँदैन बोलबम धाम निश्चित हुन्छन् जसरी हामीले जागृत गर्यौं नि यहाँ बोलबम धामको रूपमा रूपन्देहीमा चाहिँ पर्वत धामले जागृत गर्यो काठमाडौँमा चाहिँ पशुपतिनाथ छ जस्तै पिण्डेश्वरीमा छ होइन केही यस्ता प्रमुख धामहरू छन् जहाँ बमको रूपमा बोलबमको रूपमा जागृत गरेका धाम हुन्छन् त्यसमध्ये केदारेश्वर पर्छ अनि यसको प्रमाण चाहिँ अलिकति यो केदारेश्वर धाम हो कि होइन भन्ने कुरामा पनि हामीले चाहिँ मैले अस्ति पनि एउटा इन्टरभ्यूमा कसलाई भनेको थिएँ श्रुति स्मृति पुराणम आलयम कुणालयम नमामि भगवत पागतम शङ्करम लोक शङ्करम भगवान शङ्कर भोलेनाथको चाहिँ घरको रूपमा एउटा वासस्थानको रूपमा जुन यहाँ छ भनेर दैवीय आध्यात्मिक सबै कुराले चेतनाले जड भएको चेतना स्तरमाथि उठेका मान्छेहरूले त्यो दिव्य चक्षुले त्यो कुरालाई पत्ता लगाउँछन् हामीले केही मठ मन्दिरहरूको बारेमा चाहिँ हामीले शङ्कराचार्यलाई प्रस्ताव गर्यौं योपल्ट शङ्कराचार्य पोखरा भ्रमण गर्नुभएको थियो तपाईँको पोखराको इतिहासमा औपचारिक रूपमा कान्छा कामगढी शङ्कराचार्य पछि पहिलोपटक पोखरामा विदुशेखर भारती अहिले सिरिङ्गिरी मठको शङ्कराचार्य आउनुभयो हामीले थुप्रै मठ मन्दिरको उहाँहरूलाई पठायौँ तर उहाँहरूले केदारेश्वर महादेव मणि र गुप्तेश्वर गुफा महादेव जानुभयो पोखरा महादेवमा तिनवटा एउटा बिन्दवासी नै गुप्तेश्वर त्यहाँ जानुभयो अब शङ्कराचार्यको पद भनेको किन शङ्करम शङ्कराचार्यम केशवम बादरायणम सूत्रवासव कृतो वन्दे भगवन्तो पुनः पुनः भगवान स्वयं शङ्कराचार्यका अवतारहरूलाई पनि भगवान श्री शङ्करकै अवतार मानिन्छ स्वयं भगवान शङ्कराचार्य अस्ति आएर केदारेश्वरमा पूजा पाठ गरेर जानुभएको छ केदारेश्वर एउटा धामको रूपमा विकास भइसकेको छ। हामी श्रावण महिनामा अरू भगवान अरू देवालयमा नजाउँ भनेको होइन, पाक पर्ने ठाउँ जानुपर्छ। हामी कस्तो भयो भने फुर्सदमा घरका सबै कामकाज भ्याएर अनि पानीको बोतलमा चाहिँ जल भरेर अनि गएर चाहिँ मजाले त्यहाँ चाहिँ जल चढाएर अनि भीड बढाउने काम मात्रै गरेका छौँ कि हामी साँच्चै बोलबम यात्री हौ त। बोलबमको साधना तपको साधना हो, बमको साधना तन्त्रको साधना हो, बीज मन्त्रको साधना हो, ओमको बीज मन्त्रको साधना हो। यो साँच्चै हिँड्नुपर्छ, यात्रा गर्नुपर्छ।
1: यही सन्दर्भमा जस्तै बोलबम यात्रामा निस्कदाखेरि चाहिँ होइन, अघि तपाईँले यो प्रसङ्ग निकाल्नुभयो नि, यसमा पालना गर्नुपर्ने मर्यादा, पालना गर्नुपर्ने नियम होइन, अप्नाउनु पर्ने विषयहरू चाहिँ के हो?
0: पहिलो कुरा त हामीले श्रावण महिनाभरि प्रायःसो अब तामसी भोजनहरू गर्न कसैले पनि गर्दैनन्, त्यसमा हामीले भनिरहनु परेन। त्यसबाहेक चाहिँ हामीले चाहिँ तामसी भोजन मात्रै होइन, शारीरिक सम्बन्धका कुराहरू आउँछन्, अनुशासनका कुराहरू आउँछन् आदि इत्यादिबाट नै बस्दा राम्रो हुन्छ व्रत बस्ने मान्छेहरू होइन। अब खास गरी चाहिँ हामीले चाहिँ बिहान हामी सिधै गंगा जान्छौँ, घरमा स्नान गरे पनि गंगामा गएर पनि हामीले गंगामा अभिषेक गर्छौँ, गंगाको शुद्ध जल लिएर कम्तीमा संकल्प गर्ने, जल उठाइसकेपछि म यो जल फलानु भगवानलाई फलानु कार्य हेतु मेरा पूर्ण काम अब यस आयु होइन आफ्ना कामना मेरा आफ्ना कामनाहरू के छन् ती पूर्तिको लागि कामना गर्दै जललाई चाहिँ संकल्प लिने, जल संकल्प लिइसकेपछि जल उठाइसकेपछि जल सबै विश्राम नगर्ने कहीँ है, अनि त्यसपछि जल लिएर आएको छ बाटोमा फेरि शौच गर्ने, यता टोयलेटतिर गएको छ उता टोयलेटतिर गएको छ, फेरि त्यही जल समाएको छ, कुल्ला गरेको छ होइन, शौच गर्ने होइन, त्यो होइन, शुद्ध हुनु पर्यो, शौच लाग्यो भने पनि घर शुद्ध भएर आउनु पर्यो, फेरि जल उठाउनु पर्यो, सकभर जल चाहिँ भैमा राख्ने। अनि जहाँबाट संकल्प गरिएको जल जसलाई भनेर संकल्प गरिएको हो बिचा खण्डित नगर्ने। हामी कहाँ के छ भने बाटै पछिका शिव मन्दिरमा पसिया छ, त्रुक त्रुक त्रुक दिएको मन्दिर देखे पनि त्यहाँ जल चढाउँदै हिँडेको छ, त्यो पनि होइन। जब हातमा हामी संकल्पित भएर जल उठाइसकेपछि त्यो जल जहाँ भनेर लिएर हिँडेको त्यहीसम्म पुर्याउने र त्यहाँ गइसकेपछि एउटा अनुशासन कायम गर्ने। हामी के सोच्छौँ भने साह्रै सिक्नुपर्ने भनेको मन्दिरमा जान्छौँ अनि फेरि लाइनमा ठेल गर्छौँ, दस मिनट बढी रोक्यो भने या पन्ध्र मिनट धैर्य गऱ्यो भने त पालो आउँछ, एक घन्टा दुई घन्टा लाइन बस्नु पर्ला। मभन्दा अगाडिको पनि म जत्तिकै पहिलादेखि आएर बसेको हो भन्ने कुरा त महसुस गर्नु पर्यो नि त होइन। अनि तेस्रो पछि के छ भने हामी कहाँ चाहिँ मन्दिरभित्र गएर त्यो भगवान् शिवलाई जलै प्रिय होइन, त्यस कारण चाहिँ हामीले चाहिँ त्यहाँ गइसकेपछि हामीले जलै चढाउने भइसकेपछि सिधै जल चढाउने, धुपबत्ती आदि इत्यादि मन्दिरभित्र नगरेर सट्ट बाहिर निस्किदियो भने मान्छेलाई भिड कम हुन्छ, मान्छे त्यहीँ गयो, अबिर त्यहीँ राख्यो, अचेता त्यहीँ राख्यो, के चढाउनुहुन्छ के चढाउनुहुन्न थाहा पनि छैन, गन्दगी गर्यो, बाहिर सूचना टाँगेको हुन्छ, तपाईँले प्लास्टिकको बोतलमा प्रयोग नगरिदिनु होला, सगभर तामाको या चरेसको बोतलमा प्रयोग गरेर भाँडोमा दुध चढाउनु होला, अनि मान्छेले को खाएको पानी पिएको बोतललाई चाहिँ लगाएर चाहिँ जलार्पण गरेर जान्छ। त्यस कारण चाहिँ हामी अलिकति अनुशासित पनि बनाउँ, व्रत पनि नियमले गरौँ। हामी व्रत नियमले नगर्दा कहिले यहाँ फल प्राप्त हुँदैन, अनि फल प्राप्त हुँदैन, म त व्रत बसेकै थिएँ तर फल प्राप्त भएन फेरि हामी भगवान्सँग आक्रोश व्यक्त गर्छौँ। वास्तवमा के भने अनुशासनपूर्वक भक्तिपूर्वक गरिएको कर्म कहीँ पनि खेर जाँदैन, प्राप्त हुन्छ, फल प्राप्त हुन्छ, त्यो हामीलाई विश्वास छ। भगवान आशुतोष, भगवान केदारेश्वर साँच्चीकै त्यो शक्तिधाम हो, त्यहाँ गरिएको अनुष्ठान, त्यहाँ गरिएको कर्म, त्यहाँ गरिएको जलार्पण खेर जाँदैन। तपाईँहरू सबै हामीहरू मिलेर भक्तिमय बनाऊ, मनले कर्म गरौं।
1: अघि तपाईँले धामको विषयमा कुराकानी गर्नुभयो होइन, जस्तै अहिले त हामी बोलबमकै सन्दर्भमा चर्चा गरिरहेका छौँ, विशेष गरी पोखराको सन्दर्भमा कुरा गर्ने हो भने पोखरा एक बगरमा अवस्थित गाई घाटबाट चाहिँ होइन त्यहाँको सेती नदीबाट पवित्र त्यो जुन जलाशयुक्त ठाउँबाट चाहिँ हामी जल शिवलिङ्गमा चाहिँ अर्पण गर्छौँ केदारेश्वर धाममा गएर। अघि बोलबम धामको सन्दर्भमा कुरा गर्नुभयो, यो जल अर्पण चाहिँ केदारेश्वरमा धाममा मात्रै गएर अर्पण गर्ने हो वा अन्य शिवालयमा गएर पनि अर्पण गर्न सकिन्छ?
0: मैले त्यही भने अघि, यो खास गरी श्रावण महिनाको बोलबमको धाममा जागृत गरिएको अनुष्ठानद्वारा जागृत गरिएको धाम भनेको पोखरामा आधिकारिक धाम भनेको केदारेश्वर नै हो, बोलबम धाम। अन्य शिव मन्दिरमा पनि जलार्पण गर्नुहुन्छ, हामी घरमा पनि जलार्पण गर्छौँ, प्रत्येक दिन शिव पूजा गर्छौँ, तर श्रावण महिनाको महत्वको विषयलाई लिएर हिँड्यो भने खास मन्दिरमा खास एरियामा खास मन्दिरहरूमा त्यसको एउटा विशेष महत्व हुन्छ। हामी सबै महिना चाहिँ भगवान श्रीकृष्णको सधैँ आराधना गर्छौँ, तर श्रीकृष्ण जन्माष्टमीमा विशेष श्रीकृष्णको आराधना गर्छौँ, नवदुर्गामा देवीको आराधना गर्छौँ, त्यस्तै गरेर चाहिँ बोलबममा हामीले चाहिँ केदारेश्वर महादेव पोखरा एरिया जस्तो बाहिरी क्षेत्रमा फेरि उहाँहरूले त्यस्तै अनुष्ठान अरू गर्नुभएको छ, फेरि अन्य जिल्लामा जानु हुँदैन भनेको होइन, पोखराको हकमा चाहिँ केदारेश्वर धाम वास्तविक बोलबम धाम हो, एउटा कुरा त्यो हो। अनि दोस्रो कुरा के छ भने गाईघाट हामीले रोजेका छौँ, गाईघाट रोज्नुको पछाडि मान्छेलाई धेरै कुरा थाहा छैन, अनि हामी 8 किलोमिटर पुर्याउनलाई चाहिँ हामी बगर ट्याक्सी छौँ, फेरि विन्ध्यवासिनी घुमाएर नालामु फेरि तेर्सापट्टि घुमाएर हामी त्यो सर्पको नागबेली जस्तो बनाएका छौँ, सिधै आउने भन्दा जम्मा 5-6 किलोमिटर छ जम्मा, तर 8 किलोमिटर पुर्याइरहेछौँ। त्यो 8 किलोमिटरको पनि बुझ्नु पर्यो, पहिलो कुरा 8 किलोमिटर हाम्रो धर्मशास्त्रमा 8, 108, 1008 यसको अलिक फरक महत्व छ, यसको व्याख्या फेरि कुनै बेला गराउँला। अनि त्यसपछि गाईघाट किन गइयो, अरू घाट पनि थिए भन्दा कुनै कुनै महापुरूषहरू सन्त महापुरूषहरूको बेला बेलामा आगमन हुन्छ। तपाईँले अहिले स्वामीनारायण भन्ने सम्प्रदाय सुन्नु भएको छ, विश्वमा सर्वाधिक हिन्दूहरूको संख्या विस्तारित सम्प्रदायमा स्वामीनारायण सम्प्रदाय पर्छ, जसले तपाईँको अहिले अमेरिकामा सबैभन्दा ठूलो विशाल मन्दिर छ, तपाईँले सुन्नु अमेरिका जस्तो देशमा विश्वको सबभन्दा ठूलो मन्दिर छ, त्यसरी दोस्रो सबभन्दा ठूलो मन्दिर कहाँ छ, दुबईमा छ, त्यो पनि जहाँ अरबमा जहाँ मूर्ति पूजा व्यवस्कार गरिन्छ जहाँ मुस्लिमहरू छन्, युएमा चाहिँ त्यति ठूलो विशाल मन्दिर छ, भारतको अक्षरधाम दिल्लीमा अक्षरधाम सुन्नुभएको छ, गुजरातमा सुन्नुभएको छ, हजारौं मन्दिर भएको त्यो सबैका संस्थापक स्वामीनारायण। हामीले नबुझेको कुरा, स्वामीनारायण आएर गाईघाटमा बसेको ठाउँ हो। अहिले जति पनि मोदीजी आउनुभयो त्यो मुक्तिनाथ भन्छ नि, त्यो स्वामीनारायणको भक्त भएर आउनुभएको हो। जति पनि अहिले मुक्तिनाथमा दर्शनार्थी धेरै अत्याधिक दर्शनार्थी आउँछन्, स्वामीनारायण आउँछन्, जहाँ नीलकण्ठ वर्णी घनश्याम भनिन्छ, जो चाहिँ उत्तर प्रदेशको छपरा भन्ने ठाउँमा जन्म लिएर मुक्तिनाथमा गएर उहाँले एउटा खुट्टा उचालेर दुई हात उठाएर उहाँ लामो तपस्या गरेर गुजरात गइसकेपछि उहाँ स्वामीनारायणमा परिणत हुनुभयो। त्यही स्वामीनारायणले तपस्या गरेको त्यो दिव्य भूमि हो त्यो गाईघाट। त्यसो भए गाईघाटमा त्यो गाईले चाहिँ आफैले चाहिँ दुध चाहिँ आफै आएर चाहिँ त्यो स्वत चाहिँ दुध बगाएर जलार्पण गरेको त्यसलाई गाईघाट भनेको, त्यसलाई है त्यसमा गोघट्ट त्यो गाईघट्ट चाहिँ गाईबाट एउटा गाईघट्ट गाईघट्ट गाईघाट गाईले आउने गाईले चाहिँ घाटमा चाहिँ जल चढाउने अभिषेक गर्ने भएको हुनाले त्यो गाईघाट भएको। त्यो पवित्र तीर्थ हामीसँग हुँदाहुँदै हामीले त्यसलाई उजागर एकदम प्रचारमा ल्याउन सकेका छैनौँ। वास्तवमा गाईघाट असत्य पवित्र ठाउँ हो, त्यस कारण त्यो पवित्र भूमि पवित्र ठाउँबाट सन्तहरूको तपस्या भएको ठाउँबाट जल लिएर फेरि त्यसलाई 8 किलोमिटर नागबेलीको रूपमा हामी पुर्याउँदै हामी केदारेश्वर पुग्छौँ। त्यस कारण किनभने हामीले एउटा गल्ती गरिरहेको छौँ कि अहिले अब गर्न त काम विशेष नभ्याएर पनि हो, फुर्सद नभएर पनि हो, फेरि गर्नेलाई हामीले आक्षेप लानु भएन। आजभोलि स्कुटरको जमाना आएको छ, मोटरसाइकलको जमाना आएको छ, हुरुरुरुर मान्छे गयो अनि 2 मिनटमा गएर जल पऱ्यो अनि दौडेर आएर केदारेश्वरमा गएर भिडभाड लाएर बिहान 4 बजेबाट साँझसम्म चाहिँ भिड हुन्छ त्यहाँ। तर त्यो सबै मान्छे त्यहाँ लाखौं मान्छे छ, पैदल यात्री त थोरै छ, तर वास्तवमा बमको साधना तपको साधना हो, पैदलै यात्रा गर्दा यसले बढी फल प्राप्त हुन्छ। त्यस कारण तपाईँहरूले जे गर्नुभएको छ ठिक गर्नुभएको छ, नगरेको नराम्रो केही होइन, दौड्नु भएको छ, आफ्नो कमसेकम आफ्नो साधनमा भए पनि जल भएर घर चढाउनु भएको छ, तथापि सकेसम्म यो कसैलाई देखाउनु गरिने चिज होइन, लाज मान्नुपर्ने कुरा केही होइन, साधनाको विषय हो। आउनु सँगै यात्रा गरौँ, बोलबम यात्रामा सँगै मिलेर जल उठाएर पदयात्रै गरौँ। यो पदयात्रा गर्दाको विशेषता अलिकति फाइदा छ, पदयात्रा गरेर दिनभरि हिँड्दा त 8 किलोमिटर हिँड्दाखेरि कोही बिरामी भएको, त्यो पानीमा रुज्दा भिज्दा त्यो चरुकामा हिँड्दा कोही बिरामी भएको रेकर्ड छैन, त्यहाँ गएर जल चढाएपछि अझ बढी आनन्द प्रदान हुन्छ। त्यस कारण यसलाई यात्राको रूपमा मनाऊ, बोलबम यात्रा भनेको दौडधुप गाडीमा जल चढाउने यात्रा होइन, यो वास्तवमै पैदल यात्रै हो, यसलाई बुझिदिनु हुन पनि म सबैलाई अनुरोध गर्दछु।
1: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ, खास गरी बोलबमको चाहिँ हामी महिमा गान गरिरहेका छौँ साउन महिनाको सन्दर्भमा, र यसका नबुझेका पक्षहरूलाई पनि हामी बुझाउने प्रयास गरिरहेका छौँ। अन्तमा चाहिँ अब हामीले धेरै कुराहरू लगभग समेट्नुपर्ने कुराहरू कतिपय कुराहरू आयो भन्ने नै लाग्छ मलाई। यो यात्रामा सहभागी हुने भक्तजनहरू र हुन्छ नि यसमा सहभागी हुन चाहनेहरूलाई चाहिँ बालकदेखि वृद्धसम्मै यसमा सहभागी हुन चाहन्छन्, उहाँहरूलाई चाहिँ कसरी समेट्नु भएको छ र उहाँहरूलाई के भन्नुहुन्छ?
0: पहिलो कुरा त मैले बोलबम यात्रामा कमसेकम तपाईँहरू पैदल यात्री नै पदयात्रामै सहभागी हुनुहोस् भन्ने आग्रह गर्छु। दोस्रो कुरो कमसेकम आफूले खाएका जुठा बर्तनहरू प्लास्टिकहरू प्रयोग नगरौं। भगवान्लाई जलमा हामीले हाम्रो शुद्ध बर्तनहरू आफ्ना भाँडाहरू नै प्रयोग गरौं, तामा चरसकै भाँडामा हामीले चाहिँ प्रयोग गरौं। अनि तेस्रो पछि चाहिँ हामीले भिडभाड नगरौं, सरसफाइमा बहुत ध्यान दियौं। पोखरा हाम्रो, यो पृथ्वी हाम्रो, यहाँ हामी जता यत्रतर प्लास्टिक फाल्छौँ, अबिर किसरी फाल्छौँ, दुनियाँ फाल्छौँ, यसलाई समयमित भएर चाहिँ यसलाई आराधना गरौँ। हामीले हाम्रो अनुशासनबाट हाम्रो पृथ्वीलाई पनि हामीले फाइदा दिनुपर्छ, हाम्रो समाजलाई हामीले फाइदा दिनुपर्छ। हामी समाजका अङ्ग भइसकेपछि समाज निर्माणका पनि साधक बन्नुपर्छ। सकेसम्म फोहोर गर्दै नगरौँ, है, फोहोर गरे पनि आफ्नो फोहोर आफैले सफा गरौँ, यतिसम्म चाहिँ चेतनाको विकास होस्। र बोलबम बोल भनेको बम भगवान शिवजीको अत्यन्तै प्रिय बीज मन्त्र हो। घरमा पनि तपाईँले बम बम बम बम भनेर चाहिँ कम्तीमा 108-1008 माला चाहिँ अपने अभ्यास गर्नुहोस्। यसले तपाईँलाई साधनाको विकास गर्छ, मस्तिष्कको विकास गर्छ। त्यसले गर्दा आध्यात्मिक चेतनाबाट नै वास्तवमा शान्ति मिल्ने हुँदा संसारका सबै सुख शैलबाट पनि भौतिक सुख शैलबाट कोही पनि संसारमा सुखी छैन, अन्तिम त भगवानकै शरणमा जानुपर्छ। यो बुद्ध भूमि हो, यो देव भूमि हो, त्यस कारण यो देव भूमि र बुद्ध भूमिमा शान्तिको लागि भने सबैभन्दा श्रावण महिनामा तपाईँले जसरी मासु माछा छोडेर मदिरा छोडेर बस्नु भएको छ, यसलाई भदौ असोज कार्तिक गर्दै कमसेकम निरन्तरता होस्। यहाँका गेले गौ गौ हत्या कुरा उठ्छ। अनि बुद्धको भूमिमा म किराँत हुँ रे, है, म मङ्गोल हुँ रे, म भगवान बुद्धलाई पूजा गर्छु रे। अनि भगवान बुद्ध के मांसाहारी थिए होइन? के भगवान बुद्धले चाहिँ शान्ति शान्ति भन्दै गर्दा मासु खाऊ भने हो र? अहिंसा परमो धर्मको सिद्धान्त होइन र? अनि भगवान बुद्धलाई मान्छु रे, अनि फेरि चाहिँ गाई खान पाउनुपर्छ अरे, अनि कस्तो कुरा है? अनि भगवान एलम्बरलाई, जो भगवान चाहिँ तपाईँको सुम्नीमा र चाहिँ एलम्बर जो शिव र पार्वतीलाई मान्छु रे, अनि फेरि म चाहिँ गाई खान पाउँछु हेर्नुहोस् कस्तो गर्न छ? हेर्नुहोस् मासु नै खानु हुँदैन, मासु खानै पर्छ भने पनि कमसे दुध दिने चिज त नखाइदेऊ। आफूले जुन चिज खाइन्छ त्यसमा चाहिँ राष्ट्रिय जनावर त हो, सम्मान गर। कमी कृषिको पहिलो साधन चाहिँ गाई गोरु हो, त्यसलाई त सम्मान गरेर भौतिक रूपमा सम्मान गर न ल होइन? भने कमसेकम चाहिँ श्रावण महिनामा तपाईँले व्रतको प्रभावले, परिवारको प्रभावले, दबावमा मासु माछा खानु भएको छैन भने, रक्सी खानु भएको छैन भने कमसेकम त्यसलाई भदौ असोज पनि, आज त श्रावण सिद्धि, आज मोज गर्ने भनेर सबै भाइहरू श्रावण महिनाभरि खानेमा चाहिँ तपाईँले भदौ महिना खाइदिनु भने त्यसको अर्थ रहेन, यो साधनाको अर्थ रहेन कि? यसले त तपाईँलाई संयम बनाउनु सिकाउने एउटा माध्यम नै हो। त्यस कारण सबै मान्छेहरू सहकारी बनाऊ, अहिंसात्मक बनाऊ, यो बुद्ध भूमि हो, देव भूमि हो, सबै मिलेर चाहिँ पोखरालाई बनाउनु छ, पोखरालाई मात्र देश बनाउनु छ। सबैलाई यही आग्रहका साथ बोलौँ कार्यक्रमका आगामी सोमबारहरूमा यहाँहरू सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। रेडियो अन्नपूर्ण सञ्जयजी, प्राविधिक मित्र, तपाईँहरूले सधैँभरि हामीलाई मौका दिनुभएको छ, हामी आभारी छौँ। तपाईँहरूको माध्यमबाट जे जे कुरा राख्न सक्यौं, ईश्वरको पनि दुईजना मान्छेमा पनि सुधार आयो भने ठूलो परिवर्तन हुन्छ। तपाईँहरूलाई धन्यवाद छ,
1: धेरै धेरै धन्यवाद छ,
0: धन्यवाद,
1: नमस्कार। आजकलाई कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। आज हामीले विशेष गरेर पोखरामा जारी रहेको साउन महिनाभरि साउनको महिमासँगै जारी रहने बोलबम यात्राको सन्दर्भमा हामीले चर्चा गर्यौं, जसको लागि हामीसँग लामो समयदेखि सनातन धर्म, संस्कृति र सामाजिक सेवामा समर्पित रहनुभएका र बोलबम यो यात्राको प्रवर्धक परिकल्पनाकार रहनुभएका शंकर खरालज्यू, जो विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रहनुभएको छ, उहाँसँग हामीले कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु, नमस्कार।

0: एसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084466
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 582 844 वेबसाइट www.lagrandi.edu.np।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फ्रिस्टाइल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मित
1: बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? Aba bhavishyaka lagi pani sochne ki?
4: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति। NMB Capital को वेबसाइट वा नजिकै को NMB बैंक को शाखा में गई आजै SIP शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरीका। SIP मार्फत म्युचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5-38-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्छन् त डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 01-5901-62-5901-63।
9: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर, जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टर विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: टीएमटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0161527426537526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अय्या नि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4
9: गुड मर्निंग पोखरा।
5: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले। भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै, जहाँ हुनुहुन्छ तपाईँ हामी सँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ, जीवनमा मस्त रहनुहोला, जीवनलाई सत्कर्म र सकारात्मक बाटोमा चाहिँ डोराउनुहोला। पछिल्ला घटनाक्रमहरू चाहिँ धेरै चाहिँ निराशाजनक कुराहरू चाहिँ देखिरहेको छ सञ्जय, होइन? यो पछिल्लो घटनाक्रमको कुरा मैले चाहिँ यस अर्थमा जोडेँ कि मान्छेहरू अहिले चाहिँ एकदम धेरै निराशावादी भएका छन् कि साना कुरामा पनि निराशावादी, अनि त्यसपछि त्यसको सल्युसन के आफ्नो जीवनलाई नै समाप्त गर्ने भन्ने कुराहरू चाहिँ आएको छ। अब यो सामाजिक सञ्जालमा या चाहिँ हामीले समाचारहरू देखिरहेका छौँ, बोलिरहेका छौँ, भनिरहेका छौँ, होइन? अब विभिन्न समस्याहरू चाहिँ मान्छेमा हुन्छ, समस्या नभएका मान्छेहरू चाहिँ सायद कमै हुन्छन् होला नि, होइन त सञ्जय? होइन, अब त्यसको सल्युसन भनेको चाहिँ आत्मदाह, आत्महत्या चाहिँ होइन।
1: यस्तो समस्या भनेको के भन्दाखेरि, जस्तै दिन हुनको लागि पनि त रात र उज्यालो चाहिन्छ नि, होइन? अँध्यारो र उज्यालो चाहिन्छ नि त। त्यस्तै मान्छेको जिन्दगीमा पनि होइन, सुख हुन्छ, दुःख हुन्छ, दुःख हुन्छ, सुख हुन्छ, यी सबै कुराहरू चाहिँ समानान्तर रूपमा अगाडि बढेर आउँछ। त्यसलाई चाहिँ हुन्छ नि सामना गर्न सक्ने, होइन, झेल्न सक्ने खालका चाहिँ आफूसँग त्यो आत्मविश्वास चाहिँ हुनुपर्छ भन्ने लाग्छ, होइन? अब यो तिमीले जसरी उक्कायो नि यो कुरा, अब यो चाहिँ कस्तो भने आफ्नो जीवन समाप्त हुँदैमा त्यो सबै समस्या समाधान हुन त होइन, त्यसपछि झन् अरू समस्याहरू सुरुवात हुन सक्छ। तपाईँले माया गर्ने मान्छेहरूको समस्या सुरु हुन सक्छ, होइन? अरू थुप्रै कुराहरू चाहिँ समस्याको रूपमा सुरुवात हुन सक्छ। त्यो कारणले गर्दाखेरि जीवन अमूल्य छ र एक भारको छ। यो कारणले गर्दाखेरि यो जीवनलाई चाहिँ जीवन तुल्य बनाउनको लागि होइन, आफूले गर्नुपर्ने कामहरू हुन्छ नि त्यसलाई अवलम्बन गर्नुपर्छ। त्यो आफूले गर्नु नपर्ने नकाम चाहिँ गर्नु हुँदैन
0: एकदम। अब यो मान्छेहरूलाई चाहिँ के लाग्छ भने, मैले मेरो जीवनलाई समाप्त गरिसकेपछि मेरा समस्याहरू चाहिँ सबै हल भएर चाहिँ जान्छन् भनेर चाहिँ मान्छेले त्यो सोचेर के आफ्नो जीवनलाई चाहिँ समाप्त गरिराखेका हुन्छ। तपाईँका जीवन त भनौँ न, जाने मान्छेका जीवन त समाप्त भयो होला, अब रहने मान्छेलाई चाहिँ त्यही कारणले गर्दाखेरि कतिपय पेनहरू, कतिपय दुःखहरू, कतिपय पीडाहरू चाहिँ भोग्नु परिराखेका हुन्छ नि त, होइन? अब यो जीवनमा कस्तो हुन्छ नि, कहिलेकाहीँ यस्ता क्षणहरू आउँछन् कि जब सबै बाटोहरू चाहिँ बन्द भयो, अब म कता जाने, कुन चाहिँ बाटोतिर लाग्ने, कुन चाहिँ वेतिर जाने भन्ने कुराहरू चाहिँ लाग्छ, होइन? अब दुःख, पीड़ा, सफलता, असफलता, लड्नु, उठ्नु, दौड़नु भने त यो जीवन रहिन्जेलसम्मको बाटो हो नि त, होइन? अब यसलाई चाहिँ एउटा अब तनावका कुराहरू, होइन, सबै कुराहरू छ। तर अब यो सबैको समस्याको समाधान भनेको चाहिँ आफ्ना जीवनलाई समाप्त गर्ने चाहिँ होइन, होइन? अब एउटा ढोका बन्द भयो या अर्को ढोका बन्द भयो भने अर्को एउटा ढोका फेरि खुल्न सक्छ तपाईँको लागि, होइन? त्यो खुलेको ढोकाले तपाईँका सम्पूर्ण समस्याहरू समाधान गरिदिन सक्छ। मात्र धैर्यता र आफूले आफूलाई विश्वास गर्न सक्नुपर्छ, होइन? अब जीवनमा समस्या हुनु स्वाभाविक हो। संसारमा समस्या नभएको मान्छे खोज्दै हिँड्यो भने त्यो भेटिँदैन। जसरी गौतम बुद्धले एउटा चाहिँ मान्छे नमरेको घरबाट चाहिँ भिक्षा लिएर आऊ भनेर चाहिँ भन्दाखेरि खोज्दै जाँदा हरेक घरमा चाहिँ एकजना मान्छेको चाहिँ भनौँ न एउटा चाहिँ मृत्यु भएको हुन्छ नि त, होइन? अब त्यो खालको चाहिँ पाइँदैन। त्यस्तै हो कि, समस्या नभएको घरै छैन कि, व्यक्ति नै छैन कि, मान्छे नै छैन कि। अब कस्तो हो भने, फरक यति मात्रै हो कि, कसैले त्यो समस्यालाई लुकाउँछ, कसैले बाँड्छ र कसैले त्यसलाई जुझ्न सिक्छ कि। अब कठिन समय भनेको कुरा चाहिँ सधैँ रहिरहँदैन, कठिन समयमा पनि हार नमान्ने मानिस चाहिँ अगाडि बढ्न सक्छ, होइन? अब कस्तो पनि हुन्छ भने, हामीलाई कतिपय कस्तो लाग्छ भने, यदि अब आज चाहिँ कठिन समस्याबाट चाहिँ हिँडिरहेका छौँ भने, या अब आजको अँध्यारोले भोलिको उज्यालोलाई चाहिँ रोक्न सक्दैन नि, अघि तिमीले भने जस्तै, होइन? अँध्यारो त भोलि उज्यालो हुनका लागि हुने हो नि, होइन? अब केही समय, केही एउटा चाहिँ होइन, आफूले आफूलाई चाहिँ विश्वास गर्न सके चाहिँ, होइन, जीवनलाई चाहिँ हामीले फेरि मौकाहरू चाहिँ दिन सक्छौँ कि हामीले, होइन? अब हर समस्यासँग होइन, एउटा चाहिँ होइन, हरेक समस्याहरूसँग चाहिँ आशाहरू चाहिँ हुन्छ कि। जबसम्म सास छ तबसम्म सम्भावनाहरू छ। जीवनलाई रोजौँ, आशालाई रोजौँ, होइन, संवादलाई रोजौँ। अब जीवन समाप्त गर्नु समाधान होइन, यसरी चाहिँ बुझ्नुपर्छ। अब मान्छेहरूमा अहिले चाहिँ म गइसकेपछि जेसुकै होस् भन्ने खालको चाहिँ धारणाको कारणले गर्दाखेरि मान्छेले आफूले आफूलाई चाहिँ समाप्त पारिराखेका छन् कि आफ्नो जीवनलाई यति हल्का तरिकाले लिइराखेका छन् होइन। तपाईँ पछि पनि तपाईँसँग धेरै जीवनहरू जोडिएको छ, ती जीवनहरूले पनि फेरि तपाईँकै बाटो रोजे के हुन्छ भन्ने कुरा या चाहिँ ती जाने मान्छेकै बाटो रोजे के हुन्छ भन्ने कुराहरू चाहिँ हुन्छ। यसकारण चाहिँ यदि मनमा त्यो खालको भावना जागृत भए चाहिँ तपाईँ ध्यान गर्नुहोस्, योग गर्नुहोस्, मेडिटेसन गर्नुहोस्, आफ्ना कुराहरू चाहिँ सेयर गर्नुहोस् होइन। आफ्नो मनमा चाहिँ जति कुराहरू चाहिँ अड्काएर राखिन्छ, जति कुराहरू चाहिँ एउटा चाहिँ त्यो मनभित्र पालिन्छ नि, एकदम ठुलो गाँठो बनेर चाहिँ आइराखेका हुन्छ। त्यो गाँठोले फेरि कतिखेर के गर्छ त्यो सकिँदै भन्न सकि नसक्ने अवस्थाहरू हुन्छ। तसर्थ दुःखहरू चाहिँ जसरी सुख हामी बाँड्छौँ, दुःखलाई पनि बाँडौँ साथीहरूसँग या हितैषीसँग या चाहिँ परिवारसँग चाहिँ ती कुराहरूलाई चाहिँ मन्थन गरौँ। कहीँ न कहीँ त थोरै उज्यालोपनको आशा र बाटो भरिएको देखिन्छ नि त होइन।
1: तपाईँ रेडियो अनुपन 93.3 MHz सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौँ।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0161-95-728, मोबाइल 9850607729।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834-34-2929, 9808-59321, 061-581-871।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा।
6: याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000+ बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: 93.4

रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा तपाईँ सुनिरहनु भएको छ। हाम्रो साथमा व्यस्त हुरु चाहिँ व्यस्तताका बावजुद पनि हामीलाई सुनिरहनु भएको छ। हाम्रो साथमा तपाईँ हुनुहुन्छ। व्यस्त जीवनशैली कतिपय हिसाबमा राम्रो र कतिपय हिसाबमा नराम्रो पनि भनिन्छ होइन। व्यस्त अब राम्रो यो हिसाबमा कि अब आफूलाई एउटा चाहिँ अभ्यस्त राख्न सकिन्छ, आफूलाई व्यस्त राख्न सकिन्छ, नचाहिने कुराहरू चाहिँ होइन आउँदैन भन्ने कुराहरू चाहिँ आउँछ। अब आफ्नो दिमागमा नकारात्मक कुराहरू चाहिँ नआउला भन्ने कुराहरू हुन्छ होइन। अब यो अहिलेको यो आधुनिक समयमा अधिकांश मानिसको जीवन चाहिँ अत्यन्त व्यस्तै भन्दै गएको छ नि त होइन। अब बिहानदेखि रातिसम्म काम, व्यवसाय, अध्ययन, परिवार, सामाजिक जिम्मेवारी, प्रविधि होइन बढ्दो प्रयोगलाई चाहिँ मानिसलाई निरन्तर दौडाइरहेको छ। अब समयसँगै अघि बढ्ने होडमा धेरैले आफ्नो अब स्वास्थ्य बिगारेका छन् भने कतिले चाहिँ फेरि आफूले आफूलाई चाहिँ त्यो व्यस्त र अभ्यस्त राखिरहँदाखेरि चाहिँ नकारात्मक सोचहरू चाहिँ आफ्ना दिमागमा हावी हुन दिएका छैनन्, अब मानसिक तनाव चाहिँ आउन दिइरहेका छैनन्। अब कतिपय फेरि यही व्यस्त जीवनशैलीका कारण त्यो अवस्थामा पनि पुगिरहेका छन्, व्यक्तिलाई व्यक्तिगत खुसीलाई समेत बिर्सिरहेका छन् कि अब व्यस्त हुनु भनेर चाहिँ नराम्रो कुरा होइन होइन। अब लक्ष्य प्राप्तिको लागि मेहनत गर्नु आवश्यक छ, तर व्यस्तताको नाममा आफ्नो शरीर, मन, परिवारलाई व्यवस्था गर्नु चाहिँ उचित होइन होइन। अब लगातारको तनाव, पर्याप्त आरामको अभाव र अनियमित खानपानले विभिन्न शारीरिक मानसिक समस्याहरू चाहिँ निम्ताउन सक्ला होइन। यसर्थ अब सन्तुलित जीवन नै सफल जीवन हो। कामसँगै परिवारका लागि समय निकाल्नुहोस्, आफ्ना लागि समय निकाल्नुहोस्, स्वस्थ भोजन गर्नुहोस्, पर्याप्त निन्द्रा होइन, आफूलाई मनपर्ने कामका लागि यही समय छुटाउनुहोस् धेरै आवश्यकता छ। यस्तो साना बानीहरूले चाहिँ जीवनलाई थप ऊर्जा चाहिँ मिल्छ, स्वस्थ बनाउँछ होइन। हामीले त्यही व्यस्त जीवनशैलीलाई एउटा व्यवस्थापन गर्न नसकेको कारणले गर्दाखेरि हामी विभिन्न समस्याहरूसँग चाहिँ जुधिरहेका छौँ। त्यो समस्याहरूमध्ये सबभन्दा पहिला ठूलो समस्या भनेको मानसिक समस्या रहेको छ। त्यसकारण चाहिँ अब एउटा कुरा चाहिँ हामीलाई यति धेरै ती पीड़ाहरूले, यति धेरै ती समस्याहरूले चाहिँ ती समस्याहरूलाई चाहिँ पीड़ा बनाइदिएको छ क्या समस्याले चाहिँ मान्छेलाई। अनि त्यो पीड़ामा उम्किनका लागि चाहिँ नसकेको कारणले गर्दाखेरि अघि हामीले धेरै कुराहरू भनिसकेका छौँ होइन। मान्छेले आफ्नो जीवनहरूलाई समाप्त गरिरहेका छन्। अब आज पीड़ा भयो भने त्यो पीड़ा त्यही रहन्छ भन्ने छैन होइन। परिस्थितिसँग बदलिन सक्छ, अवसर आउन सक्छ, सम्बन्धहरू बिग्रेका छन् भने सुध्रन सक्छ, मनका घाउहरू छन् भने बिस्तारै निको हुन सक्छ। तर जीवन के हो, जीवनमा सम्भावनाहरू कति छ, जीवनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराहरू तपाईँमा भर पर्छ होइन। एउटा कुरा चाहिँ के बिर्सिनु हुँदैन भने मदत माग्नु कमजोरी होइन, साहस हो भनेर चाहिँ हामी कसैसँग मद्दत माग्दैनौ, कसैसँग हार गुहार गर्दैनौ। आफ्ना पीड़ाहरू भित्र गुम्साएका कारणले गर्दाखेरि हामीले हाम्रा जीवनलाई चाहिँ अर्थहीन देखिरहेका छौँ कि। अनि मन भारी भएको बेला आफूलाई विश्वास लाग्ने साथीहरू चाहिँ हामीले पाइरहेका छैनौँ होइन। परिवारका सदस्यहरू ती विश्वासिला पात्र हुन् भन्ने हामीलाई लागिरहेका छैन। शिक्षक, सहकर्मी यहाँ चाहिँ अब कसैलाई भन्न सक्नु भएन भने या कसैलाई भन्न सकिएन भने मानसिक परामर्श या ती स्वास्थ्यसँग सम्बन्धित होइन परामर्शहरूसँग चाहिँ गएर आफ्नो कुराहरू खुलेर राख्न सकिन्छ होइन। केही समय, केही मिनटको संवादले मानिसको सोचलाई चाहिँ परिवर्तन गरिदिन्छ होइन। अब वरिपरि कोही निराशा देखिन्छन् क्या मान्छेहरू चाहिँ, कतिपयले कुरा गर्छन् यो जीवनमा बाँचेर चाहिँ के अर्थ छ भन्ने कुराहरू छैन। अब यो व्यवहार यो एउटा सुन्दाखेरि चाहिँ होइन ठट्टा गर्दा भनेको होला भनेर चाहिँ लागिरहे पनि, तर त्यो व्यक्तिकोले त्यसो भनिसकेपछि त्यो व्यक्तिको केही भावहरू चाहिँ होइन, त्यो व्यक्तिका क्रियाकलापहरूलाई चाहिँ निगरानी गर्नुपर्छ होइन घरका परिवारहरूले होइन। अनि अर्को कुरा चाहिँ अब एउटा समाजको पनि ठूलो जिम्मेवारी छ, मानिसलाई न्याय गर्ने

0: पनि बुझ्ने प्रयास गर्नुपर्छ कि कमजोर रहेछ यति सानो कुरामा पनि भन्ने खालको कुराहरू चाहिँ ल्याउँछ नि होइन। अब बरु म तिम्रो साथमा छु या हामी तिम्रो साथमा छौ, तिमी एक्लो छैनौ, हामी मिलेर समाधान खोज्छौ भन्ने खालको चाहिँ आशाहरू पनि समाज परिवारले चाहिँ जोगाउनुपर्छ। अब हरेक मानिसको जीवन अमूल्य छ, जीवनको अस्तित्वले परिवार साथीभाइ समाजको अर्थ राखिराखेका हुन्छ। अब महसुस हुन सक्छ होइन या चाहिँ नहुन पनि सक्छ, तर जीवन धेरैका लागि महत्वपूर्ण छ भनेर चाहिँ महसुस गराउनुपर्छ आफूले आफूलाई। यदि कठिन अवस्थाबाट आफ्ना जीवनहरू चलिरहेको छ भने एउटा कुरा चाहिँ हर हमेसा सम्झिनुपर्छ, अघि हामीले भनिसकेका छौँ, आजको अँध्यारोले भोलिको उज्यालो रोक्न सक्दैन, केही समय पर्खन सक्नुपर्छ, केही समय दिन सक्नुपर्छ, आफूले आफूलाई सहयोग स्वीकार्नुपर्छ, जीवनलाई अर्को मौका दिनुपर्छ होइन। र चाहिँ अब जीवनलाई सहज तरिकाले चलाउनका लागि होइन, या चाहिँ जीवन सहज हो भनेर चाहिँ बुझाउनका लागि सकारात्मक सोच ल्याउन आवश्यक छ। जीवन केवल कामका लागि होइन बाँच्नका लागि पनि हो, त्यसैले व्यस्तता बीच पनि आफ्नो स्वास्थ्य सम्बन्ध आत्मसात र खुशीलाई प्राथमिकता दिन सक्नुपर्छ। सफल जीवन त्यो जहाँ उपलब्धिसँगै मनको शान्ति र सन्तुष्टि तपाईँले ल्याउन सक्नुहुन्छ। अब फरक कस्तो हुन्छ भने समय चाहिँ सबैसँग समान एउटा हुन्छ, तर फरक कस्तो भने कसले कसरी व्यवस्थापन गर्न सक्छ त भन्ने कुराहरू हो। केही समय व्यवस्थापनले व्यस्त जीवनलाई पनि सहज र अर्थपूर्ण बनाउन सक्छ र सफल पनि बनाउन सक्छ। त्यसकारण चाहिँ अब कसरी व्यवस्थापन गर्न सकेन भने त्यही समय अरूका लागि असफलता या कष्ट त्यो पनि हुन सक्छ। त्यसकारण चाहिँ अब सफलता भनेको चाहिँ अब काम मात्रै गर्नु, काममा मात्रै घुटिनु पनि होइन, जीवनको हरेक पक्षलाई सन्तुलित रूपमा राख्नको पनि यो एउटा सफलता हो भन्ने कुरा चाहिँ बुझ्नु होला। त्यसकारण चाहिँ जीवन सुन्दर छ, जीवन अर्थपूर्ण छ भन्ने कुरा चाहिँ बुझ्नु होला। तपाईँ पहाड़ चढ्दै गर्दाखेरि त्यो पहाड़को माथि तपाईँ चढिरहँदाखेरि एकदम गाह्रो हुन्छ नि त होइन। अब चढिसकेपछि जब तपाईँ पहाड़बाट त्यो सुन्दर दृश्यहरू चाहिँ हेर्नुहुन्छ, त्यसपछि त्यो पहाड चढेको पीड़ाहरू चाहिँ सबै बिर्सनुहुन्छ, पसिना त्यसपछि त्यो दुःख त्यो थकान सबै बिर्सनुहुन्छ, किनभने त्यो पहाड़बाट देखिने दृश्य त तपाईँको लागि सुन्दर छ नि त। जिन्दगीहरू पनि त्यस्तै हो, अगाडि बढ़िरहँदा आफ्ना लक्ष्यमा पुगिरहँदाखेरि ती खालका अवस्थाहरू चाहिँ आउन सक्छ। जब तपाईँ लक्ष्यमा पुग्नुहुन्छ त्यसपछि तपाईँलाई पनि जीवन सुन्दर लाग्न सक्छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा।
1: अब यो जीवनको विषयमा कुरा गरिरहनु पर्दाखेरि चाहिँ होइन, जीवनका आधारभूत आवश्यकताका विषयमा जसरी सरकारले 3% कर लगाएको थिए, त्यो चाहिँ हिजो चौतर्फी विरोधपछि चाहिँ स्वास्थ्य र शिक्षाको समता शुल्कबाट पछाडि हटेरहेछ होइन, यो विषयमा के कञ्चनको के राय छ?
0: अब यो अहिले यो चौतर्फी विरोधपछि चाहिँ जुन खालको अब पछि हटेको छ सरकार होइन, यो यसलाई चाहिँ एप्रिसिएट गर्नुपर्छ, किनभने शिक्षा र स्वास्थ्यमा कर लगाएर हुन्छ। र अर्को कुरा चाहिँ फेरि हेर न, मान्छेले सास फेरिन्जेल त कर तिरेछ ल ठिकै छ, मान्छे मरिसकेपछि पनि कर तिर्नु पर्ने भनेको त त्यो लासले पनि कर तिर्नु पर्यो। त्यसकारण चाहिँ यो अहिले यो 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्थापन जुन गरेको थियो अहिले यो खारेज गर्ने अवस्थामा चाहिँ यसलाई चाहिँ मैले एप्रिसिएट गरेँ।
1: अब यो विशेष गरेर अब भनौँ न यो चाहिँ मानिसको नागरिकको चाहिँ हुन्छ नि आधारभूत आवश्यकता हो शिक्षा र स्वास्थ्य भनेको चाहिँ। अब हिजो चाहिँ म एउटा हस्पिटल गएको थिएँ र हस्पिटलमा चाहिँ त्यहाँ लाइन लागेर बिल तिर्ने सन्दर्भमा चाहिँ त्यो बिल जसले प्रिन्ट गर्छ नि त्यहाँ काउन्टरको होइन व्यक्तिले चाहिँ बुझाइराख्नु परेको थियो कि यो के हो यो 3% भनेको चाहिँ, भनेको 3% भनेको सरकारको कर हो भनेर तिर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ त्यो एउटा किसिमको असन्तुष्टि जसले तिरिरहेको थियो त्यो चाहिँ असन्तुष्टि उनीहरूले प्रकट गरिरहेको थियो होइन। अब यो राज्यलाई तिर्ने कर चाहिँ मेरो कर्तव्य हो भनेर तिर्न पाएको त्यो आनन्द हुन्छ होइन। अब यो शिक्षा स्वास्थ्यमा लगाएका करले चाहिँ मान्छे मासिक चाहिँ एउटा किसिमको त्यहाँबाट पनि निराशा पैदा हुँदो रहेछ कि, यो भनेको त राज्यको कर्तव्यभित्र पर्दछ नि त यो विषयहरू। त्यो कारणले गर्दाखेरि राज्यले चाहिँ जनतालाई कर थोपर्ने होइन कि करको दायरालाई बढाउने फराकिलो बनाउने र यस्ता खालका कुराहरूलाई निशुल्क बनाउनेतर्फ अगाडि बढ्नुपर्छ। तपाईँ रेडियो 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एकैछिन ब्रेक लिन्छौँ।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454692, 452715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
5: तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्। जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न ICU सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ECG, EEG, PTA,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-579-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बाट डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 01-590-162-590-163
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: टाइम चेक यति बेला पूर्वाह्नको 10 बजेको छ
5: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 0615881598251.

0: ভাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्छन् त डाक्टर
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: रेडियो अन्नपूर्ण 93.4
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड़को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-0329 98028-59321-061

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपीडी सेवा,
2: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतियाबिन्दु को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
3: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764411905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: रेडियो अन्नपूर्ण 93.4।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो नमस्ते हाई सबैजनालाई स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको अवस्था हो। स्टुडियो घडीमा 11 बजिसक्यो। करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहन्छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपास गण्डकी प्रदेश लुम्बिनी प्रदेश र हामीलाई बागमती प्रदेशका केही जिल्लाहरूमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ भने हाम्रो वेबसाइट www.onlineannapurna.com, हाम्रो पात्रको एप्स नेपाली पात्रो, त्यस्तै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुन्न सकिन्छ कार्यक्रम पोखरा कलिन। तपाईँ जता जताबाट सुन्दै हुनुहुन्छ हामीलाई सुनेर र सहभागिता जनाएर साथ दिनुहोला। आज मिति 2083 साल साउन महिनाको 6 गते, आज बुधबार हो। जुलाई 22 तारीक 2026 रहेको छ। आज साउन 6 गते बुधबारको यो बसाई तपाईँसँग रमाइलो कुराकानी सँगसँगै आज एउटा दिमाग ख्याउने प्रश्न मैले लिएर आएको छु कार्यक्रममा। तिनै प्रश्न सँगसँगै एउटा प्रश्न र यहाँसँग कुराकानी, गीत पनि बज्छन् र केही महत्वपूर्ण जानकारीहरू छन् भने मैले कार्यक्रममा जोड्नेछु। अबको करिब करिब 12 बजेसम्म यसै गर्ने कार्यक्रम अगाडि बढ्नेछ है त। ल, सुनेर साथ दिनुहोस्। कोही फुर्सदमै हुनुहुन्छ भने सहभागिता पनि जनाउनुहोस्, नभए सुन्ने काम त सधैँ छ नि त। काम गर्दै सुन्दै गर्न मिल्छ। सबैजना आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, ठिक छ, सबैजना व्यस्त हुनैपर्छ। व्यस्त भइएन भने फेरि लाइफ अस्तव्यस्त हुन्छ अरे कि होइन। कोही पसलमा बसेर काम गर्दै पनि सुन्नु भएको छ होला, कोही घरमै हुनुहुन्छ होला, कोही गाडी चलाउँदै सुन्दै हुनुहुन्छ होला, कोही गाउँघरतिर हो भने केही काम गर्दै रेडियो अन्नपूर्ण सुन्दै हुनुहुन्छ। अब असार 6 गते, साउन 6 गते गइरहँदाखेरि अब धेरै ठाउँमा रोपाई सकिसकेको अवस्था होला, केही ठाउँमा अझै बाँकी नै छ होला, केही ठाउँमा पानी नपरेर अझै हुन सकेको छैन होला। बिस्तारै अब पानी परे पश्चात सकिएला सबै होइन। र आज बिहानबाट नै पोखरामा मजाले घाम लागिरहेछ। तपाईँको क्षेत्रतिर के छ, कस्तो छ होइन? बिहान एकदम खुलेको मौसम, एकदम धेरै दिनपछि आज मौसम सफा भएछ भन्ने गीत चाहे नि तपाईँलाई होइन। हो, त्यस्तै भइरहेछ कि आज एकदम गजब छ। अब हामी यो गजबको मौसममा गजबको कुराकानी गर्नको लागि कार्यक्रम पोखरा कलिन यहाँहरूको लागि छ।

ओके हामी यसरी नै अगाडि बढ्छौं। अब के छ थोरै म अपडेट जोड्छु है त, कता कता के भइरहेछ तपाईँ कार्यक्रम सुनेर सहभागिता जनाएर साथ दिनुहोला। पानी पर्ने सम्भावना त सधैँ नै छ, कोही अब यात्रा गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला। अहिले घाम लागे पनि एकछिन पछाडि फेरि ढापढुप भएर पानी परिहाल्न सक्छ, अथवा यता नपरे पनि अब तपाईँ जाने गन्तव्यतिर पानी परिरहेको हुनसक्छ। सकभर अब रातिको यात्रा नगरौँ, अब होइन गर्नै पर्यो, अलिक सतर्क भएर यात्रा गर्नको लागि अनुरोध गरिन्छ। आज बीपी स्मृति दिवस रहेछ, देशैभरि विविध कार्यक्रम गरी मनाइँदैछ, मनाइएको छ अथवा मनाइँदैछ भनौँ न। दिउँसो विचार गोष्ठी कार्यक्रमहरू होलान्, बिहान केही कार्यक्रमहरू भए। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादको प्रेरणाताको रूपमा चिनिने कोइरालाको विक्रम सम्वत 2039 साल साउन 6 गते निधन भएको थियो। सोही तिथिको अवसर पारेर आज बीपी स्मृति दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको खबर मैले थोरै जोडे। अरू अब कोशी त्यस्तै लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ, यो अब एकछिन पछाडि हुन पनि सक्छ, होइन सम्भावना अब नहुन पनि सक्छ। सड़कहरू कता कता अवरुद्ध छन् केही छन् भन्ने कुरालाई पनि म थोरै जोड्छु। बाढ़ी पहिरोसँगै देशका विभिन्न 8 ठाउँमा आज पनि प्रमुख राजमार्गहरू अवरुद्ध नै छन्, जस अन्तर्गत गण्डकी प्रदेशको कुराकानी गर्नुपर्दा बागलुङको जयमिनी नगरपालिका 8 बेलबगरमा पहिरो जाँदा कालीगण्डकी करिडोरको सड़क खण्ड अवरुद्ध छ, पूर्ण रूपमै अवरुद्ध छ, खुलाउने प्रयास जारी नै छ भन्ने कुरा आइरहेछ। यो गण्डकी प्रदेशको गोर्खामा पहिरो जाँदाखेरि धार्चे गाउँपालिका 7 लिदिङमा पहिरो जाँदा आरूघाट माछी खोला सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध छ। अरू केही राजमार्गहरू अरणीको बीपी होइन मध्य पहाड़ी लोकमार्ग यो एकतर्फी सुचारू भएछ, मेची राजमार्ग लगायतका अन्य केही पासाङ लामो सड़क खण्ड पनि अवरुद्ध भएको खबरहरू मैले थोरै जोडे। तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने अब पोखरा काठमाडौँ पृथ्वी राजमार्ग खुला छ, सिद्धार्थ राजमार्ग पनि एकदम निर्वाध रूपमा गाड़ीहरू चलिरहेका छन् स्याङ्जा हुँदै बुटुबलतर्फ जाने। त्यस पछाडि अर्को भनेको पोखरा बागलुङ राजमार्ग हो, यो पनि एकदमै नियमित रूपमा गाड़ीहरू सञ्चालनमा रहेका छन्, ढुक्कका साथ तपाईँ यात्रा गर्न सक्नुहुनेछ है त। ल है, प्रमुख राजमार्गहरूको ट्राफिक अपडेट पछाडि अरू के छ तपाईँ, अरू त्यस्तो केही छ? अण्डाको मूल्य बढ्यो रे कि फेरि है, तपाईँ को कसले खानुहुन्छ अण्डा? होइन गर्मी होस् या ठण्डा सधैँ खाउँ अण्डा हुनेछ नि, होइन जहिले पनि खान मिल्ने कि। यो अण्डाको मूल्य चाहिँ बढेछ है, अब तपाईँले घरमा एक दुई क्रेट ल्याएर राख्नु भएको छ भने त फाइदै भयो, नभए त फेरि किन्न पर्यो भने तपाईँलाई घाटा भयो होइन। बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य फेरि बढ्न थालेको छ, उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक संघले ठूला फर्महरूले मूल्य बढ़ाएर बजारमा तय गर्ने गर्छन् र संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्यारेट 30 वटाको 450 र बाट 500 रूपियाँ पुगेछ, 50 रूपियाँ बढेछ एक क्यारेटमा है। मध्यम अण्डा 420 बाट 470 पुगेको छ भने सानो अण्डा 415 पुगेको छ, सबैमा प्रति क्यारेट 50 रूपियाँ बढेको हो। ल, नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनु भएको छ। दैनिक 45 लाख गोटा हाराहारीमा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाखको हाराहारीमा झरेको थियो। जेठको अन्तिममा एक क्रेट अर्थात 30 वटा अण्डाको मूल्य 550 बिक्री भइरहेकोमा पछि 450 आइपुगेको थियो भने एक क्रेट अण्डाको लागत मूल्य 573 रूपियाँ 60 पैसा पर्न आउँछ, प्रति गोटा 19 रूपियाँ 12 पैसा पनि पर्न आउँछ। अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको बताइएको छ, अण्डाको मूल्य बढ्यो भनेर खबरहरू आइरहेका छन्। को कोले अण्डा खानुहुन्छ तपाईँहरूलाई घाटा हुने भयो नि त, ल घाटा भयो भने फेरि खाना चाहिँ छोड्नु भएन है। धेरै पछि आज मौसम सफा छ भन्ने गीतलाई मैले कार्यक्रममा प्रस्तुत गर्दैछु, तपाईँ सुने र साथ दिनुहोला। एकैछिन पछाडि म प्रश्न लिएर आउँछु भन्ने कुरा

0: ओके, त्यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ। अब आज धेरै पछि मौसम चाहिँ खुलेको छ, मौसम सफा भएको छ भन्ने कुरा चाहिँ जोडियो। यो जमुना सनमले गाउनु भएको रहेछ, जमुना सनम र बिना नेपालीले गाउनु भएको आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरिसकेको छु कार्यक्रम पोखरा कलिनमा, र एउटा प्रश्नको साथमा म उपस्थित भइसकेको छु। यहाँहरूको लागि मैले प्रश्न राख्छु है त, यो आज दिमाग ख्याउने प्रश्नलाई यसो जोडौं कि भन्ने लागेर मैले दिमाग ख्याउने प्रश्नलाई जोडिरहेको छु। प्रश्न यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला, तपाईँ सुन्दै हुनुहुन्छ भने, जतिको त्यति, त्यतिको आधा, आधाको आधा, एक थपे सय हुने संख्या कुन हो? ल, तपाईँको लागि प्रश्न, जतिको त्यति, त्यतिको आधा, आधाको आधामा एक थपे सय हुने संख्या कुन हो? एकदम रमाइलो छ, दिमाग ख्याउने प्रश्न हो, धेरै सजिलो तपाईँलाई हुन सक्छ, त्यसलाई चाहिँ अब सही तरिकाले तपाईँले उत्तर दिनुभयो भने ठ्याक्कै मिलिहाल्छ। जतिको त्यति, त्यतिको आधा, आधाको आधा, एक थपे सय हुने संख्या कुन हो? यसो हिसाब किताब जान्नेहरूलाई त धेरै सजिलो छ कि होइन, त्यति धेरै घुमाउनै पर्ने अवस्था छैन होइन। जतिको तत्ति, त्यतिको आधा, आधाको आधा, एक थपे सय हुने संख्या कुन हो? बुझ्नुभयो नि तपाईँहरूले? ल, आउनुहोस् अब कुराकानी गरौँ। 0163540040 मार्फत यहाँहरूसँग कुराकानी गर्ने कार्यक्रम पोखरा कलिनमा रहेको छ, र पोखरा कलिनको आजको व्यवस्था भनेको तपाईँसँग कुराकानी गर्ने हो। स्टुडियोको टेलिफोन नम्बर 0163540040 मार्फत यहाँहरूको लागि खुला छ। जतिको तत्ति, त्यतिको आधा, आधाको आधा, एक थपे सय हुने संख्या कुन हो? आउनुहोस् 0163540040 मार्फत एकैछिन कुराकानी गरौं। हामीलाई धेरैजना साथीहरूले फेसबुक लाइभ मार्फत पनि सुनिरहनु भएको छ, उहाँहरूको कमेन्ट पनि म एकैछिन पछाडि लिनेछु। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। नमस्ते।
1: नमस्ते भाइ, नमस्ते।
0: कहाँ देखो बोल्दै? नवलपुरबाट। तपाईँको शुभ नाम? अलिक गाह्रो पर्यो हजुर, ल भन्नुहोस्। नवलपुरबाट? ए, त्यही त ठ्याक्कै याद भएन कि, यता पोखरै बस्नुहुन्छ है, याद भएन हजुर, ल भन्नुहोस् त अनि सम्झौँला आगामी दिनमा।
1: सम्झिहाल्नुहुन्छ नि,
0: आगामी दिनमा सम्झौँला नि त है।
1: धनकुमार श्रेष्ठ।
0: ए, धनकुमार श्रेष्ठ है, ल अनि के छ धनको हालखबर? एकदम ठिकठाक छ, मजाले घाम लागिरहेछ अहिले। राम बजार है?
1: नयाँ गाउँ।
0: ए, नयाँ गाउँ है, नयाँ गाउँ, म त राम बजार जस्तो लाग्यो, एकैतिर पर्यो नि पर्न त।
1: हजुर हजुर।
0: ल अनि के छ आजको दिन, कसरी जाँदैछ त, कसरी धकेलिँदैछ?
1: यसो खाना खाएर सुतिरहेको थिएँ, अनि ठ्याक्कै कार्यक्रममा आयो, अनि त्यसपछि फोन लाग्ने।
0: खाना खाएपछि सुत्न पाउने मान्छे भनेको त भाग्यमानी हो अरे कि। हो, खाना खाएपछि त अब दौडिहाल्नुपर्छ, म पनि त्यसरी दौडेँ होइन, अब अरू पनि खाना खाएपछि अफिस दौडनु पर्यो। खाना खाएपछि जो मान्छे सुत्न पाउँछ त्यो मान्छे संसारकै सबभन्दा भाग्यमानी हो कि है। त्यही भएर तपाईँ भाग्यमानीभित्र पर्नुभयो, नामै धन छ अब तपाईँ।
1: नाम मात्रै
0: है, नाम धनी भएपछि त्यसै धन, मनै प्रसन्न हुन्छ नि, टेन्सन लिनै पर्दैन नि। ल ठिक छ, नवलपुर कहिले जाने त?
1: नवलपुर जाने
0: दसैँतिर जाने है। ल ठिक छ, अब त्यसो भए राम बजारतिर घाम लागिरहेको होला कि, नयाँ गाउँतिर सर्किरहेछ है, गर्मी भइरहेछ। ल ठिक छ, त्यसो भए यो गर्मी मौसममा शीतल शीतल भएर बस्नु होला भन्दै, अब तपाईँको लागि मैले प्रश्न त भनिसकेँ सबैजनालाई, एउटै हो उत्तर, के होला त? जतिको तत्ति, त्यतिको आधा, एक थपे सय हुने संख्या कुन हो? जिरो है। ओके, तपाईँको जवाब चाहिँ जिरो रह्यो, हुन्छ, मैले टिपिसकेको छु, अन्त्यसम्म सुन्नु होला है त। ल हस्, नमस्ते। उहाँ हुनुहुन्थ्यो हामीलाई नवलपुरको मान्छे, अहिले चाहिँ नयाँ गाउँबाट धनकुमार श्रेष्ठले फोन गर्नुभएको थियो। जतिको तत्ति, त्यतिको आधा, आधाको आधा एक थपे सय हुने संख्या कुन हो? मिलाउनुहुन्छ तपाईँहरूले है? यहाँ हामीलाई फेसबुक लाइभमा पनि धेरैजना साथीहरूले कमेन्ट गरिसक्नु भएको छ, उत्तर चाहिँ भन्दिनँ। हामीलाई कार्यक्रम सुनेर यति बेला क्रममा शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि कमेन्ट गर्नुभएको छ, लेख्नुभएको छ, च्यातिएको भाग्य सिलाउँदा सिलाउँदै अनि छरिएका रहरहरू मिलाउँदा मिलाउँदै जिन्दगी बितेको थाहा नै नहुँदो रहेछ। शुभ प्रभात, नमस्कार। नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाज सुन्न पाउँदा समय बितेको पत्तै नहुने उखरमौलो गर्मी छ है आज भन्नुभएको छ हामीलाई शिवकुमार विश्वकर्माले। पोखरा 10 औद्योगिक क्षेत्रदेखि नियमित रूपमा सुन्नुहुन्छ कार्यक्रम पोखरा कलिन, र उहाँले जिन्दगी चल्न त चलेको छ तर पिरेपिरमा छ अरे, भनेको यो गीत सुनौ भन्न खोज्नुभयो होला। हुन्छ, अब यो सम्भव भएसम्म बजाउने प्रयास पनि मैले गर्नेछु, अब समयले के कस्तो तरिकाले अगाडि बढ्न दिन्छ भन्ने कुरा हो। सकभर टेलिफोन सहभागिताको अपेक्षा मैले गरिरहेको छु आजको प्रश्नको सही जवाब दिनको लागि, र तपाईँ बधाईको पात्र बन्नु चाहनुहुन्छ भने तपाईँ आउनुहोला यो प्रश्नको सही जवाब दिनको लागि। जत्तिको त्यति, त्यतिको आधा, आधाको आधा, एक थपे सय हुने संख्या कुन हो? कुन हो तपाईँलाई थाहा छ कि? त्यही भएर तपाईँले नभन्नुभए मात्रै हो। 01635340040 स्टुडियोको टेलिफोन नम्बर खुला छ, कुराकानीको लागि जुट्न सक्नुहुनेछ तपाईँसँग उनीहरूबाट। सबिन यति बेला तपाईँको साथमै छु, बाहिर एकदमै गर्मी छ, सबैजनाले आफ्नो केयर गर्नुहोला, प्रशस्त मात्रामा पानी पिउने होइन। अब डेंगी संक्रमणको जोखिम पनि एकदमै बढ्दो अवस्थामा रहन्छ होइन, अब ख्याल गर्नुहोला। घर वरिपरि पानी जम्ने खाल्टाखुल्टी छन् अथवा टायरहरू खाली भाँडाहरूमा पानी जमिरहेको छ भने त्यसलाई छोप्ने काम गर्नुहोस् अथवा फाल्ने काम गर्नु होला होइन, त्यो भएपछि डेंगु लायो भने त फेरि खतम हुन्छ कि। पोखराको प्रमुख पर्यटकीय गन्तव्य, पोखरा प्रमुख पर्यटकीय गन्तव्य हो, फेवाताल पर्यटकका लागि आकर्षण केन्द्र भए पनि प्लास्टिक जन्य फोहोर ढल मिसावट अतिक्रमणको समस्या भने भोग्दै आएको छ। फेवातालमा पानी सहित अन्य पेय पदार्थका बोतल, प्लास्टिकका झोला, जुत्ता चप्पल भेटिन्छन् अनि अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डंगुर देख्न सकिन्छ। ताल सफाई गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारामै छोडिएको छ। ड्याम साइड पार्क र त्यसको आसपास मात्र होइन, तालमा पानीका बोतलै बोतल तैरिएको अवस्थामा देख्न सकिन्छ। त्यसले गर्दाखेरि बेला बेलामा यस्ता खालका समस्याहरू जुनिने गर्छन् र स्थानीय टोल विकास संस्था, नागरिक समाजले फेवातालको सरसफाई गर्दै आएका छन् एकदमै भोलेन्टियर रूपमा, तर संकलित फोहोर व्यवस्थापन नगरी किनारमा छोड्दा तालको छेउ ड्याम साइड पार्क क्षेत्र कुरूप बनेको भनेर अर्जुन गाहाले नेपाल फोटो लाइब्रेरीको लागि यो फोटोहरू खिच्नु भएको छ, तपाईँले देख्न सक्नुहुनेछ विभिन्न फोटोहरू। अहिले मैले चाहिँ नेपाल फोटो लाइब्रेरीबाट अर्जुन गाहाले खिच्नु भएको यो फोटो सँगसँगै व्याख्याहरू जोडे कार्यक्रम मार्फत। है त 11:23 तपाईँसँग कुराकानी गर्ने समय हो। हामीलाई कृष्ण परियारले सुनिरहेको जानकारी दिनुभएको छ, नौडाँडाको शिला टेलरदेखि तपाईँले उत्तर लेख्नु भएको छ कृष्ण, तर त्यो उत्तर चाहिँ मैले भन्नेवाला छैन है। नमस्कार नमस्कार, सुनिरहेको छु भन्नुभएको छ कृष्ण परियारले नौडाँडाको शिला टेलरदेखि। के छ कृष्ण हालखबर, कस्तो चल्दैछ व्यापार व्यवसाय? होइन कार्यक्रम त सुन्नुहुन्छ नियमित रूपमा होइन त? ल ठिक छ, हामीलाई पहाड़ी विनोद सरले पनि यति बेला कमेन्ट गर्नुभएको छ। सर नमस्कार भन्नुभएको छ, नमस्कार विनोद सर, के छ हालखबर? सुन्दैछु है हजुर भन्नुभएको छ, हेभ अ नाइस डे सर भन्नुभएको छ। थ्याङ्क यू विनोद सर, सुन्नुभयो, एकदम धेरै धेरै धन्यवाद। फ्रिडम ट्रेनिङ सेन्टरबाट हुनुहुन्छ, सृजना चोकबाट हामीलाई नियमित रूपमा कार्यक्रम सुन्नुहुन्छ र केही फिडब्याकहरू पनि दिनुहुन्छ होइन एकदम, तर उहाँसँग अहिले भेटघाट चाहिँ हुन सकिरहेको छैन, छिट्टै भेट हुन्छ है त विनोद सर। सुन्दै हुनुहुन्छ भने अब भेटघाट हामी गर्छौँ छिट्टै नै। ल अब तपाईँ पनि त्यस्तो कुनै होइन उद्घोषण भाषण कला लगायत आफ्ना बालबच्चाहरूको लागि केही बोल्ने कला अथवा अन्य नाटक होइन डान्स विभिन्न प्याकेजहरू उहाँले कार्यक्रममा सञ्चालन गर्नु भएको छ, सम्झिनु होला आफ्नो बालबच्चालाई फुर्सदको समय सदुपयोग गर्नुको लागि उहाँहरूले यो कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ। विनोद सर फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोक आकाशे पुल नजिकै छ, तपाईँ जानुभयो भने गुगलतिर सर्च गर्नुभयो भने जताततै पनि भेटिन्छ है त। अहिले अफिसमा बस्दै कार्यक्रम सुनिरहेको जानकारी दिनुभएको छ विनोद सरलाई, थ्याङ्क यू सो मच। तपाईँ पनि सबै उमेर समूहका हुनुहुन्छ र हामीलाई सुन्दै हुनुहुन्छ, कता सिक्ने होला उद्घोषण भाषण कला तालिम, मेरा बच्चाहरूलाई खाली समयमा कहाँ लाने होला भनेर चिन्तित हुनुहुन्छ भने एकदम ढुक्कका साथ फ्रिडम ट्रेनिङ सेन्टरमा पुर्याउनु होला, त्यहाँ पुगेपछि तपाईँलाई सबै कुरा सहज हुनेछ है त। 11:25 स्टुडियो घडीमा कुराकानीको लागि एकजना साथीसँग अझै कुराकानी गरौँ, त्यस पछाडि ब्रेकतिर जाउँला भन्ने हो। लेख्नु भएको छ भन्ने कुरालाई जोडी हाले विनोद सर, कृष्ण लगायत सबैजनाको कमेन्टलाई मैले जोडिसकेको छु। र अब भने प्रश्न मैले दोहोऱ्याएँ है त, जतिको तत्ती त्यतिको आधा, आधाको आधा एक थपे सय हुने संख्या कुन हो भन्ने छ। तपाईँलाई कुन लाग्छ 061-543-0040 मार्फत आउनुहोस् न भए। अब ब्रेकतर्फ लाग्ने बेला भएको छ, फेरि ब्रेकतिर गयो भने एकछिन ब्रेक नै हुन्छ होइन, ब्रेकतिरै जाउँ है त, त्यस पछाडि म आउँछु।
2: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI and Diagnostic Center
6: यहाँ अत्याधुनिक 3 टेस्ट मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI and Diagnostic Center पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।

0: ఫోన్ పాయింట్ సంఘ సదై రివార్డెడ్.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007 97-623-36-817.
3: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ. सम्पर्क 98-560-33-405 98-560-33-405.
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: Hello, Pokhara calling.
1: ओके कमर्शियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं कुराकानी गर्नको लागि आउन सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर 01 5340 40 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि अनिहरूबाट सबिन तपाईँहरूको साथमै छु र कुराकानी गर्ने सिलसिला शुरू भइसकेको छ एकजना साथीसँग कुराकानी भइसकेको छ समयको कुराकानी गर्नुपर्दा 11:34 भएको छ करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहन्छु है त र प्रश्न यस प्रकार रहेको छ आज दिमाग ख्याउने प्रश्न राखिरहेको अवस्था हो र प्रश्न छ जतिको त्यति त्यतिको आधा आधाको आधा एक थपे सय हुने संख्या कुन हो है त जतिको त्यति त्यतिको आधा आधाको एक थपे सय हुने संख्या कुन हो अघि जन साथी आउनुभएको थियो उहाँले चाहिँ सुन्ने भन्नुभएको छ तपाईँलाई के लाग्छ हाम्रो कृष्णले चाहिँ यता मजाको घाम लागेको छ हजुर भन्नुभएको छ हो ल यता पनि त्यस्तै मजाको घाम लागिरहेछ धेरै दिनपछि आज मौसम खुल्यो भनेर गीत पनि सुनिसकिएको छ अब तपाईँलाई कुराकानीको लागि म जोड्छु 01 5340 40 मार्फत भन्ने हो 11:35 स्टुडियो घडीमा गइसकेको छ तैपनि साथीहरूको सहभागिता अहिलेसम्म एकजनाको मात्रै भएको छ है त अब अरू साथीहरूसँग पनि कुराकानी गर्न पाए गजब हुन्थ्यो नभए गीत संगीततर्फ लाग्छु है त म सुन आज एकै दिन तोलामा 5000 है हजुर भन्नुभएको छ हो ल यता पनि त्यस्तै मजाको घाम लागिरहेछ धेरै दिनपछि आज मौसम खुल्यो भनेर गीत पनि सुनिसकिएको छ अब तपाईँलाई कुराकानीको

तोलामा आज 110 रूपियाँ बढेको छ। आज चाँदी तोलाको 4,480 रूपियाँ पुगेको भनेर खबरहरू आइरहेका छन्। है त, ल अब गीत संगीततर्फ लागौ है। अब सहभागिता नभइसकेपछि गीततर्फ हामी लाग्छौँ। मनोरञ्जनको लागि गीत संगीत एकदमै सुन्नुपर्छ होइन, यहाँले मनोरञ्जन भए पनि लिनुहोस्। हामी एकजना साथीसँग त कुराकानी भइसकेको छ, अब अन्य साथीहरू पनि आउनुभयो भने कुराकानी गर्ने हो, अब आउनु भएन भने गीत संगीत सुन्दै केही महत्वपूर्ण जानकारीहरू होइन समाचारमूलक कुराहरू के भइरहेछ कसो भइरहेछ त्यो कुराहरू जोड्दै अगाडि बढ्ने हो कार्यक्रम पोखरा कलिन मार्फत। यहाँहरू सुन्दै हुनुहुन्छ भने 01653340 मार्फत आउनुहोला होइन। अहिलेको लागि भने एकैछिन अब गीत खोज्नु पर्यो है। ल सहभागिता आजको लागि त्यति नै होला जस्तो छ, गीत खोज्नुतर्फ लाग्नुभयो है। ओके, यहाँहरूसँग कुराकानी गर्ने क्रममा कार्यक्रम पोखरा कलिन मार्फत जोडिएको हो र अबको लागि अर्को एउटा आवाज सुनौ। यति बेला क्रममा हामी तपाईँको लागि अघि शिवले भन्नुभएको थियो गीत सुनौ है त, पिरे पिरे एकैछिन, त्यस पछाडि म आउँछु।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98222993।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
3: ए साथी, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 51-33 र 576-458।

0: मौका यही हो।
1: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनाऊ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
2: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाझोपन को नैराश्यता खुशी में बदलाऊ।
3: हाँ यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटल में खुले फिस्टल आईवीएफ केन्द्र बाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन संग परामर्श लिनु।
3: साच्चै हो र?
2: ए बाबा हो, वहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोग को विशेषज्ञ हो क्या? नेपाल मेडिकल कलेज बाट एमबीबीएस, फातिमा यूनिवर्सिटी फिलिपिन्स बाट मास्टर्स र नयाँ दिल्ली इन्डिया बाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या? विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0984-46-525।
4: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा ना खिनानी, खानी तोला।
5: खनै बिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान, महेन्द्र पुलारी तोला।
4: ए, नै छाबा मार दोकान पो मोना, नै पेसोलाई नै च्याबा चुरा, रैया, औठी, हमेला, झोका, टस, सिग्री, हार, तान, चनै चतो हो नि। जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे।
5: हजुर, किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै।
4: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
5: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
4: तोय निल ती विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार।
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले अनि जस्तो गहना किन्न जाऊ है रूपाकोट।
7: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
8: विशेषज्ञ सेवाहरू
7: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
8: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
7: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
8: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
7: फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन। फोन 061-577-553-578-999।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
9: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
9: के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
0: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रीट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 699 452 715।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।
1: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
2: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
1: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल्स नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-5728-49।

0: Hello, Pokhara calling.
1: Okay, Gargam Pokhara calling Mahamisau, Pokhara calling Vazgo, you think Lavat of one sign out and it's good nobody will like so. धेरै धेरै धन्यवाद सबैजनालाई यो मायाको लागि यो साथको लागि सुनेर साथ दिनुभयो एकजना साथी पनि आउनुभयो धनकुमार श्रेष्ठ नयाँगाउँबाट उहाँलाई पनि विशेष आभार प्रकट गर्छु तपाईँहरू सबैलाई एकदम आभार प्रकट गर्छु आगामी दिनमा पनि यसरी नै साथ दिँदै जानुहोला भन्दै एउटा मैले प्रश्न राखेको थिएँ अन्तिममा छौँ जतिको तति त्यतिको आधा आधामा एक थपे सय हुने संख्या कुन हो भन्ने हो यसको सही जवाफ हो 36 है त ल 36 को आधा 18 एउटा जतिको जति भनेको 36 हो 36 को आधा 18 18 को आधा 9 9 मा एक थप्दा हिसाब गर्नुस् 100 नि हुन्छ र यसको सही जवाफ रहेको छ 36 है त ओके थ्याङ्क यू सो मच सबै जनालाई सुनेर र सहभागिता जना साथ दिनुभयो यहाँहरु सबैलाई फेसबुक लाइभ मा कमेन्ट गर्नु हुने सबै सबैलाई मुस्तमा धन्यवाद दिदै हेलो भन्नुभएको छ शिवले मुरीमुरी धन्यवाद गफाडी केटीले पनि सम्झिनु भएको छ सबैजनालाई थ्याङ्क यू सो मच यहाँको दिन शुभ तरिकाले लाभ भएर बितोस् जय होस्।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह्न 12 बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2663 र 553-834

0: गीतको
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510000,
3: 0614510002, मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस, बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385, 98-560-385।
9: घरेको भए होइन, गरिहाल्नुहोस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
0: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
0: शिखर इन्सुरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: 1.1 संग सधै रिवार्डेड।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: 93.4
6: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे, अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको होस् आयो।

0: होइन हो सोल तिमी, तिम्रो लौरे फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खोइ त छोरी, तिम्रो लाहुरी अझै आएन, अब त आशै मरिसक्छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: 93.4
6: नेपालको चेकिङ हेर न, भर्खर आइदियो।
7: ए तिमी सुमन होइन?
8: म
6: विकास। तिम्रो बारेमा चन्दाले निकै कुरा गर्थ्यो। एनीवेज, नाइस मिटिङ यु ब्रो। चन्दा, लेट्स गो।

0: मेरो भिजा लाग्यो पाँच वर्षसम्म कुर्छु मलाई
1: पाँच वर्ष त के म तँलाई पाँच दिनसम्म नै कुर्छु
0: मेरो याद आयो भने यहीसँग कुरा गर्नु ल
1: तैँले फेसबुक बन्द गर्नु ला हो र
0: खुल्नु

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321 061 581 8071
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 8 34

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165731 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: फेस्टल आइबिएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9856000536।

0: सुवर्ण अवसर
1: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना, उनी अर्कैकी भइन्, म एक्लो भएँ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 553834।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383769 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिर घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: फिस्टुला आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0027-29।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य
3: होलबडी एमआरआई होलबडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै

0: बाटो मर्दी हिमालतर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98222993।
2: मम्मी, गर्मी भयो के? चिसो पिउ न, पिउ नलाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्विस्ट,
2: रिफ्रेशमेन्ट पार्क, न्युट्रिसन मिक्स,
3: चिसो हर्ले।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-992।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Ninety three point four.

0: फेस्टल आयुर्वेद केन्द्र मा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165-88-115-98251-98190।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
2: ओहो नासर बे, कति छाब डिजाइन बे मारै गना खिनानी खनि तोला
3: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
2: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
3: हजुर किमे झोको लाइनी छाब छाबा छाबा मारे डिजाइन गहना चैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
2: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुदाय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
2: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-15 98-565-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, पुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434 0329, 98028।

0: 60321 061 581 871
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सुन न हामी कति दिन यसरी लुकेर भेट्ने होला है
1: बरु हामी सर्दैनौँ त्यो त छुट्टी संसार हुन्छ नि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्र पुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

दुनियाले मलाई छोड़ला तर मैले तिमीलाई छोड्ने छैन, लाएको माया तोड्ने छैन, खाएको कसम तोड्ने छैन। सीआरबीटी 01300031209 पीआरबीटी 6042 7

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ, साधक सेन्टरमा उपलब्ध छ।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलो

0: 91728, मोबाइल 9560607729।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड, नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8071।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625163।
2: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061450424, 9804846525।

0: रेडियो अन्नपूर्ण 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24th years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management PCM Gyanmarga Nadipur Pokhara 3 Kaski Nepal Phone 061-544-761-570-124 Email info@pcm.edu.np Website www.pcm.edu.np

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड़को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-71।
2: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स,

0: 100-200 हजार यत्र वर्षादेखि मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: रेडियो अन्नपूर्ण 93.4।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। मन्त्री परिषदद्वारा मिटर ब्याज पीड़ितसँग भएको सहमति अनुमोदन, उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुने गरी अवैध घोषणा। राष्ट्रिय स्वाधीनताको रक्षाको लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक भएको नेकपा संयोजक दाहालको भनाई, सहकारीका विषयमा एमालेसँग पनि प्रयास भइरहेको उल्लेख। पोखरामा त्रिपक्षीय सामाजिक संवाद कार्यक्रम, श्रम सम्बन्ध सुदृढ बनाउन जोड़। राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रादेशिक परामर्श कार्यक्रम सम्पन्न, बाल विवाह अन्त्य गर्न तीनवटै तहका सरकार जिम्मेवार। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 25 पर्यटकको मृत्यु, पर्यटकलाई एक दिनमा 500 भन्दा बढ़ीको उचाई पार नगर्न सुझाव। फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै र काबा भलिबल च्याम्पियनशीपमा नेपाल पहिलो खेलमी पराजित। एनएसजीएफ फल्सर स्पोर्ट्स अवार्ड भदौ 18 गते हुने। अब समाचार विस्तारमा सुन्नुहोस्। यही साउन 1 गते मिटर ब्याज पीड़ितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुने गरी अवैध घोषणा गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संचारकर्मीलाई जानकारी दिनुभएको छ। बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ। यस्तै श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरिएको छ। मन्त्री परिषदले गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुमारलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। बैठकले हवाई उड्डयन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा 100% छूट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय गरेको मन्त्री पोखरेलले बताउनु भएको छ। त्यसै गरी आर्थिक ऐन 2083 दफा 18 दफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाह गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ। जनकपुर धामस्थित महेन्द्र नारायण निधि प्रतिष्ठानमा आज आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराउँदै संयोजक दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र संघीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकोले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो। संयोजक दाहालले भन्नुभयो, कठिन परिस्थितिको सामना गर्न हिजोका 12 बुधे सम्झौता गर्नेदेखि संविधानसभा र संविधान निर्माण गर्नेसम्म सहकार्य गरेका राजनीतिक दलबीच सहकार्य आवश्यक छ। त्यसका लागि वामपन्थी कम्युनिष्ट शक्तिदेखि नेपाली कांग्रेस लगायत दलहरूबीच सहकारी जरूरी रहेको उहाँको भनाइ थियो। वामपन्थी कम्युनिष्ट घटकहरूबीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्नुहुँदै संयोजक दाहालले सहकारीको विषयमा नेकपा एमालेसँग पनि प्रयास भइरहेको बताउनुभयो। मधेस प्रदेशमा पार्टीलाई मजबूत बनाउन नसकिए पार्टीको पनि भविष्य राम्रो नबन्ने र मुलुकको पनि भविष्य राम्रो नहुने भएकोले आफ्नो पार्टीले मधेस प्रदेशलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संयोजक दाहालले आगामी मक्सिरमा हुने पार्टीको महाधिवेशनबाट 50% युवालाई पार्टीको विभिन्न कमिटीमा समेटिने योजना बनाएको बताउनुभयो। विभिन्न वामपन्थी घटकबीचको एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा पार्टी संयोजक दाहालसँगै पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र वरिष्ठ नेता नारायण काजी श्रेष्ठ लगायत शीर्ष नेतृत्वले प्रशिक्षण दिनुभएको छ। पोखरामा बुधबार प्रदेश श्रम सल्लाहकार परिषद गठनका विषयमा सामाजिक संवाद प्रवर्तन विषयक त्रिपक्षीय सचेतना कार्यशाला सम्पन्न भएको छ। गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक संवाद नै सुदृढ श्रम सम्बन्धको आधार भएको बताउनुभयो। सरकार रोजगारदाता र श्रमिकबीच विश्वास, सहकारी तथा साझा उत्तरदायित्वको संस्कृतिको विकास भएमा मात्र मर्यादित काम उत्पादनशील रोजगारी र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ थियो। उहाँले गण्डकी प्रदेश सरकार श्रमिक अधिकारको संरक्षण सुरक्षित तथा मर्यादित रोजगारीको परिवर्तन र श्रम सम्बन्धलाई थप व्यवस्थित बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। श्रम क्षेत्रका चुनौती समाधान गर्न सबै पक्षबीच निरन्तर संवाद आवश्यक रहेको उहाँले जोड़ दिनुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ नेपालको सहकारीमा आयोजित कार्यशालामा सरकार रोजगारदाता तथा श्रमिक संगठन बीचको सहकार्य र सामाजिक संवादलाई संस्थागत गर्दै प्रदेश श्रम सल्लाहकार परिषद गठन प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रमका अध्यक्ष तथा मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले श्रमिक रोजगारदाता र सरकारी कर्ताको प्रतिस्पर्धी नभई परिपूरक पक्ष भएको बताउनुभयो। एक पक्ष बिना अर्को पक्षको अस्तित्व सम्भव नरहेको उल्लेख गर्दै उहाँले सामाजिक संवाद मार्फत सबै पक्षको हित हुने विन विन अवस्था सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। नेपालमा संघ प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेकाले श्रम नीति कार्यान्वयनमा कसको जिम्मेवारी के हो भन्ने विषय अझै स्पष्ट नहुँदा व्यावहारिक समस्या देखिएको उहाँको भनाइ थियो। जिम्मेवारीको स्पष्ट बाँडफाँड र समन्वय मार्फत श्रम प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने सचिव डाक्टर पौडेलले बताउनुभयो। कार्यक्रममा आईएलओ नेपालका सिनियर कार्यक्रम अधिकृत सालोमन राजवंशीले सामाजिक संवाद त्रिपक्षीय सहकार्य तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड सम्बन्धी प्रस्तुति दिनुभएको थियो। उहाँले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनका 10 आधारभूत महासन्धि मध्ये 7 अनुमोदन गरिसकेको जानकारी दिँदै सरकार रोजगारदाता र श्रमिक संगठन बीचको सहकार्यलाई मजबूत बनाउन सामाजिक संवाद अपरिहार्य रहेको बताउनुभयो। त्यसैगरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी अधिकृत चन्दा जोशीले सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश श्रम सल्लाहकार परिषदको गठन प्रक्रिया सञ्चालन कार्यविधि तथा परिषदले गरेका गतिविधि बारेमा जानकारी दिनुभयो। अन्य प्रदेशका लागि समेत उक्त अनुभव उपयोगी हुने उहाँले बताउनुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश श्रम सल्लाहकार परिषदका सदस्य छत्र साई, जीवन गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेल, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठ लगायतले बोल्दै सामाजिक संवादलाई प्रभावकारी बनाउँदै श्रम सम्बन्धलाई सुदृढ़ गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यशालामा सामाजिक संवादको अवधारणा, त्रिपक्षीय संयन्त्रको आवश्यकता, प्रदेश श्रम सल्लाहकार परिषदको भूमिका तथा संचालन प्रक्रिया लगायतका विषयमा अन्तर्क्रियात्मक छलफल गरिएको थियो। कार्यक्रमको संचालन मन्त्रालयकी अधिकृत अञ्जना शर्माले गर्नुभएको थियो। कार्यशालामा सरकारी निकाय, रोजगारदाता संस्था, ट्रेड युनियन, उद्योगी व्यवसाय तथा सरकारवालाको सहभागिता रहेको थियो। बाल विवाहले मानवाधिकार उपभोगमा पार्ने असरबारे राष्ट्रिय जाँचबुझ अन्तर्गत राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयले आज पोखरामा प्रादेशिक परामर्श कार्यक्रम आयोजना गरेको छ। गर्ल्स नट ब्राइड्स बालिका दुलै होइननको सहकारीमा आयोजित कार्यक्रममा बाल विवाह अन्त्यका लागि कानूनी सुधार, प्रभावकारी कार्यान्वयन र समुदाय स्तरीय सचेतना अभिवृद्धिमा जोड़ दिइएको छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले सन् 2030 बाल विवाह अन्त्य गर्ने नेपालको दिगो विकास लक्ष्य हासिल गर्न संघ प्रदेश र स्थानीय तीनै तहका सरकार थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेश सरकारले बालबालिका सम्बन्धी नियमावली पारित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै बाल अधिकारको संरक्षण, प्रवर्धन र सुनिश्चिततालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो। बालबालिकालाई भविष्यका नागरिक मात्र नभई वर्तमानमै अधिकार सम्पन्न नागरिकका रूपमा स्वीकार गर्दै उनीहरूको सुरक्षा, सम्मान र सर्वाङ्गीण विकास सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ थियो। राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले आयोगले बाल विवाह सम्बन्धी अध्ययनका आधारमा नेपाल सरकारलाई दिएका सिफारिश कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउनुभयो। उहाँले वर्तमान कानून बालबालिकाको सर्वोत्तम हितसँग पूर्ण रूपमा मेल नखाने भएकाले बाल अधिकार सम्बन्धी महासन्धि अनुकूल कानून संशोधन गर्नुपर्ने आवश्यकता ल्याउनुभयो। गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कम उमेरमा हुने गर्भधारणले किशोरी तथा मातृ शिशु स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकोले विद्यालय र समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। ग्रामीण तथा सीमान्तकृत समुदायमा अझै पनि बाल विवाहको कुप्रथा कायम रहेकोले अभिभावक र समुदायलाई लक्षित अभियान सञ्चालन गर्नुपर्ने र स्थानीय तह समन्वय मार्फत बाल विवाह न्यूनीकरणमा प्रतिबद्ध रहने उहाँले उल्लेख गर्नुभयो। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले बाल अधिकार संरक्षणका क्षेत्रमा भएका प्रयास सकारात्मक भए पनि कानून तथा नियमावलीलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनुभयो। बाल विवाहको कारण घरेलु हिंसा, लैंगिक हिंसा, बहुविवाह तथा मानसिक र शारीरिक शोषणका घटना बढ़ने भएकोले यसको रोकथाममा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गर्तुलाले बाल विवाह समस्या, राष्ट्रिय जाँचबुझको उद्देश्य तथा आयोगको पहलका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा किशोर किशोरी, बालबालिका, नागरिक समाज, धार्मिक तथा नागरिक अगुवा तथा सरकारी निकायका प्रतिनिधिलाई 5 समूहमा विभाजन गरी छलफल गरिएको थियो। छलफलमा बाल अधिकार कर्मी शिव शर्मा चापागाई, बाल अधिकार विज्ञ अनिता घिमिरे, आयोगकी अधिकृत मधु सुनाम, अनुसन्धानकर्ता शिलो सुब्बा तथा बालिका दुलै होइनन् संस्थाकी सृष्टि कोलाक्षेपतिले सहजीकरण गर्नुभएको थियो। परामर्शमा बाल विवाह निरुत्साहित गर्न आवश्यक कानूनी व्यवस्था, सजायका वैकल्पिक उपाय, नीति तथा कार्यक्रम सुधार, प्रदेशमा भइरहेको प्रभावकारी प्रयास, जोखिममा रहेका किशोर किशोरीको पहिचान तथा संरक्षणका उपाय लगायतका विषयमा विस्तृत छलफल भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मानवाधिकार अधिकृत टंकप्रसाद खनालले गर्नुभएको थियो। कार्यक्रममा बाल विवाह, बाल हिंसा, दुर्व्यवहार, शोषण र उपेक्षा जस्ता गम्भीर सामाजिक चुनौती अन्त्य गर्न राज्य, समाज, परिवार र प्रत्येक नागरिकको साझा जिम्मेवारी रहेकोमा सहभागीहरूले जोड़ दिएका थिए। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। केन्द्रको निर्देशन अनुसार एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको भए पनि मंगलबार केन्द्रको निर्णयपछि मन्त्रीहरूले सामूहिक रूपमा सरकार छोडेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनु भएको छ। उहाँका अनुसार एमाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। मुख्यमन्त्री बानियाललाई भेटेरै राजीनामा दिने तयारी स्वरूप एमाले मन्त्रीहरू दिनभर कुरिरहेका थिए। बानिया चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। बागमती प्रदेश सरकारमा एमालेबाट डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो। नयाँ आर्थिक वर्ष 83-84 शुरू भएसँगै प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको थियो। मन्त्रालय पुनर्संरचनापछि एउटै मन्त्रालयमा 3 मन्त्रीलाई विषयगत जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर मन्त्रालय पुनर्गठन भएको एक सातामै कांग्रेस एमाले बीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर पाण्डे अल्पमतमा पर्नु भएको छ। यससँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया शुरू हुने देखिएको छ। अन्नपूर्ण पदमार्गमा पुगेका मध्ये 25 पर्यटकको लेक लागेर मृत्यु भएको छ। आर्थिक वर्ष 82-83 उक्त मार्गमा भ्रमणका लागि निस्किएका 12 नेपाली, 9 भारतीय र जापान, मेक्सिको, स्पेन र सिंगापुरका कर्मश एक एकजना गरी 25 व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। मुस्ताङमा 15, मनाङमा 8, अन्नपूर्ण आधार शिविरमा 1 र मर्दी हिमालमा 1 मृत्यु भएको हो। मृत्यु भएका नेपाली मध्ये 4 पथ प्रदर्शक र भरिया रहेको आयोजना प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिनुभएको छ। पदयात्राका क्रममा लडेर र अन्य दुर्घटनाको कारण सोही अवधिमा 5 पर्यटकले ज्यान गुमाएका छन्। भारतीय पर्यटकको मनाङको पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो। एकजना अस्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढ़ेर फर्कने क्रममा ज्यान गएको हो। मर्दी हिमालको पदयात्राका क्रममा एकजना नेपाली पदयात्री र जर्मनी नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मृत्यु भएको थियो। लेक लाग्ने घटना मुस्ताङ र मनाङको पल्लो भेगमा हुने गरेका छन्। आर्थिक वर्ष 80-81 21 र आर्थिक वर्ष 81-82 19 पर्यटकको लेक लागेर मृत्यु भएको थियो। सड़क मार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने नेपाली र भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढ़ी देखिने गरेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ। हिमाली तथा उच्च पहाड़ी भेगको यात्रामा जाँदा एकै पटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ उहाँले भन्नुभएको छ। लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाई भएको ठाउँमा फर्किहाल्नुपर्छ। पदयात्रामा लडेर मृत्यु हुने गरेका घटना वर्षेनी दोहोरिने गरेका छन्। लामो दूरीको पदयात्रामा निस्कँदा एक्लै नगई समूहमा या पथ प्रदर्शक लिएर जानुपर्छ। कम उचाइ भएको ठाउँबाट गाड़ीमा एकै पटकमा मुक्तिनाथ लगायतका उच्च भेगमा पुग्दा लेक लाग्ने समस्या देखिने गरेको छ। स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बस्ने उत्तम उपाय भएको पथ प्रदर्शक दिवस गुरूङले बताउनुभयो। पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा 500 भन्दा बढ़ीको उचाइ पार नगर्न सुझाव उहाँको रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रिट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084466
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, पेरालाइज, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात 3 सेमिस्टरमा विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061576458779703। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाली कांग्रेसको संस्थापन मित्रपक्षले साउन 29 गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको 44 औं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको मिति साउन 29 र स्थान काठमाडौँ तय गरेको घोषणा गर्नुभएको हो। कार्यक्रममा नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डाक्टर शशांक कोइराला, डाक्टर शेखर कोइराला लगायतले देशको अवस्था अत्यन्तै जटिल अवस्थामा रहेको भन्दै यस्तो बेला पार्टीमा मतभेद होइन एकता गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको थियो। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कंग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यान आकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलको नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पुर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यान आकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। त्यस्तै नेकपा प्रमुख सचेतक शाहले जलवायु परिवर्तनको कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.5% ओह्रालो लागेको छ। आज 193 वटा कम्पनीको शेयर घटेकोमा 77 वटाको बढ़ेको छ। यस्तै 7 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6 अर्ब 67 करोड़को कारोबार भएकोमा आज 346 वटा कम्पनीको शेयर 5 अर्ब 18 करोड़ रूपियाँमा किनबेच भएको छ। फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित भएको छ। यो सँगै फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताको कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेको बेला फ्रान्सले कानून पारित गरेको हो। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले यो कदमको स्वागत गर्नुभएको छ। भारतमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूको प्रदर्शन थप चर्किएको छ। नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तर मन्तरमा भइरहेको प्रदर्शनमा वर्षाका बावजूद प्रदर्शनकारीहरू सहभागी भएका छन्। शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपी र विद्यार्थीहरूको छ। दिल्लीमा सीजेपीको आह्वानमा अस्ति सोमबार भेला भएका हजारौं मानिसले संसद भवनतिर मार्च गर्ने प्रयास गरेको भोलिपल्ट कांग्रेस पार्टीले पनि मोदी सरकारमाथि सड़कबाटै राजनैतिक दबाव दिन थालेको छ। गान्धीसहितका कांग्रेस नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बाहिर धरनामा बसेका थिए। धरनामा बसेका राहुल गान्धी, कांग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव सहितका नेता र कार्यकर्तालाई दिल्ली प्रहरीले पक्राउ गरेर केही घण्टामा छाडेको थियो। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भएको हो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र 5औं सेट 25-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र 14औं सेट 25-19 जित्यो। एसिया उन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगको आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीभीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताको लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको हो। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहनु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफले हरेक वर्ष आयोजना गर्ने एनएसजीएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 को मिति घोषणा भएको छ। बुधबार मञ्चले काठमाडौँमा एक कार्यक्रम गर्दै
अवार्ड 23 संस्करण भदौ 18 गते गर्ने घोषणा गरेको हो। अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार 1900 पटक अवार्डसँग जोडिएको हो। दुईबीच अघिल्लो वर्ष नै 5 वर्षका लागि सम्झौता भएको थियो, जुन दोस्रो वर्षमा चलिरहेको छ। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षरपछि निर्देशक गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुशी भएको बताउनु भएको थियो। मञ्चका महासचिव अञ्जन खड्गाले पल्सर स्पोर्ट्स अवार्ड 2082 नौ विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभएको छ। त्यसमा वर्षका उत्कृष्ट खेलाड़ी पुरूष, वर्षका उत्कृष्ट खेलाड़ी महिला, युवा वर्ष खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स चोइस अवार्ड, पारा एथलिट सम्मान स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड रहेका छन्। वर्ष खेलाड़ी पुरूष, महिला, युवा, प्रशिक्षक र पीपल्स चोइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि महासचिव खड्गाले जानकारी दिनुभएको छ। यसका लागि मञ्चको खेलाड़ी छनौट समितिले तयारी गरिसकेको छ। मनोनयनमा 5-5 जना रहने प्रावधान रहेको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। मन्त्री परिषदद्वारा मिटर ब्याज पीड़ितसँग भएको सहमति अनुमोदन, उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुने गरी अवैध घोषणा। राष्ट्रिय स्वाधीनताको रक्षाको लागि परिवर्तन पक्षेतर शक्तिबीच सहकार्य आवश्यक भएको नेकपा संयोजक दाहालको बनाई, सहकार्यका विषयमा एमालेसँग पनि प्रयास भइरहेको उल्लेख। पोखरामा त्रिपक्षीय सामाजिक संवाद कार्यक्रम, श्रम सम्बन्ध सुदृढ बनाउन जोड़। राष्ट्रिय मानवाधिकार आयोग गण्डकीको प्रादेशिक परामर्श कार्यक्रम सम्पन्न, बाल विवाह अन्त्य गर्न 3 तहका सरकार जिम्मेवार। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 25 पर्यटकको मृत्यु, पर्यटकलाई एक दिनमा 500 भन्दा बढ़ीको उचाई पार नगर्न सुझाव। फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित, दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै र कादा भलिबल च्याम्पियनशीपमा नेपाल पहिलो खेलमै पराजित, एनएसडीएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ 18 गते हुने। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-572-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर, अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
9: त्यो पनि एनटी एजेन्सीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-75-50-51-33 र 576-458।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
11: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। पोखरा इंजीनियरिंग कॉलेज स्टैंड्स एज वन ऑफ नेपाल्स लीडिंग इंजीनियरिंग इंस्टीट्यूशंस। अनाउंसेस एडमिशन ओपन फॉर द एकेडमिक सेशन 2026 फॉर इट्स मॉर्निंग प्रोग्राम्स इन बीई सिविल, बीई कंप्यूटर, बीई आईटी एंड बैचलर ऑफ आर्किटेक्चर। Eligibility, 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
12: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871। बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
13: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
14: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
14: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टा एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
14: यहाँ अत्याधुनिक

0: स्वास्थ्य जोगाऊ पैसा बचाओ। थप जानकारी का लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरानौ नागढुङ्गा फोन 061-591-728 मोबाइल 9560-27-29।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि

0: गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9956600536।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो बाइकमा गएर आइहालौँ।
0: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 9956648082, 9461648082।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौं अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Finke, Pokhara, Itkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला साँझको 7 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
7: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
6: फोन नम्बर 0614510000
7: 0614510002 मोबाइल नम्बर 9856084466
6: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
9: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
8: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
9: साँच्चै हो र
8: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
9: हो त
8: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
10: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98-028-59-321-061-581-871
11: सुवर्ण अवसर
12: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
11: उपचार हुने रोगहरू
12: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
11: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
12: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
11: अपरेसन पश्चात दुखाइ कम हुने,
12: उपचार गरेपछि छिटो निको हुने,
11: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
12: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
13: फोन 061-590-162 590-163।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स।

0: विदेश जानु पूर्व जान्नै पर्ने कुरा सूचना सतर्कता र सचेतनामूलक कार्यक्रम वैदेशिक रोजगार।
1: नमस्ते। शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार हरेक बुधबार साँझ यसै समय तपाईँले सुन्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा विशेष गरी हामी रोजगारमा जाँदा देखिने समस्या, अवसर र चुनौतीसँगै वैदेशिक रोजगारसँग जोड़िएका विभिन्न खबरहरू प्रस्तुत गर्ने गर्छौं। तपाईँले आज कार्यक्रम पहिलो पटक सुन्दै हुनुहुन्छ भने कार्यक्रम अन्तिमसम्म सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई वैदेशिक रोजगार कार्यक्रम कस्तो लाग्छ? तपाईँको सल्लाह सुझावसँगै अझै हामी कार्यक्रमलाई परिष्कृत गरेर अगाडि बढ़ाउनेछौं। जो वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ र जो गएर फर्किनु भएको छ उहाँहरूका लागि हो कार्यक्रम वैदेशिक रोजगार। अझ वैदेशिक रोजगारमा जाने तयारीमा रहनुभएकाहरूको लागि हो कार्यक्रम वैदेशिक रोजगार, किनभने हामी अरूले भनेको अथवा सुनेको भरमा वैदेशिक रोजगारमा जाने लहै लहीमा लागिरहेका हुन्छौं। त्यसले गर्दा भोलिका दिनमा हामीलाई नराम्रो दुःखद आइपर्न सक्छ अथवा नराम्रो हामीलाई समस्याहरू उल्झनहरू आइलाग्न सक्छ। त्यस्ताबाट सजग रहनका लागि पनि वैदेशिक रोजगार कार्यक्रमले तपाईँलाई केही हदसम्म सहयोग भने पक्कै गर्नेछ। तसर्थ कार्यक्रम सुन्नु भएको खण्डमा तपाईँलाई धेरै कुराहरू जानकारी प्राप्त हुनेछ र हामी विभिन्न वैदेशिक रोजगारसँग जोड़िएका जानकारीहरू प्रस्तुत गर्ने कोशिश गर्नेछौं। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसगरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जको एफएम ब्याण्डबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम वैदेशिक रोजगारको यो श्रृंखलामा म रमेश बाबु रहेको छु। हामी कार्यक्रम वैदेशिक रोजगार मार्फत वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विभिन्न जानकारी प्रस्तुत गर्दै आएका छौं र आजको श्रृंखलामा पनि हामी यहाँहरूको माझमा तीनै जानकारी प्रस्तुत गर्नेछौं। कार्यक्रम वैदेशिक रोजगारमा अब शुरू गरौं केही जानकारीहरू। पहिलो जानकारी रहेको छ, वैदेशिक रोजगारी तत्काल रोक्न नसकिने, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित रहेको यादवले जानकारी दिएका छन्। अब यो खबर तपाईँका लागि। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्। वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नभएको र सुरक्षित मर्यादित बनाउनेतर्फ सरकार केन्द्रित भएको बताएका छन्। श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाउनका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको उनले जानकारी दिएका छन्। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले युरोपेली मुलुक जस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको बताएका छन्। आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि बढ़ाएको छ। देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने बताएका छन्। यस प्रणालीको कार्यान्वयनसँगै श्रमिकहरूले साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ। आज विश्व ग्लोबल भिलेज बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवाजावत स्वाभाविक प्रक्रिया बनेको छ। आफ्नो प्राथमिकता स्पष्ट पार्दै उनले थपेका छन्, त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित मर्यादित र व्यवस्थित बनाउने हो। हामी राम्रो श्रम बजारको खोजीमा पनि छौ, जहाँ नेपाली श्रमिक शोषणमा नपरून्। श्रमिकको अधिकार र नयाँ गन्तव्यबारे बोल्दै मन्त्री यादवले भने, उचित तलब, सुरक्षित कार्यस्थल, आवास तथा आधारभूत जीवनस्तरका सुविधा प्राप्त गर्न सकुन् भनेर युरोप लगायतका अन्य नयाँ र सुरक्षित श्रम गन्तव्यका विषयमा काम भइरहेको उनले बताएका छन्। विगतमा कानून कार्यान्वयनको पक्ष फितलो देखिएका कारण ठगी गर्नेहरूको मनोबल बढ़ेको स्वीकार गर्दै मन्त्री यादवले अबका दिनमा सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनी पनि दिएका छन्। जनताले चाँडो नतिजा खोजेको महसुस गर्दै मन्त्रालयले परिमाणमुखी काम गर्न तीव्र गतिमा प्रयास भइरहेको दावी गरेका छन्। वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने कार्यमा उनले सबै क्षेत्रबाट सहयोगको अपेक्षा पनि गरेका छन्। त्यसै गरी अर्को खबर रहेको छ, कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। अब यो खबर तपाईँका लागि। कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीए
2: एसबीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। नेपाल र कोरियाबीच भएको समझदारी पत्र अनुसार रोजगारी अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाले 7,200 कोटाका लागि आवेदन आह्वान गरेको छ। एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 1,100 जना र वन क्षेत्रका लागि 100 जनाको माग गरिएको छ। सोही मागका आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। आवेदन अनलाइन मार्फत 27 जुलाई 2026 2 अगस्तसम्म दिन सकिनेछ। 18 वर्ष पूरा भई 39 वर्ष ननागेको फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको कोरिया गई गैर कानूनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको व्यक्तिले आवेदन दिन सक्नेछन्। त्यस्तै नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा E9 वा E10 भिसामा 5 वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने कोरिया शाखाले जनाएको छ। पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ। परीक्षाका लागि $28 शुल्क तिर्नुपर्नेछ। अन्तिम परीक्षा पास भएका उम्मेद्वारले वैधता नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म हुने जनाइएको छ। त्यसै गरी अर्को खबर रहेको छ, वैदेशिक रोजगारीका लागि पीड़ितका लागि अनलाइन उचित प्रणाली शुरू भएको छ। काठमाडौँ धनुपर्ने बाध्यताको अन्त्य गरिएको छ। यो खबर तपाईँका लागि। वैदेशिक रोजगारीको प्रलोभनमा परि ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार प्रणाली रामजी यादवले ताँचल स्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा उजुरी डुफे गभर्नमेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुरूआत गरेका हुन्। यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढ़ी रकम वसुली र अनुमति बिना विदेश पठाउने जस्ता गतिविधिबाट पीड़ित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो। विभागमा सीमित जनशक्ति र स्रोत साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीड़ितहरूले काठमाडौँमा बस्न र खानाका लागि थप खर्च बिहोर्नुपर्ने अवस्था थियो। अनलाइन प्रणालीको शुरूआतसँगै अब पीड़ितले काठमाडौँ धाउनुपर्ने र विभिन्न निकायमा भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्रीले जनाएका छन्। अब पीड़ितले आफ्नै मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू संकलन गरेर उजुरी पेश गर्न सक्नेछन्। पीड़ितले अनलाइन मार्फत उजुरी पेश गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अघि बढ़ाउनेछ। उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेल मार्फत जानकारी जाने व्यवस्था मिलाइएको छ। उक्त सन्देशमा उपलब्ध गराइएको ट्र्याकिङ कोड प्रयोग गरी पीड़ितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्नेछन्। यस प्रणालीलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले नेपाल प्रहरीसँग एपीआई इन्टिग्रेशन समेत गरेको छ। यसअघि ठगी गर्ने व्यक्तिहरूका विरूद्ध जारी गरेको पक्राउ पूर्जी इमेल मार्फत पठाउँदा प्रहरीको प्रणालीमा रेकर्ड रहन समस्या लाग्ने र अपराधीहरू विदेश पलायन हुने जोखिम थियो। अब भने विभागबाट जारी भएको पक्राउ पूर्जी सिधै प्रहरीको केन्द्रीय प्रणालीमा प्रविष्ट हुने जनाइएको छ। त्यसै गरी अब अर्को खबर, वैदेशिक रोजगारीमा जानेको बीमा व्यवस्थापनलाई श्रमिक मैत्री बनाउने भइएको छ। अब यो खबर, सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिक मैत्री बनाउन विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन 2064 र नियमावली 2064 मर्म अनुसार श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि सारेको हो। मन्त्रालयले श्रमिकको मृत्यु वा अंग भंग भएको अवस्थामा बीमा दावी प्रक्रियालाई सहज बनाउन पीड़ित श्रमिकको घर परिवारमा पुगेर सहजीकरण गर्ने निर्णय गरेको छ। यसका लागि बीमा प्राधिकरणलाई पत्र लेखी कार्यान्वयनमा जोड दिइने मन्त्रालयले जनाएको छ। बीमा रकमको दावी र भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन अब हकवालाको बैंक खातामा सिधै रकम पुग्ने गरी व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। यसका लागि मोबाइल ब्याङ्किङ र अन्य विद्युतीय भुक्तानी प्रणाली पेमेन्ट गेटवेको प्रयोग गरिनेछ। सेवा प्रवाहलाई छिटो छरितो बनाउन वैदेशिक रोजगार बोर्ड र नेपाल बीमा प्राधिकरणको डिजिटल प्रणाली बीच अन्तर आबद्धता एपीआई गर्ने निर्णय पनि भएको छ। त्यसै गरी अर्को खबर रहेको छ, गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने घटेका छन्। अब यो खबर तपाईँका लागि। गत आर्थिक वर्ष 2082-83 मात्र नेपालबाट करिब 8,00,000 नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल 7,92,187 जना श्रम स्वीकृति नयाँ र पुनः लिएका थिए भने जसमा 6,97,096 जना पुरूष र बाँकी महिला छन्। अर्थात 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशिनीको संख्या 47,079 कमी आएको जनाएको छ। 2081-82 विभागबाट 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार मेन पावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको हो। गत वर्ष मेन पावरहरूले 2,68,920 जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने 1,28,520 जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए। गत वर्ष G2G मार्फत 8,197 जना गएका थिए। म्यानपाडहरूले अघिल्लो आर्थिक वर्ष 3,59,675 जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए, जुन गत आर्थिक वर्षको तुलनामा 90,650 कमी हो। त्यसै गरी अर्को खबर रहेको छ, पहिलो खेपमा 836 नेपाली कामदार इजरायल जाँदै, यो खबर यहाँहरूका लागि। इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा 836 जना इजरायल जाने भएका छन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरिवास, वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा संचार माध्यमका प्रतिनिधिहरूको उपस्थितिमा पहिलो खेपमा इजरायल जाने कामदार श्रव्य दृश्यका माध्यमबाट चिट्ठा प्रणाली मार्फत छनौट गरेको हो। इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार चिट्ठा प्रक्रियामा 1,115 जना सहभागी भएका छन्। 784 पुरूष र 331 महिला चयन भएका छन्। त्यस अवसरमा राजदूत एरिवासले इजरायलको सेवा शुश्रूषा क्षेत्रमा निकट भविष्यमा थप 2,100 भन्दा बढ़ी रोजगारीका अवसर खुल्ने जानकारी दिएका छन्। उनले घरमा आधारित स्याहार सेवा तथा कृषि श्रमिक सम्बन्धी द्विपक्षीय सहमति कार्यान्वयनको चरणमा पुगेको पनि बताएका छन्। त्यसै गरी अर्को एउटा खबर यहाँहरूको लागि राख्न गइरहेको छु, क्यानाडा जानु अघि कस्तो तयारी गर्ने, गएपछि के गर्ने भन्ने, यो खबर म तपाईँहरूलाई जोड्न गइरहेको छु। सन् 2025 हेर्दा क्यानाडियन सरकारले विद्यार्थीको संख्यामा केही सीमा क्याप लगाएको देखिन्छ। त्योभन्दा अघि ठूलो संख्यामा विद्यार्थीहरू गएका थिए। त्यसपछि विद्यार्थीका लागि आवास हाउसिङको समस्या देखिएकाले सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा सीमा तोकेको छ। सन् 2025 करिब 1,55,000 अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउन सकिने व्यवस्था गरिएको। नेपालका लागि छुट्टै कोटा तोकिएको छैन, यो विश्वव्यापी सीमा हो। ठूलो जनसंख्या भएका देशबाट धेरै विद्यार्थी जानु स्वाभाविक हो भने हाम्रो जस्तो देशबाट तुलनात्मक रूपमा कम विद्यार्थी जानु पनि स्वाभाविक हो। अहिलेको अवस्थामा विद्यार्थी भिसाका लागि आवेदन दिनु अघि केही कुराहरूमा तयारी गर्नु आवश्यक छ। सबैभन्दा पहिला कुन प्रदेश, कुन शहर, कुन विश्वविद्यालय र कुन कार्यक्रम रोज्ने भन्ने विषयमा पर्याप्त अनुसन्धान गरेर मात्र निर्णय गर्नु राम्रो हुन्छ। विशेष गरी भर्खर 12 पास भएका विद्यार्थी मानसिक र शारीरिक रूपमा पूर्ण परिपक्व भइसकेका हुँदैनन्। उनीहरू भावनात्मक रूपमा पनि बलिया हुनुपर्छ। आफूलाई सहयोग गर्ने नजिकको कोही नभए अझ व्यवस्थित योजना बनाएर जानुपर्छ। पर्याप्त अनुसन्धान गरियो भने क्यानाडा पुगेपछि कम्तीमा 5-6 महिनासम्म जागिर नपाए पनि आफूलाई अघि बढाउन सक्ने आर्थिक र मानसिक तयारी हुनुपर्छ। त्यहाँ पुगेपछि जुनसुकै प्रकारको काम गर्न पनि तयार हुनुपर्छ। कुनै विशेष सिप नभए पनि त्यहाँको मौसम लगायत अन्य परिस्थितिसँग जुझ्न सक्ने क्षमता पनि हुनु आवश्यक छ। परिवारबाट टाढा बस्नुपर्ने, नेपालमा कडा परिश्रम गर्ने बानी नपरेको अवस्था तथा नयाँ वातावरणका कारण धेरै विद्यार्थी आत्तिने र काम नपाउँदा मानसिक रूपमा तनावमा पर्ने गरेको पनि देखिएको छ। कस्ता विद्यार्थी क्यानाडा जान सक्छन् भन्ने जिज्ञासा हुन सक्छ। क्यानाडा जुनसुकै तहका विद्यार्थी जान सक्छन्, तर तुलनात्मक रूपमा स्नातक, ब्याचलर वा स्नातकोत्तर मास्टर गरेका विद्यार्थीलाई सहज हुन्छ। उनीहरू मानसिक रूपमा पनि परिपक्व हुने भएकाले विभिन्न प्रकारका काम गर्न सहज हुन्छ। 12 कक्षा पास गरेका विद्यार्थी पनि जान सक्छन्, तर उनीहरूले थप तयारी गर्न आवश्यक हुन्छ। न्यूनतम भाषा योग्यता, आर्थिक क्षमता तथा आफू त्यहाँ गएर के गर्न सक्छु भन्ने कुरा प्रष्ट योजना बनाएर जान आवश्यक हुन्छ। क्यानाडाको नियम अनुसार विद्यार्थीले पार्ट टाइम काम गर्न सक्छन्। क्याम्पस बाहिर हप्तामा 24 घण्टासम्म काम गर्न पाइन्छ भने क्याम्पसभित्र काम गर्ने समयको कुनै सीमा हुँदैन। काम पाइयो भने क्याम्पसभित्र जति पनि काम गर्न सकिन्छ। डिपेन्डेन्टका सम्बन्धमा पनि केही नियम छन्। स्नातक, ब्याचलर तहका सबै विद्यार्थीले यो सुविधा पाउँदैनन्। शिक्षा, एजुकेशन र नर्सिङ विषय अध्ययन गर्नेहरूले डिपेन्डेन्ट लैजान पाउँछन्। त्यस्तै कम्तीमा 18 महिनादेखि 2 वर्ष अवधिका मास्टर्स गर्नेहरूले पनि यो सुविधा पाउँछन्। डिपेन्डेन्टमा जानेहरूले भने काम पाए अनुसार गर्न सक्छन्। उनीहरूका लागि काम गर्ने समयको सीमा तोकिएको हुँदैन। क्यानाडाका लागि आवेदन दिने विद्यार्थीले पर्याप्त समय लिएर आर्थिक कागजातदेखि अन्य सबै आवश्यक प्रक्रिया राम्रोसँग तयारी गर्नुपर्छ। हतारमा आवेदन गर्दा कहिलेकाहीँ भिसा अस्वीकृत हुन सक्छ। आफ्नो अध्ययन योजना स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ। पढ्न जाने विद्यालय, शहर, त्यहाँको हावापानी, रोजीको विषय र किन त्यो विषय पढ्न चाहेको भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गर्न आवश्यक छ। आदरणीय श्रोता, मैले यो जानकारी आज तपाईँको लागि कार्यक्रम वैदेशिक रोजगारमा प्रस्तुत गरे। तपाईँ कार्यक्रम वैदेशिक रोजगार सुनिरहनु भएको छ। तपाईँको साथमा म रमेश बाबु रहेको छु भने मलाई प्रवृत्ति संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ। आजको लागि भने हामी कार्यक्रम वैदेशिक रोजगारको अन्त्यतर्फ आइपुगेका छौं। आजको श्रृंखला तपाईँलाई कस्तो लाग्यो, सल्लाह, सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। अर्को हप्ता बाँकी वैदेशिक रोजगारसँग सम्बन्धित जानकारी लिएर यहाँको माझ म उपस्थित हुने नै छौं। तबसम्मका लागि आजको यो श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता रमेश बाबुलाई बिदा दिनुहोस्। तपाईँको बाँकी समय शुभ रहोस्। हवस् त, नमस्ते।
3: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
9: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50-701, 98028-50-702।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026.
12: for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering, or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
13: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
14: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
13: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
14: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
13: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्रीटी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27729

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिर घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरा।
1: फोन 01605961653।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा अनुसारमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: हेलो,
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि

0: श्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा नौ न्यू रोड फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार? हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9855312, 9464667887।
4: तन्ना आजै फेरि हाल।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 एडमिशन ओपन पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट बैचलर प्रोग्राम 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 इयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCSIT 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM Science and Management both stream can apply. Intro to learn. Go forth to serve. Further details: Pokhara College of Management PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: BBA BSc CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड IT स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 061-451-000
7: मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त BHM पढ्ने हो NTHMC-मा।
8: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर, अनि तिमी नि?
10: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
9: त्यो पनि NTHMC-मा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM BBA BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा फोन 061-50-50-78 5673458

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01685686536 मोबाइल 98560056
0: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
9: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
3: मृगौला तथा मूत्र रोग युरो सर्जरी
9: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
3: न्युरो सर्जरी सेवा
9: बाल रोग
3: नाक कान तथा घाँटी रोग
9: मानसिक तथा स्नायु रोग
3: प्रसूति तथा स्त्री रोग
9: छाला यौन तथा कुष्ठ रोग
3: नेत्र रोग
9: दाँत तथा मुख रोग
3: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
9: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
3: सुविधा सम्पन्न आईसीयू सेवा
9: डिजिटल एक्सरे
3: सिटी स्क्यान सेवा
9: भिडियो एक्सरे इको कार्डियोग्राफी
3: इन्डोस्कोपी ईसीजी इइजी पीटीए
9: फिजियोथेरापी युरोफ्लोमेट्री
3: केमोथेरापी
9: सुरक्षित गर्भपतन सेवा
3: होल बडी चेकअप हेल्थ प्याकेज
9: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
3: फोन 01675746 572849
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
11: नेपाल आदिवासी जनजाति महासंघ
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 01625274256357526

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार आजको पास त उतै होला छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: विद्यार्थी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्,
1: त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ, त्यस कारणले गर्दा इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो।
0: कांग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
2: सम्भावनामा त्यति धेरै देखिनँ, तर फुटिहाल्यो भने पनि म त्यसबाट ठुलै खति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
0: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैर सैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले होर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रूसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध

0: क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्जेन्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रतिआक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडोरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भए यता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन्, इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ़िरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड कागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्यूयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन् जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जूनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागू औषध तस्करी, लागू औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम 1 घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारी बारे गुनासो आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीड़ितले दिने गरेका उजुरी वा निवेदन उपर कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले 1 घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीड़ित श्रमिकले कुनै गुनासो लिएर आउँदा 1 घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। 1 घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम समय अवधिमा पूरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
3: 1 घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुन पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
2: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30-35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रम विज्ञ केशव बस्यालको सुझाव छ।
4: श्रमिकहरूको संख्या र हामी यो इस्टेब्लिसमेन्ट भन्छौ नि, उद्योग कारखानाहरू यस्तो छ त्यो, र अनि नेपाल सरकारको कर्मचारीको रेसियो हेर्यो भने पनि त्यो कहीँ कतैबाट सम्भव देखिँदैन। त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिला त इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो होइन।
2: त्यसबाहेक श्रम अधिकारबारे स्वयं श्रमिकहरू सचेत हुनुपर्ने आवश्यकता उनी औल्याउँछन्। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्ना सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
1: अब अर्को विषय, नेपाली कांग्रेसभित्र आज बीपी कोइरालाको स्मृति दिवसमा विशेष महाधिवेशन मार्फत आएको नेतृत्व र संस्थापन इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी शुरूमा कांग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
5: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, हाम्रो आफ्नो पक्ष भन्नु न इतर पक्ष, उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजेदेखि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको बाह्र रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मानजी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
1: कांग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कंग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
5: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ, अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अलि दुई तिनजना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्वाभाविक पनि मान्दिनँ, पछाडि फेरि चुट्न पनि सक्छ, यस्तो चलिरहन्छ। अब हरेक कुरा त डिक्रेजै गरेको भरमा यो हुनै पर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्न भन्ने पनि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ नामीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ, त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
1: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
5: मलाई स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भयो दुई महिना बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्तत गोत गाह्रो हुन्छ टिक्नलाई।
1: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ?
5: सम्भावनामा त्यति धेरै देख्दिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई अस्वाभाविक अथवा त्यसबाट ठुलै खति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
1: अब जस्तो बीपी कोइरालाको अब आज स्मृति दिवस होइन, बीपीको नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
5: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन नसक्ने, उहाँको भिजन जुन थियो, दृष्टि जुन थियो, उहाँको दूरदर्शिता उहाँको थियो, त्यो खालको सोच अहिलेको परिस्थितिमा, समय र परिस्थिति, जहिले पनि बीपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने, नेता जो हो त्यो यथार्थको धरातल उभिन्छ भनेको, अहिलेको यथार्थ त यो नयाँ पिँढीकोलाई अगाडि बढाएर लाने नै भन्ने छ, यथार्थको धरातल त त्यही हो, हामीले बुझ्न त उहाँहरू त्यो धरातललाई बुझ्न सक्नु भएन भने अहिले अलिदिनलाई टुक्रिनुहुन्छ, फेरि यो अगाडि बढ्दै जान्छ, त्यो अरू ठाउँ पनि यस्तो भएका हुन्छ नि, त्यसलाई मैले अस्वाभाविक मान्दिनँ।
1: दुवै पक्ष बीचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ, त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
5: दुवै पक्षले अहिलेको अब त्यत्रो वैधानिकता पाइसकेको छ, त्यत्रो ओभरवेलमिङ सपोर्ट छ, अब सर्वसम्मतिको आधारमा चुनाव भइसकेको छ, त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले, होइन समा भएसम्म एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो। अब आफूले उनीहरूले भनेकै यस्तो यो यो यो भनेर बाहिर बस्ने, तर जनमत चाहिँ छैन भने त भएन नि त, कि त महाधिवेशन हुँदैछ त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो, अहिले अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त, उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई, त्यसकारणले अब मेरो विचारले त सायद चुक्री चिन्न हाल्ला भन्ने जस्तो लाग्छ।
1: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसंग संक्षेपमा, सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज व्यक्तिगत पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रिएक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब एमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
0: वाशिङटन र रियाद बीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्द्वका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। उनीहरूमध्ये कतिपयले यो योजनाले अन्तत साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढ़ाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रीट जर्नलले जनाएको छ।
1: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: टाइम चेक।
9: यति बेला रातिको 9 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देउबा कोइराला पछिले बोलायो राष्ट्रिय बेला, कांग्रेस औपचारिक विभाजनको दिशामा। मन्त्री परिषदद्वारा मिटर ब्याज पीड़ितसँग भएको सहमति अनुमोदन, उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुने गरी अवैध घोषणा। राष्ट्रिय स्वाधीनताको रक्षाको लागि परिवर्तन पक्षधर शक्तिबीच सहकारी आवश्यक भएको नेकपा संयोजक दाहालको भनाई, सहकारीको विषयमा एमालेसँग पनि प्रयास भइरहेको उल्लेख। पोखरामा त्रिपक्षीय सामाजिक संवाद कार्यक्रम, श्रम सम्बन्ध सुदृढ बनाउन जोड़। राष्ट्रिय मानवाधिकार आयोग गण्डकीको प्रादेशिक परामर्श कार्यक्रम सम्पन्न, बाल विवाह अन्त्य गर्न 3 वटै तहका सरकार जिम्मेवार। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 25 पर्यटकको मृत्यु, पर्यटकलाई एक दिनमा 500 भन्दा बढ़ीको उचाइ पार नगर्न सुझाव। फ्रान्समा 15 वर्ष मुनिको बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित। दिल्लीमा कक्रोच आन्दोलन थप सर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल पहिलो खेलमै पराजित, एनएसएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ 18 गते हुने। अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कंग्रेसको संस्थापन इतर पछेर राष्ट्रिय भेला बोलाएको छ भने यो सँगै कांग्रेस औपचारिक रूपमा विभाजनको दिशातिर गएको छ। कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको 44 औं स्मृति दिवसको अवसरमा काठमाण्डमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो। कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले साउन 29 गते राष्ट्रिय भेला बोलाइएको घोषणा गर्नुभएको हो। हाम्रो राष्ट्रिय भेला साउन 29 गते हुन्छ, काठमाण्डमा हुन्छ, यो थ्रेट होइन, काम गरेर देखाउने हो, हिजो पनि देखाइएको हो, उहाँले भन्नुभएको छ। यस्तै कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्गाले राजनीतिबाट निष्क्रिय नबस्ने भन्दै युवालाई अघि सारेर अगाडि हिँड्न तयार रहेको बताउनु भयो। कोही पनि निष्क्रिय बस्नेवाला छैनौ, हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवच भएर हिँड्न तयार छौं, कोही पनि भ्रम नहोस्, खड्गाले भन्नुभयो। यी नेता आफै हुन खोजेका छन् भन्ने भ्रम नहोस्, सम्मानका लागि पञ्चायतमा पनि लड़िएको भन्दै खड्गाले बरू मर्न तयार भइन्छ, सम्मानमा सम्झौता गर्न नसक्ने बताउनुभयो। कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रिय भेलाले नयाँ दिशा तय गर्ने बताउनुभयो। यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले एउटा भेला हुन्छ भनेका छौं, त्यो राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय हुन्छ, के हो नयाँ कार्यदिशा भन्ने सबैले बुझ्छन्, सिटौलाले भन्नुभयो। सभापति गगन थापालाई कपट नराखी पार्टी एकताको पहल गर्न सिटौलाको आग्रह थियो। तपाई साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, खुल्ला छाती राखेर मैले जोडे कांग्रेस भन्ने आँट गर्नुहोस्, सिडोलाले भन्नुभएको छ। नेता डाक्टर शशांक कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सभापति थापाले लिनुपर्ने बताउनुभयो। पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ, डाक्टर कोइरालाले भन्नुभयो। नेपाली कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्नुहुँदैन। यस्तै नेता डाक्टर शेखर कोइरालाले कांग्रेसभित्र जन्मिएको हुकुमी शासन सही नहुने बताउनुभयो। कांग्रेस पनि कता कता हुकुमी शासनको तरिकाले चलिराखेको मैले महसुस गरिराखेको छु, डाक्टर कोइरालाले भन्नुभयो। वडा सभापतिहरू बिना स्पष्टीकरण, बिना सोधपूछ अध्यावधि किन नगरेको, किन नगराएको नाममा निकालिएका छ, त्यो हामीलाई कसैलाई पनि सही हुन सक्दैन, किनभने निरंकुशताको अन्त्यको लागि नेपाली कांग्रेसको जन्म भएको हो। कांग्रेसभित्र जन्मिएको निरंकुशताको अन्त्य गर्न जरूरी रहेको कोइरालाको भनाइ थियो। सभापति थापाले बीपीको प्रजातान्त्रिक समाजवाद थाँती राखेर सामाजिक लोकतन्त्रको विचार अगाडि सारेको डाक्टर कोइरालाको भनाइ थियो। सभापतिजीले आफ्नो विशेष अधिवेशनमा आफ्नो भाषणमा सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ। बीपीको विचार प्रजातान्त्रिक समाजवाद हो, कोइरालाले प्रश्न गर्नुभयो कि नेपाली कांग्रेसले बीपीको विचार थाँती राखेको हो। कार्यक्रममा नेता विमलेन्द्र निधिले राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक बाटो रोज्ने बताउनुभयो। हामीले एकताको लागि पटक पटक प्रयास गरिरहेको छौं र अत्यन्तै सामान्य मागहरू अघि सारेका छौं, निधिले भन्नुभयो। यदि हाम्रा माग र सहमतिका आधारहरू स्वीकार गरिएन भने नयाँ बाटो तय गर्नु हाम्रो बाध्यता हुन्छ। यी आधारहरू नमान्नुले नेतृत्व पार्टी एक राख्न चाहदैन भन्ने देखिन्छ। सभापति थापाले आवश्यक दूरदर्शिता नदेखिएको र अपरिपक्वता प्रदर्शन गरेको उहाँको भनाइ छ। कार्यक्रममा बोल्ने सबै वक्ताले नयाँ पार्टी गठन गरेर जानुपर्नेमा जोड़ दिनुभएको थियो। नेताहरूले राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने प्रष्ट संकेत गरेका छन्। यही साउन 1 गते मिटर ब्याज पीड़ितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुने गरी अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषदको बैठकले त्यस्तो निर्णय गरेको हो। त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बाँसुलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संचारकर्मीलाई जानकारी दिनुभएको छ। बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ। यस्तै श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिवेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरिएको छ। मन्त्री परिषदले गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुमारलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। बैठकले हवाई उड्डयन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा 100% छूट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय गरेको मन्त्री पोखरेलले बताउनु भएको छ। त्यसै गरी आर्थिक ऐन 2083 दफा 18 दफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिना गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पछिदर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ। जनकपुर धामस्थित महेन्द्र नारायण निधि प्रतिष्ठानमा आज आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराउँदै संयोजक दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र संघीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकोले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनैतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो। संयोजक दाहालले भन्नुभयो, कठिन परिस्थितिको सामना गर्न हिजोको 12 बुँदे सम्झौता गर्नेदेखि संविधानसभा र संविधान निर्माण गर्नेसम्म सहकार्य गरेका राजनैतिक दलबीच सहकार्य आवश्यक छ। त्यसका लागि वामपन्थी कम्युनिष्ट शक्तिदेखि नेपाली कांग्रेस लगायत दलहरूबीच सहकार्य जरूरी रहेको उहाँको भनाइ थियो। वामपन्थी कम्युनिष्ट घटकहरूबीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्नुहुँदै संयोजक दाहालले सहकार्यको विषयमा नेकपा एमालेसँग पनि प्रयास भइरहेको बताउनुभयो। मधेस प्रदेशमा पार्टीलाई मजबूत बनाउन नसकिए पार्टीको पनि भविष्य राम्रो नबन्ने र मुलुकको पनि भविष्य राम्रो नहुने भएकोले आफ्नो पार्टीले मधेस प्रदेशलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संयोजक दाहालले आगामी मक्सिरमा हुने पार्टीको महाधिवेशनबाट 50% युवालाई पार्टीको विभिन्न कमिटिमा समेटिने योजना बनाएको बताउनुभयो। विभिन्न वामपन्थी घटकबीचको एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा पार्टी संयोजक दाहालसँगै पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र वरिष्ठ नेता नारायण काजी श्रेष्ठ लगायत शीर्ष नेतृत्वले प्रशिक्षण दिनुभएको थियो। पोखरामा बुधबार प्रदेश श्रम सल्लाहकार परिषद गठनका विषयमा सामाजिक सम्वाद प्रवर्धन विषयक त्रिपक्षीय सचेतना कार्यशाला सम्पन्न भएको छ। गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सम्वाद नै सुदृढ श्रम सम्बन्धको आधार भएको बताउनुभयो। सरकार, रोजगारदाता र श्रमिकबीच विश्वास, सहकार्य तथा साझा उत्तरदायित्वको संस्कृतिको विकास भएमा मात्र मर्यादित काम, उत्पादनशील रोजगारी र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ थियो। उहाँले गण्डकी प्रदेश सरकार श्रमिक अधिकारको संरक्षण, सुरक्षित तथा मर्यादित रोजगारीको प्रवर्धन र श्रम सम्बन्धलाई थप व्यवस्थित बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। श्रम क्षेत्रका चुनौती समाधान गर्न सबै पक्षबीच निरन्तर सम्वाद आवश्यक रहेको उहाँले जोड़ दिनुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ नेपालको सहकार्यमा आयोजित कार्यशालामा सरकार, रोजगारदाता तथा श्रमिक संगठन बीचको सहकार्य र सामाजिक सम्वादलाई संस्थागत गर्दै प्रदेश श्रम सल्लाहकार परिषद गठन प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रमका अध्यक्ष तथा मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलले श्रमिक, रोजगारदाता र सरकार एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक पक्ष भएको बताउनुभयो। एक पक्ष बिना अर्को पक्षको अस्तित्व सम्भव नरहेको उल्लेख गर्दै उहाँले सामाजिक सम्वाद मार्फत सबै पक्षको हित हुने विन विन अवस्था सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। नेपालमा संघ प्रदेश र स्थानीय गरी 3 तहका सरकार रहेकोले श्रम नीति कार्यान्वयनमा कसको जिम्मेवारी के हो भन्ने विषय अझै स्पष्ट नहुँदा व्यावहारिक समस्या देखिएको उहाँको भनाइ थियो। जिम्मेवारीको स्पष्ट बाँडफाँड र समन्वय मार्फत श्रम प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने सचिव डाक्टर पौडेलले बताउनुभयो। कार्यक्रममा आईएलओ नेपालका सिनियर कार्यक्रम अधिकृत सालोमन राजवंशीले सामाजिक सम्वाद, त्रिपक्षीय सहकार्य तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड सम्बन्धी प्रस्तुति दिनुभएको थियो। उहाँले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनका 10 आधारभूत महासन्धिमध्ये 7 अनुमोदन गरिसकेको जानकारी दिँदै सरकार, रोजगारदाता र श्रमिक संगठन बीचको सहकार्यलाई मजबूत बनाउन सामाजिक सम्वाद अपरिहार्य रहेको बताउनुभयो। त्यसैगरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको अधिकृत चन्द्रा जोशीले सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश श्रम सल्लाहकार परिषदको गठन प्रक्रिया सञ्चालन कार्यविधि तथा परिषदले गरेका गतिविधिबारे जानकारी दिनुभयो। अन्य प्रदेशका लागि समेत उक्त अनुभव उपयोगी हुने उहाँले बताउनुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश श्रम सल्लाहकार परिषदका सदस्य छत्रसाई, जिफन्त गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेल, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठ लगायतले बोल्दै सामाजिक संवादलाई प्रभावकारी बनाउँदै श्रम सम्बन्धलाई सुदृढ़ गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यशालामा सामाजिक संवादको अवधारणा, त्रिपक्षीय संयन्त्रको आवश्यकता, प्रदेश श्रम सल्लाहकार परिषदको भूमिका तथा सञ्चालन प्रक्रिया लगायतका विषयमा अन्तर्क्रियात्मक छलफल गरिएको थियो। कार्यक्रमको सञ्चालन मन्त्रालयका अधिकृत अञ्जना शर्माले गर्नुभएको थियो। कार्यशालामा सरकारी निकाय, रोजगारदाता संस्था, ट्रेड युनियन, उद्योगी व्यवसाय तथा सरोकारवालाको सहभागिता रहेको थियो। बाल विवाहले मानवाधिकार उपभोगमा पार्ने असरबारे राष्ट्रिय जाँचबुझ अन्तर्गत राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा प्रादेशिक परामर्श कार्यक्रम आयोजना गरेको छ। बालिका दुलै होइननको सहकारीमा आयोजित कार्यक्रममा बाल विवाह अन्त्यका लागि कानूनी सुधार, प्रभावकारी कार्यान्वयन र समुदाय स्तरीय सचेतना अभिवृद्धिमा जोड़ दिइएको छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले सन् 2030 बाल विवाह अन्त्य गर्ने नेपालको दिगो विकास लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेश सरकारले बाल बालिका सम्बन्धी नियमावली पारित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै बाल अधिकारको संरक्षण, प्रवर्धन र सुनिश्चिततालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो। बाल बालिकालाई भविष्यका नागरिक मात्र नभई वर्तमानमै अधिकार सम्पन्न नागरिकका रूपमा स्वीकार गर्दै उनीहरूको सुरक्षा, सम्मान र सर्वाङ्गीण विकास सुनिश्चित गर्न सबैपछि एकजुट हुनुपर्ने उहाँको भनाइ थियो। राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले आयोगले बाल विवाह सम्बन्धी अध्ययनका आधारमा नेपाल सरकारलाई दिएको सिफारिश कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउनुभयो। उहाँले वर्तमान कानून बालबालिकाको सर्वोत्तम हितसँग पूर्ण रूपमा मेल नखाने भएकोले बालिगत अधिकार सम्बन्धी महासन्धि अनुकूल कानून संशोधन गर्नुपर्ने आवश्यकता उनाउनुभयो। गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कम उमेरमा हुने गर्भधारणले किशोरी तथा मातृ शिशु स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले विद्यालय र समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। ग्रामीण तथा सीमान्तकृत समुदायमा अझै पनि बाल विवाहको कुप्रथा कायम रहेकाले अभिभावक र समुदायलाई लक्षित अभियान सञ्चालन गर्नुपर्ने र स्थानीय तह समन्वय मार्फत बाल विवाह न्यूनीकरणमा प्रतिबद्ध रहने उहाँले उल्लेख गर्नुभयो। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले बाल अधिकार संरक्षणका क्षेत्रमा भएका प्रयास सकारात्मक भए पनि कानून तथा नियमावलीलाई समय सापेक्षी बनाउन आवश्यक रहेको बताउनुभयो। बाल विवाहको कारण घरेलु हिंसा, लैंगिक हिंसा, बहुविवाह तथा मानसिक र शारीरिक शोषणका घटना बढ़ने भएकोले यसको रोकथाममा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गर्तुलाले बाल विवाह समस्या राष्ट्रिय जाँचबुझको उद्देश्य तथा आयोगको पहलका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा किशोर किशोरी, बाल बालिका, नागरिक समाज, धार्मिक तथा नागरिक अगुवा तथा सरकारी निकायका प्रतिनिधिलाई पाँच समूहमा विभाजन गरी छलफल गरिएको थियो। छलफलमा बाल अधिकार कर्मी शिव शर्मा छापागाई, बाल अधिकार विज्ञ अनिता घिमिरे, आयोगकी अधिकृत मधु सुनाम, अनुसन्धानकर्ता सिलु सुब्बा तथा बालिका दुलही होइनन् संस्थाकी सृष्टि कोलाछेपतिले सहजीकरण गर्नुभएको थियो। परामर्शमा बाल विवाह निरुत्साहित गर्न आवश्यक कानूनी व्यवस्था, सजायका वैकल्पिक उपाय, नीति तथा कार्यक्रम सुधार, प्रदेशमा भइरहेको प्रभावकारी प्रयास, जोखिममा रहेका किशोर किशोरीको पहिचान तथा संरक्षणका उपाय लगायतका विषयमा विस्तृत छलफल भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवाड़ीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मानवाधिकार अधिकृत टंकप्रसाद खनालले गर्नुभएको थियो। कार्यक्रममा बाल विवाह, बाल हिंसा, दुर्व्यवहार, शोषण र उपेक्षा जस्ता गम्भीर सामाजिक चुनौती अन्त्य गर्न राज्य, समाज, परिवार र प्रत्येक नागरिकको साझा जिम्मेवारी रहेकोमा सहभागीहरूले जोड़ दिनुभएको थियो। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीले राजीनामा दिनुभएको छ। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। केन्द्रको निर्देशन अनुसार एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराउनु भएको हो। सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको भए पनि मंगलबार केन्द्रको निर्णयपछि मन्त्रीहरूले सामूहिक रूपमा सरकार छाडेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनु भएको छ। उहाँका अनुसार एमाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। मुख्यमन्त्री बानियालाई भेटेरै राजीनामा दिने तयारी स्वरूप एमाले मन्त्रीहरू दिनभर कुरिरहेका थिए। बानिया चितवनबाट नफर्किएपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। बागमती प्रदेश सरकारमा एमालेबाट डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री रहनु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हाँ, यो कसरी सम्भव सर? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाली कंग्रेस कास्कीले 44 औं बीपी स्मृति दिवस मनाएको छ। स्मृति दिवस सँगसँगै नेपाली कांग्रेसले शुरू गरेको जरा अभियान पनि समापन गरिएको छ। कास्की कांग्रेसले यसपटक विद्यार्थीबीच भक्तित्वकला प्रतियोगिता र पोखरा पर्यटन सम्बन्धी नीति लेखन प्रस्तुतिकरण प्रतियोगिता गरेको नेपाली कंग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिद्धेले जानकारी दिनुभएको छ। 11 जना सहभागी नीति लेखन प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदीप सिग्देल द्वितीय र संगीता गौतम तृतीय हुनुभएको थियो। सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः 25,000, 15,000 र 10,000 सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ। त्यस्तै बीपीबाट आजका युवाले के सिक्ने विषय वक्तित्वकला प्रतियोगितामा 12 जना विद्यार्थी सहभागी हुनुभएको थियो। सो प्रतियोगितामा एसओएसकी प्रेरिका बराल प्रथम, लक्ष्मी आदर्श माविकी सम्झना बेलवासी द्वितीय, एसओएसकी अनुजा गौतम तृतीय र रामज्योति माविकी स्वेच्छा परिवार सान्त्वना हुनुभएको थियो। बीपी स्मृति दिवसको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा उहाँहरूको प्रस्तुतिलाई स्थान दिइएको थियो। सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः 10,000, 8,000, 5,000 र 2,000 नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै नेपाली कंग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपीले देश र जनताको पक्षमा निडर भएर काम गरेको उल्लेख गर्नुभयो। नेपाली कंग्रेसको केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो। नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेता धर्म अधिकारीले बीपीको राजनीतिक क्षेत्र र साहित्यकार सञ्जीव पौडेलले साहित्य क्षेत्रसँग सम्बन्धित विषयवस्तुबारे चर्चा गर्नुभएको थियो। नेपाली कंग्रेस पोखरा महानगरपालिका कार्य समितिका प्रवक्ता धनञ्जय पौडेलले कास्कीमा जरा अभियानको क्रममा अध्यावधिक क्रियाशील सदस्यताको अवस्थाको बारेमा प्रस्तुति राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेपाली कंग्रेस कास्कीका सचिव देवेन्द्र राणावटले गर्नुभएको थियो भने उपसभापति युवराज कुमारले धन्यवाद ज्ञापन गर्नुभएको थियो। नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदल अन्तर्गत संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव संकलनको लागि गठित उपसमितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपसमितिको संयोजक अग्नि खरेलको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्र तथा विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई अझ सुदृढ़ बनाउने उद्देश्यका साथ संविधान संशोधन सम्बन्धी सुझाव संकलन गर्ने प्रक्रियाबारे विस्तृत छलफल गरिएको सदस्य सचिव महेश बर्तोलाले बताउनुभएको छ। बैठकमा नेपालको संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने, संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानूनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा छलफल भएको बताइएको छ। मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यान आकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलको नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदमबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निप्से आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज निप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6 अर्ब 67 करोड़को कारोबार भएकोमा आज 346 कम्पनीको शेयर 5 अर्ब 18 करोड़ रूपियाँमा किनबेच भएको छ। फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यो सँगै फ्रान्स बाल बालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताको कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेको बेला फ्रान्सले कानून पारित गरेको हो। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले यस कदमको स्वागत गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालको 1 दशक पूरा भएको अवसरमा सो कदम अगाडि बढ़ाउने प्रतिबद्धता जनाउनु भएको थियो। यद्यपि केहीले यस कानूनको व्यावहारिकतामाथि प्रश्न उठाएका छन् तर सरकारले उमेर जाँचको व्यवस्था लागू गर्न प्रयोग गरिने अनलाइन उपकरणहरू प्रभावकारी र सुरक्षित रहेको कुरामा जोड़ दिएको छ। भारतमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूको प्रदर्शन थप चर्किएको छ। नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तर मन्तरमा भइरहेको प्रदर्शनमा वर्षाका बावजूद प्रदर्शनकारीहरू सहभागी भएका छन्। शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपी र विद्यार्थीहरूको छ। दिल्लीमा सीजेपीको आह्वानमा अस्ति सोमबार भेला भएका हजारौं मानिसले संसद भवनतिर मार्च गर्ने प्रयास गरेको भोलिपल्ट हिजो कांग्रेस पार्टीले पनि मोदी सरकारमाथि सड़कबाटै राजनीतिक दवाब दिन थालेको छ।
गान्धीसहितका कांग्रेस नेताहरू हिजो बेलुका प्रधानमन्त्रीको सरकारी निवास बाहिर धरनामा बसेका थिए। धरनामा बसेका राहुल गान्धी, कंग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव सहितका नेता र कार्यकर्तालाई दिल्ली प्रहरीले पक्राउ गरेर केही घण्टामा छोडेको थियो। विद्यार्थीमाझ भएको लाठीचार्ज तथा राहुल र प्रियंका गान्धीलाई पक्राउ गरिएको विरोधमा कांग्रेसले केरल, जम्मू कश्मीर, असम लगायतका विभिन्न राज्यमा प्रदर्शन गरेको छ। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाखस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाखस्तानसँग 3-2 सेटमा पराजित भएको हो। काजाखस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 25-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यी साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगको आधारमा उनी प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीभीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताको लागि हरिहजुर थापाको अगपतानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको हो। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदेश भट्ट रहनु भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसएएफले हरेक वर्ष आयोजना गर्ने एनएसएएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 मिति घोषणा भएको छ। बुधबार मंचले काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डको 23 संस्करण भदौ 18 गते गर्ने घोषणा गरेको हो। अवार्डका लागि मंचले मुख्य प्रायोजक गोल्चा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्चा ग्रुप लगातार 1900 पटक अवार्डसँग जोड़िएको हो। दुईबीच अघिल्लो वर्ष नै 5 वर्षका लागि सम्झौता भएको थियो, जुन दोस्रो वर्षमा चलिरहेको छ। सम्झौता पत्रमा मंचका अध्यक्ष निरञ्जन अधिकारी र गोल्चा ग्रुपका निर्देशक अभिमन्यु गोल्चाले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षरपछि निर्देशक गोल्चाले लगातार अवार्डसँग जोड़िन पाउँदा खुशी भएको बताउँदै नेपाली खेलकुदको स्तर वृद्धि गर्न आफूहरू निरन्तर लागि परेको बताउनुभयो। मंचका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट्स अवार्ड 2082मा 9 विधामा अवार्ड प्रदान गरिने जानकारी गराउनु भएको छ। त्यसमा वर्षको उत्कृष्ट खेलाड़ी पुरूष, वर्षको उत्कृष्ट खेलाड़ी महिला, युवा वर्ष खेलाड़ी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलेट सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। देउबा कोइराला पछिले बोलायो राष्ट्रिय भेला, कांग्रेस औपचारिक विभाजनको दिशामा। मन्त्री परिषदद्वारा मिटर ब्याज पीड़ितसँग भएको सहमति अनुमोदन, उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुने गरी अवैध घोषणा। राष्ट्रिय स्वाधीनताको रक्षाको लागि परिवर्तन पछि दर शक्तिवीर सहकार्य आवश्यक भएको नेकपा संयोजक दाहालको बनाई, सहकारीको विषयमा एमालेसँग पनि प्रयास भइरहेको उल्लेख। पोखरामा त्रिपक्षीय सामाजिक संवाद कार्यक्रम, श्रम सम्बन्ध सुदृढ़ बनाउन जोड़। राष्ट्रिय मानवाधिकार आयोग गण्डकीको प्रादेशिक परामर्श कार्यक्रम सम्पन्न, बाल विवाह अन्त्य गर्न 3 तहको सरकार जिम्मेवार। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 25 पर्यटकको मृत्यु, पर्यटकलाई एक दिनमा 500 भन्दा बढ़ीको उचाइ पार नगर्न सुझाव। फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित। दिल्लीमा कोक्रोच आन्दोलन थप सर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै र काबा भलिबल च्याम्पियनशीपमा नेपाल पहिलो खेलमै पराजित, एनएसएएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ 18 गते हुने। अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510002
1: मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5782-849।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
6: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू, सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
8: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
12: फोन
11: 5308-15-5308-15,
12: मोबाइल नम्बर 9856-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
14: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
15: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
16: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
15: नेपाल आदिवासी जनजाति महासंघ।
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: हेलो,
19: हजुर नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न।
20: खोइ को बोलेको हो? मैले केही भरे पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाक्नु।
20: खोइ को बोलेको हो? मैले केही भरे पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने

0: हुनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।